नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: पोखरीमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईद अर्थात ईद उल जोहा आज देशभर श्रद्धा उल्लास र धार्मिक आस्थाका साथ मनाइँदैछ। बिहानैदेखि राजधानी काठमाडौँ सहित देशका विभिन्न जिल्ला स्थित मस्जिद, ईदगाह र मुस्लिम बस्तीमा नमाज अदा गर्ने, एक आपसमा शुभकामना साटासाट गर्ने तथा कुर्बानी दिने कार्यक्रम सञ्चालन गर्दै यो पर्व मनाइँदैछ। रमजान पर्व सम्पन्न भएको करिब 70 दिनपछि मनाइने ईद उल जोहा इस्लाम धर्ममा त्याग, समर्पण, विश्वास र मानव सेवाको प्रतीक मानिन्छ। मुस्लिम समुदायले आज बिहान स्नान गरी नयाँ वा सफा पोसाक लगाएर नजिकको मस्जिद तथा ईदगाहमा सामूहिक नमाज अदा गरेर यो पर्व मनाउँदैछन्। नमाजपछि ईद मुबारक भन्दै शुभकामना आदान प्रदान गर्ने परम्परा रहेको छ।
3: पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा सरकारले सार्वजनिक विद्यालय मर्ज अर्थात समायोजन नीति अघि बढ़ाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कम विद्यार्थी भएका विद्यालयलाई आपसमा गाभ्ने तयारी तीव्र बनाएको बताएको छ।
2: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुग्ध विकास संस्थान डीडीसीमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा रहेको विषयमा जाँचका लागि केही कागजात ल्याइएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताउनुभयो। उहाँले डीडीसीबारे कुन उजुरीमाथि अनुसन्धान भइरहेको हो भन्ने बारे पनि खुलाउनु भएको छैन।
3: नेपाल प्रेस युनियनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप विरूद्ध सशक्त प्रतिरोध गर्ने घोषणा गरेको छ। युनियनको 35 स्थापना दिवस तथा विधानसभाबाट जारी 9 बुँदे घोषणा पत्र मार्फत लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो।
2: सूचना प्रविधिको पहुँच देशभर पुग्नुका साथै डिजिटल सेवा प्रभावमा प्रगति भइरहेको आर्थिक सर्वेक्षण 2082-83 औल्याइएको छ। बुधबार सार्वजनिक सर्वेक्षण अनुसार इन्टरनेट ग्राहकको घनत्व 145.7, डिजिटल टेलिभिजनको पहुँच 82.0%, घरधुरीमा र मोबाइल ब्रोडब्यान्डको घनत्व 100.3% पुगेसँगै सार्वजनिक सेवा प्रभावमा डिजिटल प्रणाली सुदृढ भइरहेको छ।
3: नागरिक लगानी कोष र नबिल ब्याङ्क बीच ब्याङ्कका कर्मचारीको अवकाश कोषको व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषका निर्देशक छवि रमण अधिकारी र ब्याङ्कका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गर्नुभएको हो।
2: नेपालका लघु वित्त वित्तीय संस्थाहरूको अवस्था विगतको तुलनामा क्रमशः सुधार उन्मुख बन्दै गएको छ। केही समय अघि लघु वित्त क्षेत्रमा देखा परेको गम्भीर संकट, अराजक समूहहरूको आन्दोलन र नकारात्मक फैलाइएका भ्रमहरू विस्तारै मत्थर हुँदै गएपछि यो क्षेत्र पुनः लयमा फर्किन थालेको हो। नेपाल लघु वित्त बैंकर संघका पदाधिकारी तथा विभिन्न लघु वित्त संस्थाका नेतृत्वकर्ताहरूका अनुसार विगतको चरम निराशाजनक अवस्थाबाट गुज्रिएको लघु वित्त क्षेत्रमा अहिले सकारात्मक संकेतहरू देखा परेका छन्।
3: अब शेयर बजार। बुधबार धितोपत्र बजारमा 6.3 अर्ब रूपियाँ भन्दा बढ़ीको 1,52,00,000 भन्दा बढ़ी कित्ता धितोपत्र कारोबार भएको छ। आगामी आर्थिक वर्षको बजेटप्रति आशावादी लगानी

कर्ताले बुधबार कारोबार बढ़ाएका हुन्। मंगलबार 4 अर्ब 85 करोड़ रूपैयाँ भन्दा बढ़ीको 1 करोड़ 18 लाख भन्दा बढ़ी कित्ता धितोपत्र कारोबार भएको थियो।

0: ड्रामा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। रुसले नयाँ इबोला विरुद्धको खोप बनाएको दावी गरेको छ। अफ्रिकामा इबोला संक्रमणको जोखिम बढ़िरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेन विरुद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दावी गरेको हो। दक्षिण अफ्रिका स्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोड़िएको दुर्लभ बुन्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको रूसी समाचार समिति इतारतासले जनाएको छ। दूतावासले रूसका स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको जनाएको छ। विशेष गरी कंगो क्षेत्रमा देखिएको प्रकोप सम्बन्धित बुन्डी बुग्यो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने दावी गरिएको छ।
5: अब खेल र खेलाड़ीका खबर। एसियाली खेलकुद महिला क्रिकेट छनौट प्रतियोगितामा नेपालले बुधबार चीनलाई 19 रनले हराएर विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 125 रन बनाएको थियो।
4: अब विचार तथा विश्लेषण। इकोनोमी फर्स्ट सरकारका लागि ठूलो अवसर शीर्षकमा विष्णु अग्रवालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालको इतिहासमा केही यस्ता क्षण आउँछन् जसले केवल सरकार होइन देशको भावी दिशा निर्धारण गर्दछन्। अहिले नेपाल ठिक त्यस्तै मोडमा उभिएको छ। नेपाललाई अब राष्ट्रिय आर्थिक सहमति आवश्यक छ। एक प्रकारको साझा आर्थिक सोच पत्र जसले 15-20 वर्षको राष्ट्रिय आर्थिक प्राथमिकता तय गरोस्। इकोनोमी फर्स्ट नारा मात्रै होइन, यो नेपालका लागि सम्भवतः अन्तिम ठूलो अवसर हो।
5: स्थानीय आर्थिक विकास शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार गोर्खापत्रमा छापिएको छ। स्थानीय तह नेपालको आर्थिक समृद्धिको आधार स्तम्भ हो। संघीय शासन प्रणाली सफल बनाउन स्थानीय सरकारलाई आर्थिक रूपमा सक्षम, पारदर्शी र आत्मनिर्भर बनाउनु आवश्यक छ। नेपालको 16 योजनाले स्थानीय आर्थिक विकासलाई राष्ट्रिय समृद्धिको प्रमुख माध्यमका रूपमा लिएको छ। आफ्ना तुलनात्मक लाभका क्षेत्रको विकास मार्फत स्थानीय तहले आर्थिक रूपान्तरण गर्न सक्छन्। स्थानीय स्रोत र सम्भावनाको सही उपयोग, जनसहभागिता तथा प्रभावकारी योजना कार्यान्वयनद्वारा मात्र दिगो आर्थिक विकास सम्भव हुनेछ। नेपालको समृद्ध भविष्य स्थानीय तहको सफल आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोड़िएकाले नयाँ संघीय सरकार र हालको तथा अर्को वर्षको निर्वाचनबाट आउने नयाँ स्थानीय सरकारले स्थानीय तहलाई साधन र क्षमताले युक्त बनाउनु आवश्यक छ।
4: हौस् त कार्य 99.1 देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

नमस्कार, राजधानी श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस यतिखेर डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस तपाईँ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक क्षेत्रका विषयमा र परराष्ट्रका विषयमा छलफल र बहस गर्ने गर्दछौँ। र नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र विश्वमा छरिएर रहेका हरेक नेपालीहरूले हरेक प्लेटफर्म मार्फत हामीलाई सुनिराख्नु भएको छ र देशभरका आम नागरिक श्रोता दर्शकहरूले पनि हामीलाई सुनिराख्नु भएको छ। नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौँ भदौ 23 मानव अधिकारको उल्लङ्घन भएको छ, 24 संगठित आपराधिक कार्यहरू भएका छन्। मानव अधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरिरहँदाखेरि 17 सांसद सहित 52 नाम किटान गरी उनीहरूमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ। सरकारले 3 आयोगको सिफारिस कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था पनि रहेको छ। मानव अधिकार उल्लङ्घनकर्ताहरूका सूची सहित बनाएर आयोगको प्रतिवेदन बाहिर आएको छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौँ मानव अधिकार आयोगले जुन किसिमको प्रतिवेदन ल्याएको छ त्यसले एउटा सनसनी पैदा गरेको छ। यो सनसनीका बीचमा रहेर आज हामी नेपाली बहस गर्दैछौँ र अब के हुन्छ त? कारवाही सिफारिस गरेका व्यक्तिहरू कानुनको दायरामा आउँछन्? कारवाही सिफारिस भएका व्यक्तिहरूलाई कारवाही हुन्छ त? लगायतका विषयहरू यतिखेर जोडिएका छन्। अब सांसद समेत बचेका छैनन्। यति मात्र होइन, तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले बनाएको उच्चस्तरीय छानबिन आयोगका संयोजक गौरी बहादुर कार्की पनि छानबिनको दायरामा तानिएका छन्। ओली लेखक र रवि लामी सहित नयाँ पुराना अधिकांशलाई कारवाही सिफारिस गरिएको छ। राजनीतिक नेतृत्वको अकर्मणीयता क्षतिको मुख्य कारक रहेको मानव अधिकार आयोगको प्रतिवेदनले देखाएको छ। हतियारविहीन सुरक्षाकर्मी र रक्षात्मक अवस्था, नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। रवि लामी छानेको अनाधिकृत रिहाई, राष्ट्रपाका 17 सांसदमाथि अनुसन्धान गर्न सिफारिस, गौरी बहादुर कार्कीमाथि अनुसन्धान गर्न सिफारिस, सुशीला कार्की र ओम प्रकाश सरियाल पनि अनुसन्धानको दायरामा चाहिँ आएका छन्। आदरणीय श्रोता, तत्कालीन सुशीला कार्की प्रधानमन्त्री र गृहमन्त्री ओम प्रकाश सरियाललाई पनि कानुनी दायरामा ल्याउन सिफारिस गरिएको छ। अब मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ कि हुँदैन, यस विषयमा पनि हामी बहस र चर्चा गर्दैछौँ। र ग्रे लिस्टबाट बस्ने नेपालीको नेपालको अन्तिम कसरत पनि छ। अब ग्रे लिस्टबाट नेपाल कसरी बच्छ, कसरी नेपाललाई ग्रे लिस्टबाट बचाउन सकिन्छ, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, यतिखेर हामी बहस गर्न चाहन्छौँ। अहिले अर्थतन्त्रको आकार पनि 66.9 करोड संरचनात्मक चुनौतीहरू अझै कायमै छन्। धेरै ठुला सम्पत्ति शुद्धिकरणका कामहरू सरकारले गर्नुपर्नेछ, धेरैलाई कानुनी कडगरामा ल्याउनुपर्नेछ। त्यसैले गर्दाखेरि धेरै कामहरू चाहिँ सरकारले गर्नुपर्छ। यो सरकारले गर्नुपर्ने कामहरू समयमा यदि गर्न सकेन भने, 7 यी कामहरू पुरा हुन सकेनन् भने भोलि समस्या सिर्जना हुने देखिन्छ। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौँ आजको नेपाली बहसमा। अब ठुलो बजेट, खर्च थोरै र खुम्चिदो राजस्वको मारमा यतिखेर अर्थतन्त्र परेको छ। न्यून आर्थिक वृद्धिसँगै राजस्व परिचालन कमजोर बन्दा सरकारले ऋणको सामा ब्याज तिर्न र सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व पूरा गर्न पनि थप ऋण लिनुपर्ने बाध्यात्मक व्यवस्था पनि रहेको छ। त्यसैले गर्दाखेरि नेपालमा हामी राजनैतिक, आर्थिक, सामाजिक पाटोका विषयमा पनि बहस गर्दैछौँ र यतिखेर नेपाली बहसमा हामी छलफल गर्न चाहन्छौँ। अब अहिलेको यो नेतृत्वले देशमा सुशासन दिन सक्छ कि सक्दैन, देशमा अमन चयन दिन सक्छ कि सक्दैन, देशमा रोजगारीको अवस्था सृजना हुन सक्छ कि सक्दैन, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, अहिले ओली लेखक र गुरुङमाथि, गुरुङ जुन मुख्य दोषीका रूपमा किटान भएका छन्, यो अवस्थामा, अहिलेको अवस्थामा प्रतिवेदन सबैभन्दा महत्त्वपूर्ण र जिम्मेवार भएर आएको भनेर चर्चा पनि भएको छ। शङ्काको घेरामा रवि लामी छाने परेका छन्। अब अनुसन्धानको सुई यतातिर जाने देखिन्छ र तत्कालीन बेला गौरी बहादुर कार्की नेतृत्वको जुन सरकार छानबिन समिति बनेको थियो त्यही छानबिन समितिमाथि पनि अब अध्ययन अनुसन्धान गर्न भनिएको छ। भन्दाखेरि अब हामी कुन ढङ्गले अगाडि बढ्दैछौँ त? अब सरकारले यो प्रतिवेदनलाई कार्यान्वयन गर्न सक्छ तर बालिन शाहलाई क्लिन चिट दिएको छ। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौँ नेपाली बहसमा। भिडलाई उस्काउ बालिन सरकारले, अर्थात् तत्कालीन बालिन शाह काठमाडौँ महानगरपालिकाका मेयर हुँदै गर्दाखेरि गरेका थिए, त्यो बेला उनलाई सफाई दिने, क्लिन चिट दिने,
नेपाली सेनाको भूमिकामाथि चाहिँ अलिकति लचक भएर प्रतिवेदन बाहिर आउने र यसलाई पनि शंकाको दृष्टिकोणले हेरिएको छ। मानवाधिकार आयोगको प्रतिवेदनमाथि पनि विभिन्न आशंकाहरू छन् यतिखेर। त्यसैले गर्दाखेरि अब प्रतिवेदन कार्यान्वयनको विकल्प छैन, प्रतिवेदन कार्यान्वयनमा जानुपर्छ। बाँकी रहेकाहरूलाई पनि फेरि अर्को समिति गठन गरेर त्यो उक्त समितिले चाहिँ बाँकी किटान गर्नेछ। त्यसैले गर्दाखेरि आज हामी अब एउटा समुन्नत नेपाल, सुखी नेपाली र अब शान्ति क्षेत्र नेपालको अवधारणाबाट अगाडि बढ्नु पर्दछ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ चन्द्रमामा मानव बस्ती बसाउने नासाको योजना सार्वजनिक भइसकेको छ। अब चन्द्रमामा बस्ती बस्दैछ, विश्वले प्रविधिमा यति फड्को मारिसकेको छ, अब चन्द्रमामा बस्ती बसाउने गरी कार्यहरू भइरहेका छन्। चन्द्रमाको आधारमा अन्तरिक्ष यात्री वासस्थान, रोभर, पावर प्रणाली, कार्गो सञ्चालन देखाउने प्रतीकात्मक स्क्र्याच समेत तयार भइसकेको छ। त्यसैले गर्दाखेरि अहिले विश्व निकै ठुलो प्रतिस्पर्धामा छ। तर हामी आज देश समुन्नत भएन, देश बनेन, रोजगारी पाइएन भनेर चाहिँ बहस गर्नुपर्ने चरणमा छौँ। अझै पनि यो नेपालको दुर्गति कहिलेसम्म? अब नेपाल बन्नुपर्छ, देश बन्नुपर्छ र यो विषयमा सबैको ऐक्यबद्धता हुनुपर्छ। आजको नेपाली बसमा हामी यिनै विषयमा चर्चा परिचर्चा गर्नेछौँ। नेपाली बसमा छोटो विश्राम लिन्छौँ, त्यसपछि उपस्थित हुनेछौँ।

0: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
2: नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिशोम फाइबर नेट।
3: यतिकै हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ। राजीवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: धेरै धेरै धन्यवाद।
3: हैन, राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन
4: कुनको
3: भूमिका निर्वाह गर्नुभयो त्यसमा त पढ्नु भयो नि त, तपाईँको भूमिका पनि त रहेछ नि त। होइन
4: होइन, मैले भने ठिक छ, मेरो भूमिका माथि उसले सूक्ष्म रूपमा अध्ययन गर्ने भनेर भन्यो, होइन अनुसन्धान गर्नु भनेर भन्यो, सूक्ष्म रूपमा अध्ययन गर्ने भनेर भन्यो, तर भेटिँदैन कहीँ पनि। त्यो भन्ने
3: बित्तिकै सुन्नुहोस् न,
4: कारवाहीको लागि सिफारिस गर्यो भनेर त्यो अतिरञ्जित प्रश्न भयो।
3: होइन, तपाईँको भूमिका छैन,
4: तर तपाईँले पहिला मानव अधिकार आयोगले लेखेको प्रतिवेदन सरासर सबै पढ्नु पर्यो। त्यो सरासरमा के भनेको छ तपाईँलाई एकचोटि पढेर सुनाइनु?
3: सुनाउनु पर्दैन राजीवजी, तपाईँको भूमिका छैन भने भाद्र 23 मा तपाईँले चाहिँ त्यहाँ भिडलाई उठाउने काम गर्नु भएन।
4: त्यो भूमिका थियो भनेदेखि त राष्ट्रिय मानव अधिकार आयोगले केपी गोरी, रमेश लेखक, त्यसै गरी त्यतिखेरका तत्कालीन संचार मन्त्रीको भूमिका राख्दै फलानालाई कारवाही गर्नु, कानुन बनाउनु भन्थ्यो होला नि त, भन्दैन थियो होला र?
3: राष्ट्रिय स्वतन्त्र पार्टीकै करिब करिब 16-17 जना सांसदको नाम आएछ,
4: 17 जना सांसदमाथि शङ्का राखेर उसले के भन्यो भने थप अहिले प्रमाण पुग्दैन, त्यसको ठ्याक्कै आशय भन्नु भने अहिले प्रमाण पुग्दैन, तर अनुसन्धान गर्नु भनेको, अनुसन्धान गर्नु भनेको मतलब अनुसन्धान गर्न सकिन्छ सकिन्छ भनेको हो कि, त्यो कारवाहीको कहीँ पनि सिफारिस गरेको छैन।
3: अनुसन्धानको दायरामा आउनुभयो होइन राजीव?
4: होइन, अनुसन्धान त जहिले खुल्ला हुन्छ नि, अनुसन्धान त तपाईँ माथि पनि हुनसक्छ, म माथि पनि हुनसक्छ, अरू
3: म माथि त किन हुन्छ र, म त टिभीबाट गराउँदै थिएँ, त्यो
4: अनुसन्धान गर्दै जाँदाखेरि जो कोही व्यक्ति पनि अनुसन्धान घेराभित्र हुन्छ सर।
3: आजको दिनमा तपाईँ चाहिँ किन पर्नुभयो त्यसो भए?
4: ठिक छ, मैले अनुसन्धानको दायरामा जस्तो सुन तस्कर, रक्त चन्दन तस्कर, खाद तस्कर, बालुवा तस्कर, यस्ता तस्करै तस्कर अनि नेताका छोराछोरीको कुकर्मको भण्डाफोर गर्ने अभियानलाई त स्वागत गरेकै हो त। मानवता मरेपछि, मानवता सकिएपछि, संवेदना नरहेपछि, गाडीले हानेर जमिनमा लडेकी बालिकालाई नउठाएपछि विरोध गरेकै हो त। छातीमा गोली, टाउकोमा गोली, अबोध बच्चामाथि गोली लागिसकेपछि चिच्याएकै हो त। अब के भन्नुहुन्छ? भ्रष्टाचारमाथि आम माथि, बलात्कारमाथि आम माथि, मानव बेचबुजनमाथि आम माथि दिएपछि कानुनी राजको माग गरेकै हो त। नेपालमा जङ्गली राज कि अब जङ्गली राजमा नेपाल भनेर छुट्याउन नसक्दा अक्कबक्क परेकै हो त। अनि तिन कुनेमा रेजीका खत्रीको तिग्रामा गोली छेडिँदा ढुङ्गा बोल्यो तर पजेरोमा चढ्नेहरू बोलेनन्, त्यस बेला नेपाल मानव अधिकारको अवस्था चिन्ताजनक छ भनेर टेलिभिजनबाट बोलेकै हो त। अनि त्यसपछि तपाईँ पछि जुन परिवर्तनका लागि शान्तिपूर्ण जेन्जी विद्रोहमा समर्थन जनाएकै हो, अब त्यस विरुद्ध खबरदारी गरेकै हो, युवाहरूलाई सचेतता गराएकै हो, अब त्यसमा मानवाधिकार आयोगले अनुसन्धान गर्ने गर्नुपर्छ भनेर भन्छ र अनुसन्धान गर्नुपर्छ
3: तपाईँको त एउटा स्टेटस निकै हैन त्यसमा तपाईँको भूमिका रह्यो रे के
4: त्यसमा त्यसमा के छ त अनि रवि लामिछानेलाई बाहिर निकाल्नुस् भन्नुभन्दा अगाडि त्यसका अरू अरू तपाईँले यति खोज अनुसन्धान गर्दै गर्दा चाहिँ त्योभन्दा अगाडि राजीवले अरू के भनेको थियो भनेर पनि त हेरिदिनु पर्ला नि त. त्यो चाहिँ कुन अवस्थामा आएर भन्यो राजीवले बालनले नेतृत्व लिएनन् भने रविलाई निकाल्नुपर्छ भनेर कुन अवस्थामा गएर भन्यो भन्ने पनि त होला नि त. चल्दै गर्दा अनियन्त्रण बढ्दै जाँदाखेर नेतृत्व आन्दोलन गर्नेको नेतृत्व कसैले नलिँदाखेर यो नेतृत्व कसैले लिनुपर्छ, नभएदेखि यो सिमदरबार डढ्यो, सिमदरबारका महत्त्वपूर्ण डाटा सेन्टर र कागजहरू छ त्यसो नगरौँ भनेर लेखिएको चाहिँ तपाईँले हेर्नुभयो कि हेर्नु भएन? सार्वजनिक सम्पत्ति तोडबाट आगजनी रोक्नुपर्छ, अब जेएनजीको हातमा देश आइसक्यो भनेर भनेको चाहिँ त्यो चाहिँ स्क्रिनसट यहाँले हेर्नुभयो कि हेर्नु भएन? त्यस कारणले त्यो भनिएको विषय कति बेला हो भन्दाखेरि यी सबै कुरा भनिसकेपछि भनिएको कुरा हो.
3: तर तपाईँका पार्टी सभापति रवि लामिछानेले जेलबाट ब्रेक गर्दाखेरि चाहिँ धेरै कैदीबन्दीहरूलाई भगाएको पनि त आरोप लाग्यो होइन?
4: होइन, त्यो उहाँकै सन्दर्भमा पनि यो हेडलाइन कसरी बन्छ भन्ने कुरा मैले बुझेको छैन क्या. त्यो सबै कुराहरू आइसकेको छ. उहाँले जेल कैदी भगाए भनेर मानव अधिकार आयोगको प्रतिवेदनले भनेको नि छैन होइन. त्यो पछाडि जेलबाट भाग्ने अवस्था बन्यो भनेर रवि लामिछानेलाई किटान गरेर गरेको त मैले त कहीँ पनि त्यो प्रतिवेदनमा भेट्टाउँदिनँ त. अब यो यो कस्तो हुँदो रहेछ भने मान्छेले आफ्नो आफ्नो हेडलाइन कसरी चाहेको छ मिडियाले त्यही हेडलाइन बनाएर व्याख्या गरिदो रहेछ कि.
3: होइन, तपाईँ त मिडियाकर्मी हो, तपाईँलाई थाहा छ होइन, धेरै मिडियाहरूले चाहिँ ट्रोल गर्छन्, धेरै मिडियाहरूले चाहिँ म्यानिपुलेट गर्न खोज्छन्, तर चाहिँ अनुसन्धानको दायरामा तानिसकेपछि अब चाहिँ अनुसन्धानलाई सहयोग गर्नुहुन्छ.
4: मैले भने नि 17-18 जना हामी राष्ट्रपतिका सांसदहरू मैले अघि नै भनिसकेँ, त्यो आन्दोलनमा नैतिक समर्थन राख्ने मान्छे म हो. त्यो आन्दोलनमा
3: समर्थन राख्नुभयो, समर्थन राख्नुभयो तपाईँले त होइन तत्कालीन बेलाका शासकहरूलाई
4: भाट 11 बजी त्यस्तो वर्ड मैले कहीँ पनि शब्द गरेको छैन. तपाईँले मलाई त्यहाँ तपाईँले त्यो दिन बिहानदेखि मैले पटक पटक तपाईँकै कार्यक्रममा पहिला एउटा टेलिभिजनको कार्यक्रम मैले भनेको छु, मैले तल उनीहरूको मैले त्यहाँ लेखेको छु, प्रत्येक दिन महिना सरकारी विदेशी ऋण लिएको छ जुन सरकार अनि जुन तपाईँको अनि मेरो भाग्यमा जोडिन्छ भनेर मैले उहाँहरूलाई प्रष्टसँग त्यहाँ लेख्दै गएर तल के भनेको छु भने यसको जवाब खोज्न आज तपाईँ सडकमा जाँदै हुनुहुन्छ. शासक अराजक छ, अराजकता मचाउन सक्छ, सचेत रहनु होला. यिनीहरूका लागि तपाईँको मूल्य जाबो अङ्क हो, घर कुरेर बस्नुभएका मम्मी बुवाका लागि सर्वस्व हो. जोसँगै होस् राख्नुहोस् शुभकामना भनेर लेखेको थिएँ. यसमा के छ, कहाँ छ मैले भाटे कारवाही गर्नुहोस् भनेर भनेको?
3: होइन, तत्कालीन नेताहरू र शासकहरूप्रति त तपाईँले त विस्ममा नै गर्नु भनी भने
4: विस्ममा त मैले अघि नै तपाईँलाई भनिसकेँ नि. अब यो के अरे उनीहरूले चलाएको बेतिती लुट त्यो पक्षमा चाहिँ के म मुख दर्शक भएर हेर्न सक्थेँ? म त सक्थिनँ, मैले अघि नै माथि स्वीकारिसकेँ त. मैले परिवर्तनका लागि शान्तिपूर्ण जेएनजी विद्रोहमा समर्थन जनाएकै हो.
3: तपाईँको भूमिका चाहिँ के हो?
4: विरुद्ध सचेतापूर्वक खबरदारी गर्ने गर्नका लागि युवाहरूलाई आह्वान गरेकै हो भनेर भनिसकेँ त मैले.
3: तपाईँको खास भूमिका के रह्यो त्यसमा चाहिँ? क्लियर आएको छ मानव अधिकार आयोगको प्रतिवेदनमा स्क्याच?
4: उहाँ तपाईँले मानव अधिकार आयोगको प्रतिवेदनै पढ्नु भएन सर त्यसो भएदेखि?
3: होइन, तपाईँलाई सूक्ष्म रूपमा अनुसन्धान गर्न त भनेको छ नि त त्यहाँ.
4: अनि त्यो त्यो भन्ने बित्तिकै त्यो त अपराधी करार त गर्नु भएन नि त. त्यहाँ त के भनेको भन्दाखेरि तपाईँ उनीहरूको हामीसँग प्रमाण पुग्दैन तर सूक्ष्म छानबिन गर्न सकिन्छ भनेको हो नि त. त्यसको अर्थ त
3: प्रमाण पुग्दैन होइन, प्रमाण पुग्दैन भनेको छ मानव अधिकार आयोगको प्रतिवेदनले.
4: तपाईँ तपाईँ तपाईँ तपाईँले त्यो म तपाईँलाई पुरै पढेर सुनाइदिनु भन्नुहुन्छ भने म
3: तपाईँलाई
4: सुन्नुहोस्, प्रदर्शनका आह्वानकर्ता अभियन्ता समर्थकका व्यक्तिहरू भनेर त्यसपछि नाम जति पनि व्यक्तिहरू उहाँहरूको आयो होइन. त्यसपछि तल के भन्यो भन्दाखेरि चाहिँ जेएनजी प्रदर्शन समिति अभिव्यक्ति दिएको भन्ने निजको सामाजिक सञ्जाल प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धानहरूले निजको प्रदर्शनमा सहभागिता हुन सक्ने भनी आकलन गरेको प्रतिवेदनका समेतका आधारमा उल्लेख हुन गएको देखिन्छ. उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणबाट टिका टिप्पणी को यस्तै मिडियाहरूबाट तपाईँहरूले प्रश्न सोधेका होला समेत भएको देखिँदा भाद्र 23 र 24 गते घटनामा भएको मानवीय र भौतिक क्षतिका समेत कार्यमा निजको संलग्नता रहे नरहेको र निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आकर्षित र उत्तेजित भई कुनै असर वा प्रभाव परेको नपरेको सार्वजनिक शान्ति सुरक्षा व्यवस्था खलल पुग्ने भए नभएको सोको दुरुस्थान भए नभएको सम्बन्धमा थप अनुसन्धान हुन आवश्यक देखिन्छ अनि के भन्यो यसले
3: तत्कालीन कार्की आयोगलाई पनि त कारवाही सिफारिस गर्यो नि त होइन तर नेपाली सेनाको भूमिकामा चाहिँ त्यति मौन बस्यो होइन प्रधानमन्त्रीको हिसाबले मौन बस्यो
4: उहाँले पनि त्यो परिवर्तनलाई काहीँ न काहीँ आत्मसात गर्नुभयो मैले भनिसकेँ नि त्यो परिवर्तनलाई ज जसले आत्मसात गरे त्यो सबैलाई उसले काहीँ न काहीँ शङ्काको घेरामा लिएको छ जुन दिन अघिल्लो दिन बच्चाहरूको गोली लाग्यो त्यो दिन र राति जो जो अभिभावकहरू रुए या ज जसलाई त्यसको पीडा बोध भयो
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शङ्काको दायरामा राखी सूक्ष्म अनुसन्धान गर्न पनि सिफारिस गरेछ
4: त्यही हो ठ्याक्कै यही नै हो त्यस्तै भनेको त हो नि होइन र त्यही भनेको प्रमाण पुग्दैन छैन छ भनेदेखि त कानुन बनाएर
3: अनुसन्धानको दायरा तयार हुनुहुन्छ होइन
4: किन मैले त हिजै प्रश्न मैले आफ्नो कुरा भनिसकेँ
3: तर यो अनुसन्धानलाई चाहिँ प्रभावित पार्ने सम्भावना पनि त छ नि त होइन विभिन्न किसिमका टिप्पणी हुन सुरु भइसकेका छन् तपाईँ त सरकारमा हुनुहुन्छ तपाईँ त सत्तामा हुनुहुन्छ होइन यो प्रतिवेदन कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने संशय पनि छ सत्तामा भएको बेला त प्रतिवेदन कार्यान्वयन हुँदैन नि त यसलाई त
4: होइन त्यो मलाई लाग्दैन त्यो प्रतिवेदन पहिलो कुरा त्यो प्रतिवेदन कुन तबरबाट आयो भन्ने कुरा त हेर्नै पर्छ होइन एउटा त्यो के अरे प्रतिवेदन आउने बित्तिकै अक्षरशः पालना गरिनुपर्छ भन्ने कतिपय कुराहरू त हुँदैनन् तर अदालती प्रक्रियामा जान थप अनुसन्धान गर्नलाई समस्या हो भन्ने मलाई लाग्दैन तर अनुसन्धान नै सबै कुरा हो भन्ने कुरा चाहिँ होइन किनभने मैले अघि नै भनिहालेँ रेबिका खत्रीको खुट्टामा गोली राख्दाखेर को बोल्यो तिन कुनै घटनामा पत्रकार रजकको हत्या हुँदाखेर को बोल्यो कुन चाहिँ आयोग बोलेको थियो प्रश्न त्यहाँ पनि तिर्सिन्छ त्यस कारणले
3: आयोगको प्रतिवेदनप्रति तपाईँ सन्तुष्ट हुनुहुन्छ राजीवजी
4: होइन मैले सन्तुष्ट र असन्तुष्ट मैले व्यक्त गरेकै छैन मैले केही पनि भनेको छैन मात्रै कुरा के भन्दाखेरि उसले ठिक छ अनुसन्धान गर्नुपर्ने भनेको कुरामा अनुसन्धान गर्ने हो कि त्यसको लागि मेरो जिम्मेवारी मेरो भागमा पर्ने कुरा मैले गर्ने कुरा छँदैछ अरू साथीहरूले पनि पक्कै सहयोग गरिहाल्नुहुन्छ तर जेएनजी मुभमेन्ट भएकै हो त्यो आन्दोलन धेरै थियो त्यहाँ गोली ठोकिएकै हो गोली ठोकिएपछि भोलिपल्ट नहुनुपर्ने घटनाहरू भएकै हो तर डराउनेमा संलग्नता कसको थियो भन्ने कुरा अनुसन्धानले खोज्ने नै छ अनुसन्धानले कति व्यक्तिहरूलाई पक्राउ गरेकै छ ती व्यक्ति कुन पार्टीसँग संलग्न छन् कुन कुन व्यक्ति समूहसँग संलग्न छन् भन्ने कुरा पनि करिब करिब देखिसकेको छ त्यस कारणले गर्दाखेरि त्यो जो निर्दोष व्यक्तिहरू थिए जो परिवर्तन हुनुपर्छ भनेर सडकमा गएका थिए तिनको हत्याराका एक एक अनुसन्धान त हुनै पर्छ
3: अब
4: मानवाधिकार आयोगले प्रतिवेदनमा उल्लेख नगरे पनि नभने पनि त्यो त हुनै पर्छ
3: अब अहिलेको अवस्थामा संसदमा प्रधानमन्त्रीको व्यापक खोजी हुँदैछ होइन तपाईँलाई राम्रोसँग थाहा छ प्रतिपक्षीहरूले चाहिँ आवाज उठाएका उठाए छन् तर प्रधानमन्त्रीज्यू 500 मिटर भन्दा उता जानै नसक्ने प्रधानमन्त्री कार्यालयबाट यो के भइरहेको छ सभामुख जाँदा पनि उहाँले किन अटेर गर्नुभयो यसरी
4: प्रधानमन्त्रीले प्रश्नसँग सुरुदेखि नै भन्नुभएको छ म 100 दिनको कार्यक्रमको रिपोर्ट कार्ड बोकेर सदनमा जान्छु भनेर भनेको हो उहाँले अरू चिज भनेकै होइन उहाँले अर्को म संसदनप्रतिको जवाबदेही हुन्न भनेर उहाँले भनेको छैन है म सदनमै आउँदिनँ यो गर्दिनँ भनेको छैन उहाँले रिपोर्ट कार्ड चाहिँ म जान्छु भनेर भनिएको विगतमा सदनमा प्रत्येक महिना या 15 दिनमा सदनमा घन्टौँ भाषण गरेको सुन्ने बानी परेका हामीहरूलाई केही कुरा खल्लो लागेको हुनसक्छ तर उहाँले म मेरो आफ्नो गरेका कामहरूको रिपोर्ट सहित आउँछु भन्दाखेरि के बिग्रेको छ प्रधानमन्त्रीले 150 मिटर जति नै टाढा भए पनि उहाँले म काम गर्छु अहिले काम काम काम मन्त्रीहरूले काम काम काम भनेर बिहान 9 बजेदेखि बेलुका 8-9 बजीसम्म बसेर प्रधानमन्त्री कार्यालय सिंहदरबारभित्र बसेर काम गर्नुहुन्छ भने इतिहासमा हामी त्यस्ता किसिमका मन्त्री र प्रधानमन्त्री पाइरहेका छौँ। यति बेला अब हामीले सदनमा आएर बोलिदिनु भएन, जवाफ दिनु भएन,
3: जानु पर्दैन, प्रधानमन्त्रीले भन्या के लोकतान्त्रिक व्यवस्थामा संसदमा उपस्थित हुनु पर्दैन, बोल्नु पर्दैन, मौन बसेर हुन्छ।
4: सदनमा त हेर्नुहोस् हरेक दिन त्यत्रो सांसद छ, सबै दिन सांसदले प्रधानमन्त्री मन्त्री खोजिरहन्छ तर त्यसको जवाफ दिने उपयुक्त दिन कुरा बसेको हुन्छ नि। जस्तो हिजो कतिपय मन्त्रीहरूले हिजो जवाफ दिनुभयो, त्योभन्दा अगाडि केही मन्त्रीहरूले जवाफ दिनुभयो, उहाँहरूको मन्त्रालयगत हिसाबले जे जे सवालहरू उठ्यो जवाफ दिँदै जानुभएको छ। त्यो किन भन्दाखेरि सरकारको अङ्ग त हो नि त मन्त्रीहरू पनि। अब रह्यो प्रधानमन्त्रीको कुरा, प्रधानमन्त्रीले म एकमुष्ट जवाब दिन्छु भनेर उहाँले भन्नुभएको छ, सभामुखले सदनमा जानकारी गराउनै भएको छ यो हप्तासम्ममा अब आउनुहुन्छ भनेर, होइन उहाँले रिपोर्ट कार्ड सहित भनेर भनिसकिसकेपछि हामी त्यस्तो प्रधानमन्त्री पाइरहेको छौँ जसले मैले यति काम गरेँ यो भनेर म कार्ड रिपोर्ट कार्ड बोकेर आउँछु है भन्ने प्रधानमन्त्री चाहिएको कि अब हामीलाई सदनमा गफ गर्ने भुल्याउने टुक्का जोड्ने प्रधानमन्त्री चाहिएको?
3: हामीलाई त प्रधानमन्त्री कस्तो चाहिएको भने गणतन्त्र दिवसमा पनि यसो सम्बोधन गर्ने प्रधानमन्त्री चाहिएको, संसदमा पनि सांसदले उठाएका प्रश्नहरूको प्रश्नोत्तर गर्ने प्रधानमन्त्री चाहिएको, यसो देशवासीका नाममा थोरै भए पनि बोलिदिने प्रधानमन्त्री चाहिएको, किनभने सङ्कटका बेला भएको बनेको सरकार हो, त्यसका प्रधानमन्त्री हुन्, चुपचाप लागेर चाहिँ के हुँदैछ भन्ने कुरामा त अन्यलता छायो नि त, होइन?
4: जनता चाहिँ जनताको चुलोमा परिवर्तन ल्याउने प्रधानमन्त्री खोजिरहेका छन् यति बेला, र गणतन्त्र दिवसको दिन प्रधानमन्त्रीले बोल्ने, राष्ट्रपति सर्वोच्च एउटा पद हो र संविधानको संरक्षक पनि राष्ट्रपति हो, त्यस कारणले गर्दाखेरि गणतन्त्र र संविधान जोडिएको विषय हो। कुनै पनि परम्परा भन्ने बित्तिकै त्यो परम्परा गलत परम्परा या कुनै चिज धानी राख्नुपर्छ भन्ने हुँदैन, समय सापेक्ष पनि बनाउनुपर्छ। यत्रो जेन्जी मुभमेन्ट, यो जेन्जी मुभमेन्ट पछि यो जुन परिवर्तन आयो त्यही पुरानै परम्परा त्यही पुरानै नियम कानुनमा काम गर्नु पर्थ्यो भने यत्रो परिवर्तनको आवश्यकता किन थियो? राजतन्त्रै ठिक थियो नि त त्यसो भएदेखि, हिजो राजतन्त्र चाहिँ हिजो परम्परामा चलेको राजतन्त्र चाहिँ किन अन्त्य गरियो त्यसो भए? त्यो राजतन्त्र अन्त्य नगरेको भए
3: फेरि कता कता राजाका राजा राष्ट्र स्थापनाका सिम्पटमहरू पनि देखिरहेका छन् रे, होइन राजुजी?
4: अनि राजतन्त्रको अन्त्य गरेर यत्रो परिवर्तन ल्यायौँ भनेर भन्ने अनि त्यही परम्परालाई निरन्तरता दिने हो भने क्रमभङ्गता नगर्ने हो भनेदेखि चाहिँ अब कि बालेन सरकारले गरेका काम या अरू, मेरो भनाइ के भने जनता जनताको चुलोमा आफ्नो चुलोमा कति परिवर्तन आउँछ भनेर खोज्दैछन् सरकारले, त्यही तवरले काम गर्नुपर्छ गरिरहेको छ भन्ने मलाई लाग्छ।
3: होइन, अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले अब प्रत्यक्ष कार्यकारीमाथि फेरि बहस गर्दैछ अरे, होइन? प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिमा पुनर्विचार हुन्छ,
4: त्यो त हाम्रो प्रतिबद्धता पत्रमै आएको कुरा हो, त्यो बहस भन्दा नि हाम्रो प्रतिबद्धता पत्रमै छ,
3: होइन? अब त्यसरी नजाने भन्ने कुरा आइरहेको छ अरे नि त, होइन?
4: होइन, त्यो विषयमा त्यसरी छलफल भएको छैन। केही संविधानविदहरूले, केही व्यक्तिहरूले त्यसले त्यो गर्दा त्यो बाटो अलिकति गलत हुनसक्छ, यही संविधानबाट पनि बहुमत आउने अवस्था रहन्छ आयो, त्यस कारणले गर्दाखेरि यो संविधानलाई कार्यकारी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन आवश्यकता छैन भनेर उहाँले दिएको सुझाव हो, त्यही आधारलाई अहिले निचोडमा पुग्यो भनेर भन्न मिल्दैन।
3: होइन, बालेन शाह पनि कन्भिन्स हुनुभयो नि त, अब त प्रत्यक्ष कार्यकारी चाहिँदैन।
4: अब बालेन, तपाईँले नै अघि भन्नुहुन्छ प्रधानमन्त्रीको आवाज हामीलाई सुन्न मन लागिरहेछ, उहाँ के बोल्नुहुन्छ के भन्नुहुन्छ भनेर आम मिडिया सबैले खोज्दै हुनुहुन्छ, अनि फेरि बालेन शाह यसमा कन्भिन्स हुनु भन्ने कुरा चाहिँ कहाँबाट थाहा हुन्छ?
3: होइन, त्यो त आइहाल्छ नि त, सुझाव दिने संविधानविदहरूले त सुहाइहाल्छ।
4: मैले हो त्यही मैले तपाईँलाई भने नि, त्यो चाहिँ संविधानविदहरूले केही व्यक्ति उहाँहरूले दिएको सुझाव हो, तर त्यो सुझावलाई अहिले स्वीकारेको स्वीकार के हो भन्ने कुरा हो।
3: अब सरकारले जुन डेलिभरीको कामहरू गर्दैछ, जुन ढङ्गले सरकार अगाडि बढ्दैछ, अब यो सरकारलाई जनतालाई सुशासनयुक्त समाज निर्माण र रोजगारीको व्यवस्था गर्नेबाट पछि हट्ने छुट छैन, किनभने जनताले धेरै माया गरेका छन्, प्रेम गरेका छन्, अब सरकारप्रति विश्वास पनि गरेका छन्, होइन? कतै न कतै फेरि सत्ता र पार्टी बीचको मतभेदले गर्दाखेरि धोका त पाउँदैनन् नेपाली जनता?
4: पाउँदैनन्, त्यो ढुक्क हुनुहोस्,
3: ग्यारेन्टी गर्न सक्नुहुन्छ तपाईँ? आज पार्टी नेपालभरका लाखौं जनतालाई
4: छैन छैन छैन, किन छैन भन्नुहुन्छ भने फेरि पनि मैले एउटा शब्द दोहोर्याउनु पर्ने हुन्छ, यहाँ यो समाज चाहिँ कस्तो भयो भन्नुहुन्छ भने सियोको भन्दा कैँचीको मूल्य हुने समाज हो, किनभने कैँचीले काट्छ सियोले जोड्छ, त्यस कारणले कैँचीको मूल्य बढी हुन्छ, जसले पार्टी फुटाउने कुरा गर्छ या पार्टी अब फुट्यो भनेर भन्छ त्यो मजा पनि लाग्छ केहीलाई, र उसलाई के लाग्छ भने कहीँ त्यो कहीँ गुन्जाएको छैन तर उसले पार्टी फुट्यो भने चाहिँ उसले आफूलाई समाजमा सामर्थ्य पनि देखाउने प्रयास गर्छ, त्यही प्रयास मात्रै हो, त्योभन्दा बाहेक केही पनि होइन, कसैले नचियाए हुन्छ। अहिले पार्टी फुट्छ, बालेन्द्र रविमा समस्या आयो भनेर कसैले खोजेन, किनभने यो पार्टी एकीकरण यो पुस्ताका लागि हो, यो के अरे यो सत्ताको लागि होइन, यो पुस्ताका लागि हो। त्यस कारण कम्तीमा यो पुस्ता है, फेरि त्योभन्दा थप पुस्ता नि हुन्छ, त कम्तीमा यो पुस्ताका लागि हो। त्यस कारणले अहिले या यो पाँच वर्षभित्रमा
3: पार्टीमा मतभेद त सुरु भइसकेका छन् त राष्ट्रिय स्वतन्त्र पार्टीभित्र।
4: मतभेद त तपाईँको मनभित्रै हुन्छ, मेरो मनभित्रै पनि मतभेद हुन्छ, किनभने एउटा मनले एउटा भन्छ, अर्को मनले अर्को भन्छ, तर जानुपर्ने त एउटै मन बनाएर हो नि त। मेरै मनभित्र विभाजन छ भनेदेखि अब व्यक्ति व्यक्तिमा त स्वाभाविक रूपमा केही जरुर यसरी गरौँ भन्ने आफ्नो तौर तरिका हुन्छ, तर जाने देशलाई निकास दिनु छ, जनतालाई निकास दिनु छ भनेपछि त्यो फेरि मतभेदलाई एउटै बनाएर जाने हो, त्यो मत भिन्नता नगरिकन एउटै बनाएर जाने हो। त्यो कुरा पार्टी सभापतिलाई राम्रोसँग ज्ञान छ, प्रधानमन्त्रीलाई थाहा छ।
3: भनेपछि मतभिन्नता छैन अहिले पार्टीका सभापति र प्रधानमन्त्रीज्यूसँग
4: मजाले उहाँहरू बिच मैले केही पनि समस्या देखेको छैन, किनभने उहाँहरू दुवैजनालाई मैले काहीँ न काहीँ यसो नजिकबाट निहालेको पनि छु, काहीँ पनि त्यो समस्या छैन। मात्रै
3: होइन त्यो संसदमा आउने छनक देखाउनु भएन अरे नि त, होइन
4: योभन्दा अगाडि उपसभामुख निर्वाचनको समयमा पनि त्यस्तै किसिमका टिक्का टिप्पणी भए, फलानाले फलानालाई रुचाउनु भयो, एकजनाले अर्कोलाई रुचाउनु भयो, बाबा रुचाइ त आफ्नो हुन्छन्, तर नतिजा एउटा आउने बित्तिकै चाहिँ आफूले भनेको भएन भनेर अर्कालाई ब्लेम नहुने, यो हाम्रो परिपाटी हो। सभामुख जानुभयो बोलाउनलाई, कुरा गर्न पक्कै जानुभयो, तर कुरा गर्न गएकै कुरालाई चाहिँ भित्र के भयो भन्ने कुरा कसैलाई पनि थाहा छैन आजको दिनसम्म, त्यसपछि सभामुखले आएर सदनमा के भन्नुभयो, त्यसपछि सभामुखले सदनमा आएर के भन्नुभयो, प्रधानमन्त्री सदनमा आउनुहुन्छ, सदनप्रति उत्तरदायी हुनुहुन्छ, उहाँले म सदनमा आएर बोल्छु भनेर भन्नुभएको छ, र एक हप्ताको समय उहाँले पनि जानकारी गराउनु भयो, यही होइन र उहाँले जानकारी गराएको पनि
3: प्रधानमन्त्री सही ट्र्याकमा हुनुहुन्छ होइन, देशको बागडोर सम्हाल्ने ठाउँमा
4: किन म भन्छु भने तपाईँ आज टाउको दुख्यो मलाई सिटामल खाएँ भरे ठिक हुन्छ भने यस्तो पनि होइन, कतिपय कुराहरू लाग्छ सिस्टम बसाउने कुरा छन्, पुराना छिद्रहरू विगतका सरकारले गरेका गल्तीहरू टाल्नु पर्नेछ, अर्को नयाँ थिति बसाउनु पर्नेछ, दुईटा डबल काम यो सरकारले गर्दैछ यति बेला, भनेदेखि काम गर्दै गर्दाखेरि केही हुँदै जान्छ। तर मैले अघि नै भनिसकेँ नि, असन्दर्भिक व्यक्ति या बिचौलियासँग उठबस गरेर बालुवाटारमा रमाएर यो सरकार बसेको छैन, यो सरकार सिंहदरबारभित्र बसेर काम गरिराखेको छ, बालुवाटारमा सिंहदरबारमा बसेर काम गर्छ, बिहान 9 बजेदेखि बेलुका बिहान बेलुका 7-8 बजेसम्म भनेपछि अब यो सरकारसँग अहिले तत्काल उसले भक्का भुवाङहरू टाल्दैछ, छिद्रहरू टाल्दैछ र नयाँ सिर्जना गर्ने प्रयास गर्दैछ भनेर हामीले बुझ्नुपर्छ, र 100 दिनको कार्यक्रम पुरा हुँदै गर्दा त्यहाँबाट नाप्न थाल्नुपर्छ सरकारले कसरी काम गर्दैछ भनेर।
3: पार्टी सभापतिको भारत भ्रमण किन हुँदैछ,
4: पक्कै पनि त्यहाँको पार्टीले बोलाइसकिसकेपछि भाजपाले बोलाइसकिसकेपछि जान लाग्नुभएको, त्यसमा सरकारको निम्तमा जान लाग्नुभएको होइन, उहाँ पार्टी बिचको सम्बन्धको कारणले जान लाग्नुभएको,
3: नेपालसँग अलिकति सम्बन्ध चिसिएको होइन अहिले मित्र राष्ट्रसँग,
4: अहिले यस्तो हुन्छ, यो फेरि यो पनि हाम्रो फरक बुझाइ हुन्छ कि कहिलेकाहीँ, जस्तो हामीले के भन्यौँ भनेदेखि कूटनीतिक सम्बन्ध बिग्रियो भनेर हामीले धेरै प्रश्न गरिरह्यौँ, छिमेकीसँगको सम्बन्ध पनि बिग्रियो भन्ने आशंका गरिरह्यौँ। तपाईँलाई हिजोको मात्रै अस्तिको मात्रै कुरा गरौँ, युका राजदूतहरूले प्रधानमन्त्रीलाई सामूहिक रूपमा भेटिसकेपछि के भने, इतिहासमै पहिलो पटक होला कुनै पनि राजदूतलाई प्रधानमन्त्री त्यो तवरले भेटेको, योभन्दा अगाडि कसरी भेटिन्थ्यो, अहिले कसरी
3: भेटिन्थ्यो,
4: त्यसपछि उहाँले भेटिसकेपछि के प्रतिक्रिया दिनुभयो उहाँहरूले, त्यस त्यो इन्डिकेटर हामीले हेर्नुपर्छ। अर्को कुरा भनेको भारत र चिनसँगको सम्बन्ध भनेको विगत के सम्बन्ध हो, बिहान उठेपछि भारतलाई रोटी र बेटीको सम्बन्ध हो भनेर 2-4 चोटि फलाकी राख्नुपर्ने, अनि चिनकालाई भेटेपछि एक चिन नीति भनेर फलाकी राख्नुपर्ने, यही होइन हाम्रो परराष्ट्र नीति, यहाँभन्दा माथि हामी कहिले उठ्यौँ, योभन्दा अविश्वासको परराष्ट्र नीति कहिले थियो, मैले अघि भने नि एक बेटी एक रोटी र बेटीको सम्बन्ध हरेक दिन बताउनु पर्ने भारतलाई, हरेक दिन चिनलाई एक नीति चिन एक नीति भनेर भन्नुपर्ने, यो पनि कुटनीति, योभन्दा माथि उठ्ने प्रयास गरौँ न, अब पक्कै सरकारले त्यही प्रयास गर्दैछ अहिले।
3: हस् राजीव खत्रीजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सांसद राजीव खत्री आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौं। विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ। मौका नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो नेपाली रेडियो नेटवर्क,
2: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहस का साथमा प्रीति तयारी चौचौ।
3: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक,
4: डिसोम फाइबर नेट।
5: यतिखेर हाम्रो बीचमा कानुनका जानकार एवं विश्लेषक सुशील शर्मा सापकोटा हुनुहुन्छ। सुशीलजी, नेपाली धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: हजुर नमस्कार।
5: राष्ट्रिय मानवाधिकार आयोगले भाद्र 23 र 24 प्रतिवेदन सार्वजनिक गर्यो, सकेपछि तपाईँको प्रतिक्रिया के छ?
6: यस्तो हुन्छ, राष्ट्रिय मानवाधिकार आयोग भनेको नेपाल सरकारले, नेपालको संविधानले चिनेको एउटा आधिकारिक संवैधानिक निकाय, र यो आधिकारिक संवैधानिक निकायको प्रतिवेदनमा घटना देखाइएको थिएन। आयोगको प्रतिवेदनले 24 गते घटना पनि देखायो। त्यसो हुँदाखेरि 24 गते र 23 गते दुवै दिनका घटनालाई दुवै आयोगको प्रतिवेदनमा के कसरी प्रस्तुत गरिएको छ भन्ने कुरालाई हेरौँ। र त्यहाँ दुईवटा कुरा देखियो। गौरी बहादुर कार्की आयोगको प्रतिवेदनले 23 गतेका घटनामा संलग्न भएका व्यक्तिहरूलाई सिधै कारवाहीको सिफारिस गरेको थियो, र यो आयोगको प्रतिवेदनले पनि, मानव अधिकार आयोगको प्रतिवेदनले पनि के गर्यो भन्नुहुन्छ भने 23 गतेका घटनाका लागि चाहिँ दोषीलाई चाहिँ कारवाही गर्न कानुन छैन भने कानुन बनाएर रमेश लेखक पृथ्वी शुभ गुरुङलाई चाहिँ कारवाही नै गर्न भनेर सिफारिस गरौँ भनेपछि ती त्यो पटमा दुवै आयोगका प्रतिवेदनहरूको मेल खाएको हुँदा त्यहाँ हामीले छुट्टै बोलिरहनु पर्ने अवस्था रहेन। अब जहाँसम्म हाम्रो प्रश्न आयो कि यो आयोगले 23 गतेको घटना पछाडि 24 गते घटनाको लागि सुशीला कार्की, तत्कालीन गृहमन्त्री ओमप्रकाश अरियाल, गौरी बहादुर कार्की, दुर्गा प्रसाई लगायतका व्यक्तिहरूलाई पनि दोषी कार गराएको छ। हेर्नुहोस्, त्यसो हुँदाखेरि अब यी व्यक्तिहरूलाई चाहिँ के भनियो भने छानबिन गर्नु र उचित प्रक्रिया अवलम्बन गर्नु भयो। त्यसै गरी सेनाका प्रहरीका प्रमुखहरूलाई पनि, अधिकारीहरूलाई पनि कारवाहीकै सिफारिस गर्यो। हेर्नुहोस्, त्यसो हुँदाखेरि हामीले राष्ट्रिय मानवाधिकार
5: होइन उनीहरूलाई पनि प्रतिवेदनले
6: पर्सनली कसैलाई चाहिँ घटुवा गर्नु, बढुवा गर्नु, भविष्यको सेवाका लागि अभिव्य हुने गरी भन्ने सम्मको प्रतिवेदनमा देखिन्छ। अब त्यो भनेको चाहिँ अब हामीले यहाँ के हेरिदिनुपर्छ भने राष्ट्रिय मानव अधिकार भनेको चाहिँ के हो भन्नुहुन्छ भने पद कुन पदमा छ, कुन तहमा छ, कुन तहको नागरिक हो, व्यक्ति हो भनेर हेरिँदैन। उसले गरेको कार्य चाहिँ मानव अधिकार प्रतिकूल छ भने मानव अधिकार उल्लङ्घन भएको मानिन्छ। त्यसो हुँदाखेरि मानव अधिकार उल्लङ्घन भएको मानिन्छ भने प्रहरी प्रमुख, सेना प्रमुख वा सेनाका कर्मचारी, प्रहरीका कर्मचारीहरूले गर्दै गरेको कार्य सविवेकीय तरिकाले गरेर मानव अधिकारको उल्लङ्घन भएको हो, वा त निजहरूलाई कसैले निर्देशन गरेर, निर्देशित भएर अब कसैको अधिकार निर्देशन पालना गर्दाखेरि काम गर्दाको क्रममा मानव अधिकार उल्लङ्घन भएको भन्ने दुईवटा पार फरक प्रकारले हेरौँ हामी त्यसलाई। त्यो एउटा छुट्टै छानबिन गर्नु पर्ला त्यहाँ गएर भोलि। तर जहाँसम्म अहिले हाम्रो आयोगको प्रश्न आयो, त्यहाँ कता कता फेरि के प्रश्न उठ्न सक्छ भन्नुहुन्छ भने नेपाल सरकारले यो राष्ट्रिय मानव अधिकारलाई कसरी अब सञ्चालन गर्न लान्छ भन्ने पाटो अहिले एउटा पाटो गर्छ। हिजो राष्ट्रिय मानव अधिकार आयोगमा चाहिँ सिफारिस गर्दा, नियुक्ति गर्दाखेरि पनि 52 जना जुन पदाधिकारीको विवादित नियुक्ति थियो, त्यो नियुक्तिबाटै आएका पदाधिकारी त्यहाँ हुनुहुन्छ भन्ने कुरा पनि जनमानसमा आउन सक्छ। हेर्नुहोस्, हामीले अब यस्तो अवस्थामा अहिले हामी पुग्यौँ कि अब ती राष्ट्रिय मानव अधिकार आयोगले,
5: तर राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले त दुधको दुध पानीको पानी त छुट्यायो नि त, होइन?
6: एकदम
5: हो, भन्ने कुरामा त क्लियर भयो नि त। अहिले त तपाईँले राम्रोसँग थाहा छ, राष्ट्रिय स्वतन्त्र पार्टीकै 17-18 जना सांसदहरूलाई नै कारवाही सिफारिस गरिया छन् त। अब यो त कारवाही प्रक्रिया भन्दा पनि प्रभावित हुने खतरा देखियो क्या?
6: होइन, यस्तो हुन्छ, कारवाही सिफारिस भन्दा पनि उहाँहरूमाथि थप अनुसन्धान गर्नु भन्ने कुरा गयो। कारवाही सिफारिस चाहिँ 3 जनालाई थियो अब कारवाही कस कुन हुनु त्यो चाहिँ हेर्नु भन्ने कुरा अनुसन गर्यो तर कारवाही गर्नको लागि चाहिँ
5: गणेश कार्कीहरूदेखि लिएर होइन सुलभ खरेलदेखि बब्लु गुप्तादेखि कृष्ण कार्कीदेखि तोसीमा कार्कीदेखि राजीव खत्री सोम शर्मा केपी खनाल दीपक बोहरा मनिष झा ज्वाला सङ्ग्रोला हेमराज थापा होइन पुरुषोत्तम यादव आशिका तामाङ विमला पन्त शोभा शर्मा विवेक थपले लगायत धेरैले कारवाही सिफारिस गर्यो
6: धेरैले कारवाहीका लागि सिफारिस गर्यो सिफारिस कारवाहीका लागि गर्यो
5: अनुसन्धानका लागि सिफारिस गर्यो
6: अनुसन्धानलाई सिफारिस गर्यो कारवाहीका लागि होइन हेर्नु जस कारवाहीका लागि सिफारिस गरेका व्यक्तिहरू भनेका चाहिँ तिनजना तत्कालीन राजनीतिक दलसँग आबद्ध भएका वा सरकारमा संलग्न भएका केपी ओली रमेश लेखक पृथ्वी सुब्बा गुरुङलाई कानुन छैन भने कानुन बनाएर भए पनि गम्भीर कुरा होइन कानुन छैन भने कानुन बनाएर पनि कम छ महिनादेखिबाट छ महिनासम्म कैद वा 3,00,000 रुपियाँसम्म जरिमाना वा दुवै सजाय हुने खालको सजाय गर्नु भनेर सजाय न तोकेर उसले यति हुनुपर्छ भन्ने कुराको एउटा पठाएको अवस्था रह्यो हेर्नुहोस् अर्को कुरा भनेको सेना प्रमुख प्रहरी प्रमुख प्रहरीका अधिकारीहरूलाई चाहिँ अब उहाँहरूलाई घटुवा गर्ने बढुवा गर्ने विभागीय कारवाही गर्ने लगाएको सिफारिस आयो अब त्योभन्दा पछिका अरू जुन नामहरू आए ती नामहरूलाई चाहिँ के गर्यो भने छानबिन गर्नु थप अनुसन्धान गर्नु भन्ने कुरा आउँदाखेरि अब यसलाई सरकारले गम्भीरबाट लाग्नुपर्छ हेर्नुहोस् किनभने जोसुकै व्यक्ति भए पनि कानुनको दायराभन्दा बाहिर गएर काम गर्न मिल्दैन यो कानुन राज्य हो त्यसो हुँदाखेरि यहाँ यो कुन पार्टीको कुन दलबाट आएको भन्ने कुरा हामीले आकलन गर्न सक्यौँ भने त गर्न थाल्यौँ भने त यहाँबाट विधिको शासन कायमै हुँदैन त्यसो हुँदाखेरि व्यक्तिको हो भन्दाखेरि पनि राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिस बमोजिम अब थप छानबिन गर्नुपर्ने व्यक्तिलाई थप छानबिन पनि गर्नुपर्छ कारवाहीको लागि सिफारिस गरेपछि कारवाही पनि गर्नुपर्छ यहाँ 23 गते र 24 गते दुवै घटना प्रष्ट भएर आए मैले अघि भन्न जोड्न खोजेको के हो भने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन चाहिँ निष्पक्ष छ स्वतन्त्र छ यसलाई हामी जनता भन्ने मिल्दैन तर हामी जनमानसमा चाहिँ त्यस्तो भ्रम छर्न सकिन्छ त्यो चाहिँ नगरौँ भन्ने मेरो निवेदन हो मैले निवेदन गर्न खोजेको राष्ट्रिय मानव अधिकार संवैधानिक निकायबाट नियुक्ति हुन्छ त्यहाँबाट पदाधिकारी हिजोको सरकारले नियुक्ति गरेको त्यो गलत थियो कि भन्ने आक्षेप नलगाउँ किनभने उहाँहरूले त हिजो केपीले नियुक्ति गरेको उहाँलाई सिफारिस गरिदिनु भयो नि त कारवाहीको लागि त्यसो हुँदाखेरि त्यो चाहिँ निष्पक्ष छ हामी त्यहाँ नजाउँ भन्न निवेदन गर्न खोजेको मैले अघि मैले कुरो काटियो अघि होइन त्यसो हुँदाखेरि मैले निवेदन गरेको हाम्रो चाहिँ बानी कस्तो छ भन्नुहुन्छ भने कारवाहीमा परे भने चाहिँ दोषी देखाउने आयोगलाई त्यो नगरौँ त्यो गर्नुहुन्न त्यसो हुँदाखेरि मेरो निवेदन गराए के हो भने राष्ट्रिय मानव अधिकार आयोगले जुन प्रतिवेदन दियो त्यो प्रतिवेदनमा कारवाहीको लागि सिफारिस गरेकालाई स्वतः कारवाही नै गरिदिनु पर्यो र अब सेनाको हकमा के गर्ने प्रहरीको हकमा के गर्ने भन्ने राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हुँदाखेरि अब मानव अधिकार उल्लङ्घनको हक कहाँसम्म भयो र के आधारमा गरे निर्देशित भएर गरे कि स्वतन्त्र भएर गरे भन्ने कुरालाई पनि हेरिदिनु पर्ने हुन्छ त्यो पनि हेरौँ हामीले र त्योभन्दा पछि जो जो व्यक्तिलाई चाहिँ कारवाहीको लागि नभनिकन चाहिँ थप अनुसन्धान गरे उनीहरूलाई अनुसन्धान गर्न एउटा छुट्टै आयोग गठन गरेर अनुसन्धान गर्नुपर्छ अनुसन्धान गर्दाखेरि चाहिँ अब सर्वोच्च अदालतको सेवानिवृत्त न्यायाधीश वा कुनै पनि निष्पक्ष स्वतन्त्र व्यक्ति जो राजनैतिक कुनै पनि धारमा राजनैतिक पूर्वाग्रहमा नलागेको राजनैतिक चिन्तनमा नबसे राजनैतिक एउटा फाटो नलिएको व्यक्तिको नेतृत्वमा चाहिँ हामीले छानबिन आयोग गठन गरेर चाहिँ अरू सिफारिस भएका व्यक्तिलाई पनि छानबिन गरेर अघि बढ्नुपर्छ र यहाँ अर्को प्रश्न के आउँछ भन्नुहुन्छ भने राष्ट्रपाका र सेनाका र अन्य पदाधिकारीहरूले हिजो तत्कालीन राज्य सत्ताबाट परिवर्तन भएर आउँदाखेरि भएको दमनमा राज्य सत्ताको जिम्मेवारी र रूपान्तरण भएर आएपछिको रूपान्तरण गर्न चाहेको शक्तिको जिम्मेवारी फरक हुन्छ हेर्नुहोस् कानुनमा र मानव अधिकारको प्रश्न एउटा आयो कानुनको प्रश्न अर्को हुन्छ हेर्नुहोस् त्यसो हुँदाखेरि कानुनले के गर्छ भन्नुहुन्छ भने हिजो 10 वर्ष जनयुद्ध लडेर आउँदाखेरि माओवादीले गरेका हत्या हिंसा सबैलाई हामीले कानुन दायरामा ल्यायौँ हिजो पञ्चायती कालमा भएको वा राणा शासनमा भएका हत्या काङ्ग्रेस एमाले तत्कालीन वामपन्थीले गरेको आन्दोलनलाई पनि हामीले राजनीतिक गठन गरेर लिएर आयौँ अब हिजो त्यो 23 र 24 गतेको रूपान्तरण भएको आन्दोलन मान्ने कि त्यसलाई चाहिँ अब विद्रोह मान्ने
5: कि एउटा कुरा क्या सुशील साहबको लागि एउटा कुरा के बताउनुहोस् भने नि अहिले जसरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूदेखि लिएर तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीदेखि लिएर स्वयं अनुसन्धान गर्न बनेका गौरीबहादुर कार्कीसम्म चाहिँ अनुसन्धानको सूक्ष्म अनुसन्धानको दायरामा तानिने तर बालिन शाह जसले चाहिँ भिडलाई भड्काउने काम गरे बन्द कोठामा बसेर उनीलाई कसरी उन्मुक्ति पाइयो मुखदर्शक बन्ने सेनाको भूमिकामा चाहिँ किन चाहिँ मानव अधिकार सकेन यसको चाहिँ के हो रहस्य
6: यस्तो हुन्छ मानव अधिकार उल्लङ्घन गर्ने कुरामा मानव अधिकार भनेको चाहिँ के हो भन्नुहुन्छ भने व्यक्तिको न्यूनतम आवश्यकता मर्मलाई सम्बोधन गर्न नसकेन मानवको न्यूनतम मर्मलाई प्रतिकार गर्ने गरी दमन गरिसकेमा त मानव अधिकारको उल्लङ्घन हो हेर्नुहोस् अहिले हामीले हिजो आवाज उठाउँदै गर्दाखेरि तत्कालीन अवस्थामा काठमाडौँ महानगरपालिका मेयर भनौँ अहिलेका प्रधानमन्त्री बालन शाहमाथि हामीले के आरोप लगाउँदै थियौँ भने छिटो चाहिँ दमकलमा पठाएको हो नि उहाँसँग लगाएको आरोप त त्योदेखि बाहेक उहाँले दमन गर्नुभयो आन्दोलनको नेतृत्व गर्नु भन्दा काहीँ पनि हामीले उल्लेख गरेका छैनौँ त्यसो हुँदाखेरि उहाँको त्यो कार्य चाहिँ मानव अधिकारले उल्लङ्घन भएको देखेन यसरी हेरौँ हामीले हेर्दाखेरि मानव अधिकार भनेको के हो र आन्दोलनमा सहभागी हुनु भनेको के हो दुइटा फरक कुरा हो आन्दोलनमा सहभागी हुने व्यक्ति आन्दोलनको समर्थन गर्ने व्यक्ति सबै चाहिँ के यदि मानव अधिकार उल्लङ्घनमा समर्थन हुन्थ्यो भने त अहिले कति मान्छे चाहिँ सडकमा त्यो सबै मानव अधिकार उल्लङ्घनमा आउँथ्यो नि आएन नि त त्यसो हुँदाखेरि कसले प्रत्यक्ष रूपमा मानवाधिकार उल्लङ्घन गर्ने गरी भूमिका खेल्यो त्यो चाहिँ कारबाहीको पात्रमा आयो, जसले आन्दोलनमा मात्रै सहभागी भयो र उसले रूपान्तरणको लागि मात्रै कार्य गरौँ भने र उसले गरेको कार्यले कुनै पनि व्यक्तिको न्यूनतम मानवाधिकारमा असर परेको छैन भने त्यो चाहिँ मानवाधिकार उल्लङ्घन भएको मानिँदैन। त्यसो भन्दाखेरि अहिलेको प्रतिवेदनमा चाहिँ अब अहिले प्रधानमन्त्रीलाई चाहिँ अब सेनालाई चाहिँ निजहरूले चाहिँ मानवाधिकार जस्तै एकसिङ

0: कारण थन्काए जस्तो तर थन्काए भयो भने त प्रतिवेदन आयोग बनाउनु, प्रतिवेदन बनाउनु वा मानव अधिकार आयोग गठन गर्नु वा त्यसको संवैधानिक निकायको रूपमा स्थान दिनु हुने उचितै रहन्छ। भन्दाखेरि
1: आफ्नो खुट्टामा बन्छ त कसले हान्छ भने के
0: विधिको शासनमा त भन्नै मिलेन। हामीले विधिको शासनमा त्यही भनेकै कारणले गर्दाखेरि विगत 34 वर्षदेखिबाट देश दोहन भयो, देश लुटियो, देशलाई चाहिँ नि तहस नहस बनाइयो, यहाँसम्म ल्यायो, भ्रष्टाचारलाई संरक्षण गरियो। त्यही कारणले गर्दा अब त्यसमा हामी अहिले पनि प्रोत्साहन दिन गयौँ भने त हामी देश कहिले बनाउँछौँ, बनाउन सक्छौँ? त्यसो हुँदाखेरि हामीले आफ्नो खुट्टामा पन्छौँ किन हान्नु पर्यो र सिफारिस गरेका कारवाही गरेका
1: 17-17 सांसदहरू छानबिनको दायरामा तानिएपछि त निलम्बन होला नि, के होला भोलि चाहिँ
0: यस्तो हुन्छ। छानबिनको दायरामा आउने बित्तिकै निलम्बन हुन्छन् भन्ने कुरा त काहीँ कानुनी विधि सङ्घ प्रक्रियामा छैन नि त। उसलाई त के मात्रै भने तिनीहरूको भूमिकालाई चाहिँ छानबिन गर्नु, भूमिका छानबिन गर्ने बित्तिकै निलम्बन हुनुपर्छ भन्ने वा उहाँलाई दोष लगाए फेरि दोषी करार भएपछि वा दोष लागेपछि मात्रै
1: 16 डलरमा राष्ट्रिय मानव अधिकार आएको प्रतिवेदन ओहो के न आयो भने जस्तो चाहिँ जनता आँखा छारो हाल्ने जस्तै होइन। यो चाहिँ
0: लगभग अन्त्यमा त्यही देख्यो, देख्दाखेरि त्यहाँ पनि अब किन भन्नुहुन्छ भने
1: किन आयो भने जस्तो चाहिँ पुरै त्यो डम्फु पिट्या जस्तो होइन। यो
0: हो म एउटा कुरा चाहिँ मलाई के अचम्म लागिरहेछ भने दुईवटा कुरा, एउटा दुर्गा प्रसाईले के भन्दै हुनुहुन्थ्यो हुनुहुन्छ भने म चाहिँ आन्दोलनको बेलामा उपस्थित कसरी मानव अधिकार मैले उल्लङ्घन गर्ने भन्ने एउटा कुरा उहाँको आइरहेको छ। हेर्नु त्यो पनि एउटा गम्भीर प्रश्न हेर्नु, जो मान्छेको संलग्न छैन, उपस्थित छैन भन्दैछ भने
1: उसलाई संलग्न छैन उपस्थितै देखिँदैन
0: देखिँदैन भने उहाँलाई कसरी मानव अधिकारको उल्लङ्घनमा आयोगले देख्यो। अर्को प्रश्न भनेको हाम्रो चाहिँ तत्कालीन प्रधानमन्त्री अब आन्दोलनको क्रममा सुशीला कार्की वा ओम प्रकाश अरियाल वा गोरीबहादुर कार्कीको हकमा त स्टेटस रहेको कारणले गर्दा उहाँले भड्काउने काम गरेको भन्ने कुरालाई
1: सुशीला कार्की र ओम प्रकाश अरियालको त उहाँ भाविक भाग्यो भाग्यो गयो गयो भन्ने चाहिँ अडियो चाहिँ एउटा घरमा बसेर मजाले बोलिरहेको सुनिरहेको छ नि
0: बोलिरहेको सुनिन्छ। अब त्यो अवस्थाहरूले गर्दाखेरि तर दुर्गा प्रसाईले त केले देखायो त्यो पनि गम्भीर प्रश्न हुन् क्या। मानव अधिकार आयोगले जुन प्रतिवेदन दियो अहिले त्यो प्रतिवेदनमा त्यो गम्भीर प्रश्न हामीले हेर्नुपर्छ, विवेचना गर्नुपर्छ। र यसमा यो आयोगको प्रतिवेदनमा मलाई अचम्म लागेको कुरा अर्को के भन्दा आयोगले चाहिँ सिफारिस गर्ने हो कारवाहीका लागि यति सजाय गर्ने भन्ने कुरा चाहिँ आयोगले गर्दा दरहरूले गर्ने हो। हेर्नुहोस् त्यसो हुँदाखेरि आयोगको सिफारिसमा चाहिँ अब केपी ओली, रमेश लेखा, पृथ्वी शेर्पा गुरुङलाई चाहिँ 6 महिनासम्म कैद वा 2,00,000 जरिमाना वा 2 बजे सजाय हुने गरी सजाय गर्नुपर्छ भन्ने चाहिँ अब जुन आयो नि यो त अदालतको छोरा काम भयो क्या यहाँनिर। त्यसो भए आयोगले कति सीमासम्म चाहिँ आफ्नो राय दिन सक्ने भन्ने कुरालाई पनि हामीले हेर्नुपर्छ। त्यस कारण यस्ता खालका अवस्थाले हामी को व्यक्तिलाई सिफारिस गरौँ वा को व्यक्ति कारवाहीमा आयो भन्ने कुरा नहेरौँ, आयोगको क्षेत्राधिकार के हो, आयोगले कुन अवस्थासम्म निर्णय गर्न सक्छ भन्ने कुरालाई हामीले हेर्नुपर्ने हुन्छ। त्यसो हुँदाखेरि आयोगको प्रतिवेदनमा कानुन किटानी गरेर सजाय किटानी गरेर यतिसम्म सजाय गर्नुपर्छ भन्ने आउँदाखेरि त्यो पनि एउटा चाहिँ त्यहाँ कता कता हामीले त्यसलाई पनि अलिकति गम्भीर भएर विवेचना गर्नुपर्छ। त्यस कारणले अब यो आयोगको प्रतिवेदन र गौरीबहादुर आयोगको प्रतिवेदन दुवै प्रतिवेदनलाई रिफरेन्सको रूपमा लिएर एउटा छुट्टै आयोग गठन गर्नु पर्यो। हेर्नुहोस् अब अन्यथा यहाँ विकल्प देखिएन, छुट्टै आयोग गठन गरेर रिफरेन्समा लिएर दुवै आयोगको रिफरेन्समा लिएर दुवै आयोगमा सजाय भएको सिफारिस गरेका छन् भने सजायकै भागमा भइहाल्यो सकिहाल्यो, अन्यथा एउटामा बाजेर अर्कामा छ भने निष्पक्ष के एउटा छानबिन गर्न सकिएन भने कहिले पनि यो देशले चाहिँ न्यायिक मार्गमा जान सक्दैन भन्ने चाहिँ मलाई लाग्छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धन्यवाद चाहन्छु। नमस्कार।
0: नमस्कार।
1: विश्लेषा कानुनका जानकार सुशील साकुरा श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: तो पैसा सीधे खल्ती वॉलेट मा।
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: IME गरौं।

0: एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नु
1: डिश होम खुशीको कनेक्सन
2: विषादी बिसुन औषधि होइनन् अनावश्यक विषादी प्रयोग नगरौ नगराउ प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौ विषादीले मानव स्वास्थ्य जीव जन्तु वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत पराग सेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ
3: हाम्रो खानाको करिब दुईत्या हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र पराग सेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता पराग सेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौ र बुझाउ
2: मौरीको निर्वाध विचरणमा सहयोग गरौ र गराउ व्यवसायिक किट विकास केन्द्र हरियर भवन
4: खरो विषयमा तरो बहस नेपाली बहस
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
6: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
7: डिशोम फाइबर नेट
8: यतिखेर हाम्रो बीचमा पूर्व डिआइजी सुरक्षा विज्ञ हेमन्त मल्ल हुनुहुन्छ मल्लजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
9: हजुर गुड मर्निङ धन्यवाद हजुर
8: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आयो प्रतिवेदन हेर्दै गर्दाखेरि सरसर्ती पढ्दाखेरि चाहिँ तपाईँलाई कस्तो लाग्यो
9: होइन मैले सर हेरेँ डिटेलमा त हेर्न पाइनँ किनकि यो त के हो जिस्ट मात्रै हो नि त डिटेल त प्रतिवेदन जुन बयान सहित हुन्छ त्यो त बाहिर आएको छैन र यो मलाई कस्तो लाग्छ भने चाहिँ नेपालीहरूको हाम्रो बानी के छ त्यो नै के ह्यापनिङ चाहिँ भइराख्नु पर्ने र यसलाई स्थितिवादीमा बस्न
8: नसक्ने त्यसले गर्दा
9: हो किनकि भइराख्नु पर्ने एक्सन ओरिएन्टेड हो एक्सन ओरिएन्टेड सोसाइटी हो हामीहरूको किनकि भइराख्नु पर्ने त्यसैको एउटा निरन्तरता यो आयो
8: होइन राष्ट्रिय मानव अधिकार आयोगले त कार्की सुशीला कार्की नेतृत्वको सरकारले अनुसन्धानका लागि गठन गरेको जसरी जाँच बुझ आयोगका संयोजकलाई नै के अरे अनुसन्धानमा सिफारिस गरेछ नि त होइन
9: मैले सिफारिस त गर्न पाइन्छ किन योभन्दा पहिला पनि योभन्दा पहिला जुन प्रतिवेदन आयो त्यसमा पनि धेरै प्रश्न चिन्हहरू उठेका थिए र जुन किसिमले कार्यको सिफारिस बाँधे त्यसमा हामीहरूले पहिला पनि रिजर्भेसनहरू थियो हामीहरूको र उहाँको भूमिकामाथि अदालतले पनि प्रश्न चिन्ह खडा गरेकै हो होइन नैतिकताको विषय भनेको लाईको बारे पनि बोलेको छ अदालतले होइन त्यसमा प्रश्न चिन्हहरू थिए र जुन किसिमले उठान भएको थियो त्यसमा पनि प्रश्न रहेको थियो अहिलेको यो मानवाधिकार के हो भनेपछि यसको प्रतिवेदन खासमा भन्यो भने ह्युमन राइट प्रस्पेक्टलाई लिएर सिफारिस गरेको हो यसले होइन अब यसमा केही कुराहरू सही होलान्
8: भएको भए त दुर्गा प्रसाद आन्दोलनमा छँदै छैन नि त्यो बेला
9: होइन मैले भन्न खोजेको त्यही हो ह्युमन राइटको प्रस्पेक्टलाई गर्नुपर्ने तर त्योभन्दा अगाडि बढेर अब यो पाश्चात्य दर्शी कानुन समेतको जुन संविधानले पनि दिन्न त्यहाँसम्म गएर पनि कुरा गरेको छ अब सरकारले कसरी होइन तर दिने काम चाहिँ यसले गरिहाल्यो जस्तो लाग्छ मलाई
8: सुशीला कार्कीलाई पनि अनुसन्धान गर्न भनेछ ओम प्रकाश अरियालसम्मलाई पनि होइन
9: त्यो चाहिँ मात्रै लिनु पर्ने किनकि उहाँको उपज भनेकै यही आन्दोलनकै उपज हो नि उहाँहरू आन्दोलनकै उपज हो र त्यही आन्दोलनमै भएका व्यक्तिहरूले नै स्थापित गराएको हो नि त र मैले एउटा पहिला कार्की आयोगले जुन जिम्मा दिएको थियो नि कि अहिलेसम्मको सबको ध्यान केमा छ भनेपछि सुरक्षा निकाय र सुरक्षा निकायसँग जोडेका जिम्मेवारीमा चाहिँ ध्यान छ हामीले एउटा यो हो कि यो 23 गते र जुन 24 गते जुन प्लान तरिकाले जुन आएर जुन घटनाहरू भएको छन् नि त्यो चाहिँ छानबिन गर्न जरुरी छ कि त्यसको बारे बोलेको छैन र जस्तै अब मूल डकुमेन्टमा चाहिँ होला जस्तै अहिले प्रधानमन्त्रीको बारेमा चाहिँ साइलेन्ट भएको देखियो होइन र इभन सेनाको बारेमा पनि त्यतिको साइलेन्ट किनकि त्यसको साइलेन्ट भएको देखियो र यहाँ त के हो भनेपछि त्यो फुल डकुमेन्ट आयो भने के हुन्छ त्यहाँ बयान लगायतका धेरै कुराहरू छन् नि त किनकि त्यहाँ बयान भनेको तपाईँको एउटा विभागीय प्रमुख मात्रै होइन कि त्यहाँ तल्लो तहसम्मका बयानहरू भएका छन् त्यसले चाहिँ डिटेल एउटा पिक्चर दिन्थ्यो होला यो जेस्ट बनाउँदाखेरि पनि कति कुराहरूमा चाहिँ साइलेन्ट भएको देखेँ मैले
8: तर जुन किसिमले चाहिँ यो प्रतिवेदन आयो यो पनि के निकै ठुलो तामझाम आयो भन्ने होइन यो होइन यो चाहिँ चोख्याउन आयो त्यसो भए
9: केही पार्टलाई चोख्याउन आएको जस्तो पनि देखियो र जुन निर्धा छन् नि निर्धाको बारेमा चाहिँ कारवाहीको लागि अगाडि बढ्ने र सबभन्दा हाँसो उठ्दो के छ भनेपछि
8: सुरक्षा क्षेत्रलाई सुरक्षा कर्मीलाई पनि त कारवाही सिफारिस भयो होइन अनुसन्धानमा तान्न भन्यो होइन मानव अधिकार आयोगले
9: कारवाहीको लागि भयो प्रहरीलाई पनि कारवाहीको सिफारिसहरू गरेका छन् अब सिडिओ गृह मन्त्रालय लगायतका जुन पोलिटिकल फिगरमा भएका व्यक्तिहरू उनलाई पनि कारवाहीको सिफारिस गरियो अब सुरक्षा निकायहरू यिनीहरूलाई जस्तो दिनु के छ भने विभागमा पठाएर विभागले आफ्नो किसिमले गर्ने भयो, त्यो त छँदैछ होइन। तर पोलिटिकल फिगरका मान्छेहरूको लागि जुन संविधानमा ले नै अलाउन गर्ने कुरा जुन छ नि, कानुन बनाएर जुन कार्यवाही जुन कुरा गरे पाशादर्शी कानुन भन्छ, त्यो त संविधानले पनि दिँदैन कि। त्यस्ता यस्ता सिफारिसहरू छन्। र सबभन्दा इम्पोर्टेन्ट मैले तपाईँले भने के हो भनेपछि, सरकारले यसलाई कुन रूपमा असर गर्छ र कार्यान्वयनमा कसरी लिएर जान्छ, त्यो महत्त्वपूर्ण हो।
8: सरकारले यसलाई कार्यान्वयन गर्ला न मल्लजी?
9: हाम्रो गर्ने चलन छैन, गर्ने चलन किन छैन भनेपछि
8: आफ्नो खुट्टामा आफै बन्छ र त कसले हान्छ र, होइन?
9: हान्दैन हान्दैन हान्दैन। अब यसमा लिपापतिहरू हुन्छ, योभन्दा पहिला पनि हामीहरू हेरौँ न, मानवाधिकार आयोगले विभिन्न टाइममा प्रतिवेदनहरू सरकारले बुझाएको छ, त्यो कार्यान्वयन नभएका। इभन सरकारले त्योभन्दा ठुलो दायित्व छ सरकारको के हो भनेपछि, आफैले खडा गरेका जुन आयोगहरू छन् नि त्यही कार्यान्वयन भएको छैन भनेपछि यो त अर्को संवैधानिक निकायले दिएको प्रतिवेदन हो नि, यो चाहिँ कार्यान्वयन होला जस्तो मलाई चाहिँ लाग्दैन, त्यो चाहिँ कार्यान्वयन होला जस्तो लाग्दैन।
8: होइन, यस्ता प्रतिवेदनहरू आएका छन् होइन, नेपालको हरेक बेला आएका छन्, तर कार्यान्वयनको चरण चाहिँ निकै फिटलो छ नि त, होइन? कमजोर छ नि त कार्यान्वयनको चरण हाम्रो देशमा।
9: कार्यान्वयन हुँदैन हुँदैन, कार्यान्वयन किन हुँदैन भनेपछि तपाईँको त्यो रिजर्भेसन
8: भएपछि आफै पर्छ नि त अनि, होइन?
9: हो, समस्या त्यो रिजर्भेसन त्यही हुन्छ कि, किनकि अब तपाईँले सत्ता नै सुरक्षा निकायले लिएर चलाइराख्नु भएको छ, सत्ता नै तपाईँले निरापत्ति प्रशासनलाई लिएर चलाइराख्नु भएको छ भनेपछि उनीहरू रिजर्भेसन्सहरू एकदम स्ट्रङ रिजर्भेसन आउँछ र तपाईँ अगाडि बढ त्यो 46 सालको हेर्नुहोस् न, किनकि 46 सालमा त होल रिजिम चेन्ज भएको छ नि त, पञ्चायतबाट हामीहरू बदलमा आएको छौँ, त्यत्रो आयोग बनेको छ, त्यो आयोग कहाँ छ भन्नुहोस्, केही पनि भएन नि त्यो पनि। त्यसो अगाडि त यो त केही पनि हुने भन्छु म यो, होइन? त्यसले गर्दाखेरि के हो भनेपछि कार्यान्वयन अब एउटा के हो भनेपछि दाम यो अहिले बहसको विषय भएको छ, गली गलीमा तपाईँ बस्नुहोस्, परिवारभित्र बस्नुहोस्, बाटोमा
8: हिँड्नुहोस् नि त, अहिले त अब यो प्रतिवेदन त हरेकै आयो, यसले त अब कायापल्ला नै गर्छ, सबै सांसदहरू कारवाहीको दायरामा जान्छन् भन्ने भयो जस्तो भएको छ क्या बजारमा।
9: हो हो, त्यो भएको छ। यो के भनेपछि दुई दिनको रमाइलो जस्तो लाग्यो मलाई यो। अब यसको एउटा कम्प्लिकेट यो यसको इम्प्लिकेसन मलाई के लाग्छ,
8: सेनामाथि पनि त्यति धेरै बोलेन होइन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि बोल्दै गर्दाखेरि प्रधानमन्त्रीमाथि चाहिँ यसले छोएन होइन, दुइटै प्रतिवेदनले चाहिँ प्रधानमन्त्रीलाई छोएन नि त, होइन?
9: किन मलाई यसमा के लाग्यो भनेपछि, किनकि हामीले केही समयदेखि के सुनेको भनेपछि मानवाधिकार आयोगभित्र नै द्वन्द्व थियो यो बारेमा, जुन प्रतिवेदन यिनीहरूले डिटेल जुन मानवाधिकार आयोगलाई बुझाए त्यसमा यी सबै कुराहरू पनि थिए, होइन? फेरि प्रधानमन्त्रीकै हामीहरूले हेर्ने भनेपछि उहाँले पोस्ट गरेका यो आन्दोलन सुरु गर्ने रोक्ने लगायतको उसमा जुन सोसियल मिडियाले जुन उहाँले प्रयोग गर्नुभयो नि, यहाँ त सोसियल मिडियामा सानसानो कुरा लेखेका मान्छेहरू पनि त दामेका छ नि अहिले, ती कुराहरू डिटेल प्रतिवेदनमा आयो, डिटेल प्रतिवेदनमा सेना होला या अहिलेका सरकार प्रमुख होला यिनीहरूको जुन कुराहरू आयो त्यसमै द्वन्द्व भयो। द्वन्द्व भएपछि मलाई के लाग्छ भनेपछि मानवाधिकारभित्र जुन जेस्ट निकालेर जुन अहिले बाहिर पब्लिक गरे ती कुराहरूमा साइलेन्ट बसेको लाग्छ मलाई।
8: जाँदा जाँदै यो प्रतिवेदनको कार्यान्वयनको विषयमा चाहिँ तपाईँको के भन्नु छ?
9: अरूभन्दा पनि फर्दर बुझ्न जरुरी छ, यो बुझ्न के जरुरी छ भनेपछि जुन 23 गते र 24 गतेको जुन प्लान तरिकाले जुन घटनाहरू भएका छन् नेपालमा, यदि यसको डिटेल यसको डेप्थमा हामी पुगेन भनेपछि त्यो समस्या रहिरहन्छ र त्यो समस्या कुन रूपमा फेरि अगाडि आउँछ भन्न सकिन्न, त्यो चाहिँ बुझ्न जरुरी छ। र त्यसलाई बुझ्नु भनेर योभन्दा पहिलोको आयोगले पनि भनेको छ आफू नबुझेर पनि, र अहिले मानवाधिकार आयोगले पनि त्यो एरियामा चाहिँ थप अनुसन्धान गर्न त्यो बुझ्नु भनेको छ, त्यो चाहिँ बुझ्न जरुरी छ भन्छु म।
8: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। त्यो नेपाल प्रहरीका पूर्व डिआइजी सुरक्षा विज्ञ हेमन्त मल्ल आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: Tarai.
1: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गर्दिम कि क्या हो?
7: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल, सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
11: दमोलिया FM 94.2 समुदायको

0: EFM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हे गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश। वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु। फोन नम्बर 98563 63 98563 69 17 र 98560 68 67।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463 72 824 98463 72 824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
4: दमौली FM 94.2 समुदायको

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्याज 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
7: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
7: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
8: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
10: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
13: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
14: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
17: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
18: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
17: प्रोपाइटर चन्दन बानिया, ब्याज 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि, सम्पर्क नम्बर 9826609091, 9704042034।
0: दमौली FM 94.2 समुदायको

0: BFM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
1: 9805700700
3: 9846404

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848848, 9846554495 र 9460611818।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
7: 9560443234।
8: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
9: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
8: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: भर्ना खुल्यो पराशर कलेज दमौलीमा, नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98563670 र 98563608।
0: सूचना
7: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
7: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
7: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
14: झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
15: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
14: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
5: उचित छात्रवृत्तिको व्यवस्था,
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
5: स्वस्थ चमेना गृहको व्यवस्था,
6: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: वैस लाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ खाने होला खै?
7: जाम न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
8: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
7: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
4: दमोली FM 94.2 समुदायको आवाज।
9: We are Subisu Internet. Subisu, gig fiber, exceeding expectation.
10: स्मार्ट मान्छे स्मार्ट तरिका, प्रभु बैंकको मोबाइल ब्याङ्क।
11: प्रभु ब्याङ्क, a reason for your success.
10: छिटो, सजिलो र विश्वासिलो, यस्तो हातमै पैसा दियो जस्तो। प्रभु मनी ट्रान्सफर,
12: प्रभु मनी ट्रान्सफर, प्रभुकै इच्छा।
13: रोयल सुज नामै काफी छ।

0: भनिन्छ वनको कस्तुरी जसले आफ्नै नाभिमा रहेको बिनाको सुगन्ध जान्दैन, तर मानिस त्यस्तो कस्तुरी हो जसले आफ्नो सुगन्ध जान्ने क्षमता राख्दछ। तर पनि हाम्रो समाजमा त्यस्ता धेरै व्यक्तिहरू छन् जसले आफ्नो क्षमता जान्दैन। देशैभरि लुकेर रहेका त्यस्ता क्षमता र प्रतिभाले खोज्ने कार्यक्रम यो हो करोडौं कस्तुरी। कला, साहित्य, सङ्गीत र सञ्चार क्षेत्रका दिग्गज व्यक्तिहरू यस कार्यक्रमको निर्णायक मण्डलमा हुनुहुन्छ र अबको पालोमा आफ्नो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ अनागरिक समूह।
1: के हो यो अनागरिक समूह भनेको?
2: खै कति धेरैजना हुन्, कपडा पनि एउटै छ, खतरा हुन्छ क्या?
1: गीत पनि गाउँछ होला,
2: कोही त नाच्ने जस्ता पनि छन्।
3: धन्यवाद।
4: स्वागत छ तपाईँहरूलाई।
5: धन्यवाद।
4: समूहको नाम अनागरिक राख्नु भएको रहेछ, कुन अर्थमा?
3: जसले नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन् त्यसको अर्थमा अनागरिक समूह।
6: ओहो, नाम चाहिँ बडो प्रतीकात्मक र रचनात्मक लाग्यो मलाई।
7: कसरी बन्नुभयो अनागरिक समूह?
3: हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट। हामी सबैजनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ, त्योभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पुरा भएको छैन र पनि देशको बिचट्टै माया लाग्छ। नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरू खोजेर मैले बनाएको सर यो समूह।
8: हामीले गर्न खोजेको काम तपाईँ एक्लैले आँट्नु भएछ, अब हेरौँ न त अनागरिक समूहको प्रस्तुति।

0: तपाईहरुले त्यो देशको सुन्दर तारा कथा बेता छर्लङ्ग देखाइदिनु भयो।
1: खै के दिन सक्छौं र हामी तपाईहरुलाई?
2: छ एउटा कुरा,
3: तपाईहरु सिधै फाइनलमा जाँदै हुनुहुन्छ।

0: BFM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
5: तिन दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
10: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
9: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
10: ए, कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
9: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
10: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
9: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
11: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
9: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
12: सूचना, सूचना, सूचना।
9: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
12: हाम्रा सेवाहरू
9: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
12: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
9: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
12: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हो यो सुषमा आज के विधि राम्री भरे हिँडे कि हो
1: सुषमा के साह्रो बुलेट भएर हिँडेको हो जसमा मसँग एकचोटि भेट दिनु त पर्यो नि होइन

0: FM 94.2 समुदायको आवाज
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौँ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
10: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
9: ए हो, म त त्यतैतिर लागे कान्छा।
10: हुन्छ हुन्छ दाई।
11: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
12: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
13: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
14: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
15: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौँ र पाहुनालाई हार्दिक सत्कार गरौँ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
16: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
17: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
16: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
17: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
16: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
17: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841-00-61, 9866-73-344।
18: फुलको आँखामा फुलै संसार,
19: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
9: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
19: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
9: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू, सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
19: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
9: व्यास तीन प्रशासन चोक दमौली।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाऊ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
1: यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सुरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40-304।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो, के खाजा खाने होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826 60 09 91, 97 074 042 34

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: दमोलिया FM 94.2 समुदायको आवाज।

0: No! No! No!
1: तमोलिया FM 94.2 समुदाय को आवाज।
2: तनहु जिला के प्रतिष्ठित दमौली कलेज में कक्षा 11 में भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू
4: दक्ष तथा अनुभवी प्राध्यापकहरू द्वारा नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
3: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
2: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
3: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
2: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
3: उचित छात्रवृत्तिको व्यवस्था।
4: सभा कक्ष र रिडिङ रूम सहितको पुस्तकालयको व्यवस्था।
3: स्वस्थ चमेना गृहको व्यवस्था।
4: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
3: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98462683। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वन कुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
1: ए बाबु अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फुलको आँखामा फुलै संसार,
5: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
6: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
5: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
6: व्यास 3 प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।

0: BFM 94.2 समुदायको आवाज
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554495 र 9846011818।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
9: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
9: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001061, 9066373344।
12: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्। हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290 9811751760।
13: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
14: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
13: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
14: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
13: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 9841-12-0740।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: मेरो शिरमा तिर छ र
1: हिरिजेनी आफैले पाऊ
0: कहाँ मैले पाउँछ सर

0: नमस्ते, म यस गीतको गीतकार विनोद ढकाल।
1: नमस्ते, म यस गीतको संगीतकार सागर गिरी।

0: EFM 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
1: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058000700,
4: 98460403044।
5: अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
5: किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
9: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560608667।
10: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
10: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
11: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाइ।
10: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
11: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
10: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
11: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र।
2: समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056525012 056525013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
4: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ, प्रोप्राइटर जीवन थापा। फोन
6: 98058-00700,
7: 98460-40344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास 2 न्यू रोड, दमौली तनहु। फोन नम्बर 98560-60424, 98660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805041437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846141633, 9817150898, 9464603085।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 1438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98563 2034।
5: दमोलिया FM 94.2 समुदाय को आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97 59 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98 4 13 38 290, 98 1 71 51 760।

0: ओन्ली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

किसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: आउँछ हजुर त तो खडेरी आगो लागि बाट बच्न अति जरुरी।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
3: सूचना सूचना सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460628603। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363363, 9856607।
7: बिनु शर्माको नमस्कार। मानव अधिकार आयोगको सिफारिश कार्यान्वयन गर्न सरकारलाई 3 अल्टिमेटम, कार्यान्वयन नभए कारण खोल्नुपर्ने, प्रतिवेदनमा नाम जोडिँदैमा कोही दोषी ठहर नहुने रासोपा सांसद खत्रीको दावी, मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद आज देशभरका मस्जिदमा हर्षोल्लासका साथ मनाइँदै, सर्वोच्च अदालत आज र भोलि आंशिक खुल्ला रहने, स्थानीय संघको विवादका बीच कैलालीको लम्की चुहा प्रादेशिक अस्पताल उद्घाटन, मुगलिन पोखरा सड़कको पश्चिम खण्ड निर्माण सुस्त, यो वर्ष पनि निर्माण अधुरै, बाढ़ी पहिरोको जोखिम बढेपछि यातायात प्रभावित, देशका 5 सड़क पूर्ण बन्द, 4 राजमार्गमा एकतर्फी यातायात, अमेरिकाद्वारा 3 दोस्रो पटक इरानमाथि आक्रमण, युद्ध विरामको गम्भीर उल्लंघन भन्दै इरानद्वारा कड़ा निन्दा, सन् 2030 विश्वले रेकर्ड तोड्ने गर्मी वर्ष झेल्ने राष्ट्रसंघको चेतावनी, र महिला टी20 क्रिकेटमा नेपाल र इन्डोनेसिया भिड्दै सेमी फाइनलमा पुग्ने नेपालको लक्ष्य, हैदराबादलाई हराउँदै राजस्थान आइपिएलको दोस्रो क्वालिफायरमा।

0: Power Sharma, Crompton brand ka air cooler, ceiling fan, stand fan, mixer ra iron ko kharid ma exciting offer paunu hos. Har ek 15 din ma Crompton ko mixer ra bumper lucky drama, mightya double door refrigerator jitne mauka pani. Nagrikta matra bhai puksha sahaj EMI marfat kharid garna sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मानव अधिकार आयोगको प्रतिवेदन सम्बन्धी खबरबाट राष्ट्रिय मानवाधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा कुरुङलाई मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै कानून बनाएर कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ। गत 2082 भदौ 23 गते भएको जेएनजी युवाहरूको प्रदर्शनका क्रममा भएको दमन र भदौ 24 गतेको विध्वंसको घटनाबारे छानबिन गरी आयोगले उक्त सिफारिश सहितको प्रतिवेदन सरकारलाई बुझाएको हो। आयोगका सहायक प्रवक्ता श्याम बाबु काफ्लेका अनुसार आन्दोलनको क्रममा राज्य संयन्त्रबाट गम्भीर मानव अधिकार उल्लंघन भएको तथ्य अनुसन्धानबाट पुष्टि भएको छ। नेपालमा उच्च पदस्थहरूबाट हुने यस्ता मानव अधिकार उल्लंघनको विषयमा कार्यवाही गर्न कानूनको अभाव रहेकाले नयाँ कानून निर्माण गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउन भनिएको छ। आयोगले चेन्जी आन्दोलनका दोषीहरूमाथि कार्यवाही गर्न पीड़ितलाई क्षतिपूर्ति दिन र घाइतेहरूको निशुल्क उपचारको व्यवस्था गर्न समेत सिफारिश गरेको छ। अनुसन्धान प्रतिवेदनमा आन्दोलन नियन्त्रणका क्रममा अत्याधिक बल प्रयोग भएको निष्कर्ष निकालिएको छ। यसैका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुखहरूमाथि संविधानको धारा 249 उपधारा 2 बमोजिम कार्यवाही गर्न र उनीहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न समेत सिफारिश गरिएको छ। यसै गरी नेपाली सेनाका प्रधान सेनापतिलाई मानव अधिकार संरक्षणमा संवेदनशील रहन समेत निर्देशन दिएको छ भने सिंहदरबार र राष्ट्रपति कार्यालय क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूलाई भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन सचेत गराउन सरकारको ध्यान आकर्षण गराइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद राजीव खत्रीले राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनमा नाम समेटिँदैमा कोही पनि व्यक्ति कार्यवाहीको भागीदार नहुने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्बमसँग कुराकानी गर्दै उहाँले यो प्रतिवेदन केवल एक सूक्ष्म अनुसन्धानको विवरण मात्र भएको र यसमा कार्यवाहीका लागि पर्याप्त प्रमाण नपुग्ने दावी गर्नुभएको छ। सांसद खत्रीले प्रतिवेदनमा पार्टी सभापतिलाई जेलको कैदी भयो भनेर कतै पनि उल्लेख नगरिएको समेत प्रष्ट पार्नु भएको छ। आन्दोलनका विषयमा थोरै मात्र जोडिएका व्यक्तिहरू पनि अहिले शंकाको घेरामा परेको उल्लेख गर्दै उहाँले आयोगले तयार पारेको प्रतिवेदन प्रमाणरहित रहेको टिप्पणी समेत गर्नुभयो। यद्यपि उहाँले आफू अनुसन्धानका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नु भएको छ। मानव अधिकार आयोगको प्रतिवेदन कुन रूपबाट, कसरी र कुन उद्देश्यले आएको हो भन्ने कुराको चुरो बुझ्न आवश्यक रहेको उहाँको भनाइ छ। त्यस्तै पूर्व प्रहरी नायब महानिरीक्षक डीआईजी तथा सुरक्षा विज्ञ हेमन्त मल्लले राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन र त्यसमा गरिएका कार्यवाहीका सिफारिशलाई सामान्य रूपमा लिनुपर्ने बताउनु भएको छ। विगतमा पनि यस्ता प्रतिवेदन र सिफारिशहरू आउने परम्परा रहेको उल्लेख गर्दै उहाँले यसबाट बजारमा संशय फैलाउन वा डराउन आवश्यक नरहेको प्रष्ट पार्नु भएको छ। अब सरकारले यो प्रतिवेदनलाई कुन रूपबाट ग्रहण गर्छ र यस विषयलाई कसरी सुल्झाउँछ भन्ने कुराले आगामी दिशा तय गर्ने उहाँको भनाइ थियो। मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद आज देशभरका मस्जिद तथा ईदगाहमा हर्षोल्लासका साथ मनाइँदैछ। पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। इस्लाम धर्मावलम्बीहरूले रमजान पर्व सम्पन्न भएको करिब 70 दिनपछि बकर ईद मनाउने परम्परा रहिआएको छ। इस्लामिक पात्र अनुसार 12 महिना दिल हिजाको 10 दिन यो पर्व मनाइन्छ। यस दिन मुस्लिम समुदायका मानिस बिहानै स्नान गरी नजिकैको मस्जिद तथा ईदगाहमा पुगेर सामूहिक नमाज अदा गर्ने गर्दछन्। नमाजपछि आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने चलन छ। बकर ईदका अवसरमा मक्का मदिना पुगेर हज गर्नु शुभ मानिन्छ, तर विभिन्न परिस्थितिका कारण विदेश यात्रा गर्न नपाएका धेरै श्रद्धालुले यस वर्ष घरमै बसेर पर्व मनाउने भएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: मौका नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। देशभर लगातार 4 दिन सार्वजनिक विदा परे पनि आज र भोलिको सार्वजनिक विदामा भने सर्वोच्च अदालत आंशिक रूपमा खुला हुने भएको छ। सर्वोच्चले सूचना जारी गर्दै सार्वजनिक विदा परेकाले अदालत बन्द हुने र त्यस अवधिमा बन्दी प्रत्यक्षीकरणको मात्रै रिट सुनवाई हुने जानकारी दिएको हो। सर्वोच्च अदालत प्रशासनका अनुसार बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनवाईका लागि अदालत खुल्ला रहनेछ। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन पोखरा सड़क स्तर उन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ। 5 वर्ष अघि शुरूआत भएको सड़क विस्तार तथा स्तर उन्नति पटक पटक म्याद थप हुँदा समेत अझै पूरा हुन सकेको छैन। तनहुको जामुनेदेखि पोखराको सेतीपुलसम्मको 38.71 किलोमिटर सड़क खण्ड पश्चिम खण्ड अन्तर्गत पर्दछ। आयोजनाको म्याद गत पुसमा तेस्रो पटक थप गर्दै आगामी असार 15 गतिसम्म पुर्याइएको थियो, तर पछिल्लो प्रगति हेर्दा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने अनिश्चित भएको छ। पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्य वृद्धि तथा पछिल्ला दिनमा परेको लगातार वर्षाले निर्माण प्रभावित बनेको आयोजनाले जनाएको छ। मूल्यवृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यक बाहेकका अन्य काममा अपेक्षित गति दिन नसकेको जनाइएको छ। स्थानीय सरकारसँगको विवादका बीच कैलालीको लम्किचुवा प्रादेशिक अस्पताल उद्घाटन भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मेयर सुशीला शाहीसँगको विवादबीच आज बिहान अस्पताल उद्घाटन गर्नु भएको हो। विवाद कायम रहेका बेला अस्पताल उद्घाटन कार्यक्रम राखिएपछि आज बिहानैदेखि अस्पताल र सड़क क्षेत्र वरपर उल्लेख्य संख्यामा सुरक्षाकर्मी खटाएर सुरक्षा व्यवस्था कड़ा पारिएको थियो। 1500 लम्किचुवा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच सहमति बन्न सकेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर कमलेश प्रसाद यादव सहितका 3 जना कर्मचारी गत वैशाखमा पठाएको थियो, तर मेयर शाहीले अस्पताल प्रदेशलाई हस्तान्तरण नभएको भन्दै उनीहरूलाई हाजिर नगर्न भनेपछि विवाद बढेको थियो। सोही विवादका कारण गत वैशाख 30 गते अस्पतालमा तालाबन्दी समेत भएपछि लम्की क्षेत्रमा तनाव भएको थियो। सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र मेयर सुशीला साईबीचको आन्तरिक द्वन्द्वका कारण समस्या सिर्जना भएको स्थानीयको दावी छ। बीपी राजमार्ग सहित देशका विभिन्न क्षेत्रमा लगातार वर्षासँगै बाढ़ी पहिरोको जोखिम बढ़ेपछि सड़क यातायात प्रभावित भएको छ। प्रहरीका अनुसार हाल 5 प्रमुख सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन् भने 4 राजमार्गमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। अवरूद्ध हुने सड़कमा कोशी राजमार्ग, मध्य पहाड़ी राजमार्ग, बेनी जोमसोम सड़क र हिल्सा सिमकोट सड़क रहेका छन्। प्रहरीले सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै खुरकोट नेपालथोक कटुन्जे बेसी सड़क खण्ड हुँदै सञ्चालन हुने सवारी साधनलाई रोक लगाएको जनाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्णालीलाई विशेष प्राथमिकता दिएको छ। आर्थिक वर्ष 83-84 बजेटले रासोपाको बाचापत्र र चुनावी अभियानका क्रममा बालिन सारी गरेका प्रतिबद्धता अनुसार कर्णाली केन्द्रित केही आकर्षक कार्यक्रम अघि बढ़ाएको अर्थ मन्त्रालय स्रोतले जानकारी गराएको छ। गत फागुन 7 गते कर्णालीमा भएको चुनावी सभामा भावी प्रधानमन्त्रीका रूपमा बालिन शाहले आफ्नो पार्टी कर्णालीको गरीबी बुझ्ने पार्टी हुने बताउनु भएको थियो। नेपाली रेडियो नेटवर्कमा अब पालो विश्रामको।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: हजारमा दिस होमर सबै रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी सेनाले इरानको रणनीतिक बन्दरगाह शहर बन्दार अब्बास स्थित एक सैन्य क्षेत्रलाई निशाना बनाएर पुनः नयाँ आक्रमण गरेको छ। तीन दिनभित्र अमेरिकाले इरानमाथि गरेको यो दोस्रो आक्रमण हो। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमका अनुसार उनका सेनाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा खतरा उत्पन्न गराइरहेका इरानका चारवटा वान वे अट्याक ड्रोन समेत खसालेका छन्। बन्दार अब्बासमा पाँचौं ड्रोन प्रक्षेपणको तयारी भइरहेका बेला उक्त सैन्य स्थलमा आक्रमण गरिएको सेन्टकमले जनाएको छ। इरानी संचार माध्यमहरूले सो शहरको पूर्वतर्फ ठूला विस्फोटका आवाजहरू सुनिएको उल्लेख गरेका छन्। त्यस्तै जलवायु संकट गहिरिँदै जाँदा सन् 2030 विश्वले नयाँ रेकर्ड तोड्ने गर्मी वर्ष देख्ने लगभग निश्चित देखिएको संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठनले चेतावनी दिएको छ। यस वर्षको अन्त्यतिर एल निनो मौसमीय घटना विकसित हुने अपेक्षा गरिएकाले विश्व तापक्रमको रेकर्ड सन् 2027 तोडिन सक्ने बताइएको छ। जीवाश्म इन्धनबाट हुने कार्बन डाइअक्साइड उत्सर्जन निरन्तर बढ़िरहेको छ, जसले पृथ्वीमा थप ताप थुनेर राखिरहेको छ र चरम मौसमीय घटना बढ़ाइरहेको छ। यही कारण बेलायत र युरोपमा यस साता रेकर्ड तोड्ने गर्मीको लहर देखिएको छ। विश्वव्यापी तापवृद्धिका कारण अहिले नै प्रत्येक मिनट एकजनाको ज्यान गइरहेको अनुमान गरिएको छ। उत्सर्जन तीव्र रूपमा घटाइएन भने मृत्यु र क्षतिको संख्या अझ बढ़ने चेतावनी दिएको छ। एसियन गेम्स महिला टी20 क्रिकेट छनौट अन्तर्गत खेलमा नेपालले आज इण्डोनेसियासँग खेलिरहेको छ। खेल नेपाली समयअनुसार बिहान 11:45 बजेबाट मलेसियाको क्वालालम्पुरमा शुरू भएको छ। नेपालले पहिलो खेलमा चीनलाई 19 रनले पराजित गरेको थियो भने समूह बीको अङ्क तालिकामा नेपाल एक खेलबाट दुई अङ्कसहित शीर्ष स्थानमा छ। आज नेपाल सेमी फाइनलमा पुग्ने लक्ष्यमा रहेको छ। त्यस्तै राजस्थान रोयल्सले इण्डियन प्रिमियर लीग आईपीएलको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। न्यू चन्द्रीगढमा हिजो बेलुका भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै राजस्थानले गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल भोलि बेलुका 7:45 न्यू चन्द्रीगढमा हुनेछ। पराजित हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपल्ट। मानव अधिकार आयोगको सिफारिश कार्यान्वयन गर्न सरकारलाई 3 महिनाको अल्टिमेटम। कार्यान्वयन नभएको कारण खोल्नुपर्ने प्रतिवेदनमा नाम जोडिँदैमा कोही दोषी ठहर नहुने राजसभा सांसद खत्रीको दावी। मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद आज देशभरका मस्जिदमा हर्षोल्लासका साथ मनाइँदै सर्वोच्च अदालत आज र भोलि आंशिक खुला रहने। स्थानीय संघको विवादका बीच कैलालीको लम्कीचुवा प्रादेशिक अस्पताल उद्घाटन। मुगलिन पोखरा सड़कको पश्चिम खण्ड निर्माण सुस्त, यो वर्ष पनि निर्माण अधुरै। बाढ़ी पहिरोको जोखिम बढ़ेपछि यातायात प्रभावित, देशका 5 सड़क पूर्ण बन्द, 4 राजमार्गमा एकतर्फी यातायात। अमेरिकाद्वारा 3 दिनमा दोस्रो पटक इरानमाथि आक्रमण, युद्ध विरामको गम्भीर उल्लंघन भन्दै इरानद्वारा कड़ा निन्दा। सन् 2030 विश्वले रेकर्ड तोड्ने गर्मी वर्ष झेल्ने राष्ट्रसंघको चेतावनी। र महिला टी20 क्रिकेटमा नेपाल र इण्डोनेसिया भिड्दै सेमी फाइनलमा पुग्ने नेपालको लक्ष्य, हैदराबादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति है। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
2: जाम न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91 97 97 074 42 34।

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुन।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सम्पूर्ण जेन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जेन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
3: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
3: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 9841120740।
5: दमौली FM 94.2 समुदायको आवाज।

0: EFM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित।

0: पावर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डाङ्री खोल्सी दमौली तनहुँ, प्रोप्राइटर जीवन थापा, फोन
0: 9805700700,
1: 9864604314।

0: ओन्ली एफएम 94.2 समुदायको आवाज।
1: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
5: भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल, सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 9843672424, 9843672424। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: ए कमला कति काम मात्र गरेको बहिनी हिँड न खाजा खान जाऊ
2: खाजा पनि के खानु र दाई खाऊ त्यही मम चाउमिन नखाऊ त्यही मम चाउमिन बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु
2: त्यहाँ के पाइन्छ र
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा आलु पराठा गोभी पराठा अन्डा पराठा सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि
2: ए हो र त्यसो भए जाऊ न त खाजा खान
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर
3: साउथ इन्डियन दम बिरयानी फ्रेस जुस चिकन चटपट आदिको व्यवस्था छ
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ
4: साथै होम डेलिभरीको पनि सुविधा छ प्रोभाइडर दिलीराम पाठक
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि
4: सम्पर्क नम्बर 98465 43780

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
4: 98563 34 234।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा, नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 363, 98560917 र 98560608 67।
6: सूचना
7: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
6: हाम्रा सेवाहरू
7: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
7: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
6: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
8: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँट्यो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खाने होला? खै
2: जान्न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
4: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गढस्मान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 042 34।
5: चटपटे

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98560 66056

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलांग, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजुभाइको के को गफगाफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर, फोन 065 56 31 36, 065 56 04 59, मोबाइल नम्बर 98 083 80 384, 98 46 37 39 31।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।

नेपाली गीत सङ्गीतको बजारमा सुपा देउराली म्युजिक प्रालीको गौरवमय प्रस्तुति लक्ष्मी भाटको लोक दोहोरी एल्बम बाँच्दिन म धेरै। स्वर मुकेश भट्ट वासुदेव र तुलसा घरती, लय लक्ष्मी भाट, शब्द लक्ष्मी भाट, एरेन्जर यमन खनाल, पिआरबिटी 6054-1375, मेल पिआरबिटी 6054-1384, फिमेल उत्पादक सुपा देउराली म्युजिक प्राली, प्रबन्ध निर्देशक यमन खनाल, 9849404000।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
4: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाछ हानी होला? खै
5: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97074, 04,

0: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
5: दमौली FM 94.2 समुदायको आवाज।

0: तमोली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउँ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाउँ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
5: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन?

0: मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
0: 9805700700
1: 9846404

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा समीर सामुतेको नमस्कार। कंग्रेसद्वारा मानव अधिकार आयोगको प्रतिवेदनमाथि सरकारको आधिकारिक धारणा माग कार्की आयोगको प्रतिवेदन नियोजित रहेको आरोप। कंग्रेस छाडेर राष्ट्रमा प्रवेश गरेका गुल्मीका 2 वडा अध्यक्षको पद रिक्त। सहकारी संकटमा सरकारी संयन्त्र नै मुख्य दोषी रहेको ठहर। कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष। सुकुम्बासीको 2 चरणको लगत संकलन स्वरूप पोखरा पृथ्वी चोक बस पार्क क्षेत्रमा अब टहरा भत्काइयो। आइतबार विद्यालय बन्द गर्ने निर्णयले स्थानीय तहको अधिकार कुण्ठित गरेको मेयर्स फोरमको आरोप। निर्णय फिर्ता नभए कानूनी प्रक्रियामा जाने चेतावनी। बीपी राजमार्ग पुननिर्माणको कामले लियो गति। समयमै काम सक्न निर्देशन। केन्याको एक विद्यालयमा आगो लागि 16 विद्यार्थीको मृत्यु 74 जना घाइते। हर्मुज समुद्री आवागमनबाट उठाउने शुल्कमा अमेरिकी प्रतिबन्ध। तेहरानमाथिको आर्थिक दबाव थप कडा। र एएफसी एसियन कप छनौटको खेल तालिका सार्वजनिक। नेपाल समूह आईमा डडेलधुरामा आजदेखि सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता शुरू। विभिन्न विधामा 900 खेलाड़ीले प्रतिस्पर्धा गर्दै

0: नया वर्ष को अवसर में सेंसेई का होम अप्लायंस को खरीद में आकर्षक उपहार तथा कैश बैक। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, सेमी ऑटोमेटिक में 1 केजी एरियल, एयर कंडीशनर में इंस्टॉलेशन साथ इंस्टेंट कैश बैक पनी, र बम्पर में हीरो स्प्लेंडर प्लस मोटरसाइकिल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। कंग्रेसको माग सम्बन्धी खबरबाट, नेपाली कंग्रेसले गत भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमाथि सरकारको आधिकारिक धारणा माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गर्दै संवैधानिक निकायको सिफारिशप्रति जवाबदेही बन्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। कंग्रेसले यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गठन गरेको गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र नियोजित रहेको आरोप लगाएको छ। मानवाधिकार आयोगको प्रतिवेदनले समेत कार्की आयोगका अध्यक्षमाथि नै दोष देखाउँदै सूक्ष्म अनुसन्धान गर्न औल्याएकाले सरकारले तत्काल यसबारे छानबिन थाल्नुपर्ने कंग्रेसको माग रहेको छ। विज्ञप्तिमा आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक घुसपैठ गर्ने सांसद तथा राज्यका जिम्मेवार व्यक्तिहरूमाथि राजनैतिक दबाव मुक्त भई कानूनी कार्यवाही गर्न आग्रह गरिएको छ। साथै सुरक्षा निकायबाट भएको अत्याधिक बल प्रयोगका दोषीलाई कार्यवाही गर्न, मृतक र घाइतेका परिवारलाई राहत दिन तथा निजी क्षेत्रको क्षतिपूर्ति व्यवस्थापन गर्न पनि कंग्रेसले सरकारको ध्यान आकर्षण गराएको छ। नेपाली कंग्रेसबाट निर्वाचित गुल्मीका दुईजना वडा अध्यक्षको पद रिक्त भएको छ। निर्वाचन आयोगले आज सूचना जारी गर्दै गुल्मीको मुसिकोट नगरपालिका दुईका वडा अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका तीनका वडा अध्यक्ष पदम बहादुर विष्टको पद रिक्त भएको जानकारी दिएको हो। 2079 सालको स्थानीय तह निर्वाचनमा नेपाली कंग्रेसबाट निर्वाचित भएका दुवैजना जनप्रतिनिधिले दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपामा प्रवेश गरेका थिए। उनीहरू अन्य दलमा प्रवेश गरेको भन्दै कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिले कार्यवाहीको निर्णय सहित आयोगलाई जानकारी गराएको थियो। राजनैतिक दल सम्बन्धी ऐन 2073 को व्यवस्था अनुसार कुनै पनि निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा उनीहरूको पद स्वत रिक्त हुने कानूनी प्रावधान रहेको छ। सहकारी क्षेत्र संकटमा पर्नुको मुख्य कारण कमजोर नियमनसँगै सरकारी संयन्त्र र गैर जिम्मेवार राष्ट्र सेवकहरू नै रहेको ठहर गरिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा गठित सहकारी बेथिति जाँचबुझ आयोग 2082 को प्रतिवेदनले सहकारी विभाग र सरकारी निकायहरूको कानूनको क्षेत्र प्रयोग गरी आधार बिना नै मनपरी ढंगले कार्यक्षेत्र विस्तार र सेवा केन्द्र खोल्ने स्वीकृति दिँदा यो संकट निम्तिएको औल्याइएको छ। यसकै आडमा सहकारीले बैंकभन्दा ठूलो पूँजी परिचालन गरी सर्वसाधारणको रकम सञ्चालनका निजी कम्पनीमा सर्वसाधारणको रकम सञ्चालकका निजी कम्पनीमा लगानी गर्दा बचत डुबेको उल्लेख गरिएको छ। पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरूपयोग तथा कमजोर नियमनका कारण सहकारी प्रतिको जनविश्वास कमजोर बन्दै गएको जनाइएको छ। यस्तै सदस्य भन्दा बाहिर कर्जा प्रवाह गर्ने क्रस लेन्डिङको दुरूपयोग हुनु, तरलता मापदण्ड र बचत बीमा प्रणाली नहुनु तथा अस्वाभाविक ब्याजदर रोक्ने चेतावनी संयन्त्र नहुँदा वित्तीय अनुशासनहीनता बढ़ेको आयोगले औल्याएको छ। भूमि आयोग तथा सहकारी मन्त्री प्रतिभा रावलले आयोगको सुझाव कार्यान्वयन गर्दै ऐन संशोधन, कर्जा असुली र बचत फिर्ता प्रक्रियालाई तीव्रता दिने प्रतिबद्धता जनाउनु भएको छ। काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भई होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको यकिन विवरण संकलन गर्न सरकारले दोस्रो चरणको लगत संकलन शुरू गरेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले यो प्रक्रिया अघि बढ़ाएको हो। गएको वैशाखमा गरिएको पहिलो चरणको संकलनमा 2608 परिवार सम्पर्कमा आएका थिए, तर संख्यामा थप घट भएकाले वास्तविक संख्याकन गर्न पुनः लगत संकलन थालिएको समितिका आयोजना निर्देशक मछा काजी महर्जनले जानकारी दिनुभएको छ। शहरी विकास मन्त्रालयका प्रवक्ता नवराज प्याकुरेलका अनुसार लगत संकलन सकिए लगतै सरकारले विस्थापित सुकुम्बासी परिवारलाई कोठा सार्न एकमुष्ट 25,000 र मासिक 15,000 दरले 3 महिनाको घर भाडा उपलब्ध गराउनेछ। तर 3 महिनापछिको स्थायी व्यवस्थापनबारे सरकारी अधिकारीहरू नै अनियोलमा छन्। यता सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी भने आफ्नो वाचापत्रमा 1,000 दिनभित्र सबै सुकुम्बासीलाई लालपूर्जा सहित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: जित्ने मौका नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: अप्लायंस खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वाशिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवाशरमा वाशिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका अनधिकृत संरचनाहरूमाथि डोजर चलाएको छ। पोखरा महानगरपालिका नौ स्थित पृथ्वी चोक बस पार्क क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचनाहरू आज हटाइएको हो। सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने आफ्नो नियमित अभियान अन्तर्गत महानगरले यो कदम चालेको जनाएको छ। महानगरपालिकाको टोली नगर प्रहरी र सम्बन्धित निकायका प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थितिमा डोजर प्रयोग गरी ती अनधिकृत संरचनाहरू भत्काइएको हो। महानगरले आगामी दिनमा पनि अतिक्रमण गरिएका यस्ता सार्वजनिक क्षेत्रहरू खाली गराउने कार्यलाई निरन्तरता दिने बताएको छ। केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको उपत्यका मेयर्स फोरमले आरोप लगाएको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले यो निर्णय संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको भन्दै फिर्ता लिन सरकारसँग माग गरेको छ। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्नेमा आइतबार पनि विदा दिँदा 190 दिन पनि पढ़ाई हुन नसक्ने फोरमका अध्यक्ष एवं ललितपुरका मेयर श्री बाबु महर्जनले बताउनु भएको छ। संविधानको अनुसूची 8 आधारभूत शिक्षाको अधिकार स्थानीय तहलाई दिएकाले आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत फोरमले दिएको छ। यसका साथै बैठकले वडा कार्यालय, अस्पताल तथा समाज कल्याणसँग सम्बन्धित भवनहरूको स्वामित्व स्थानीय तहलाई हस्तान्तरण गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। बाढ़ी र पहिरोले ध्वस्त पारेको बीपी राजमार्गको पुननिर्माण र स्तर उन्नतिको कामले गति लिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा क्षतिग्रस्त सड़क खण्डको पुननिर्माण शुरू भएको हो। पुननिर्माणसँगै अब यो राजमार्ग 2 लेनको हुनेछ भने 5 पुललाई पनि 2 लेनमा परिणत गरिनेछ। बाढ़ीबाट पुनः क्षति नहोस् भन्नका लागि सड़क चौडा गर्ने र बलियो पर्खा लगाउने काम भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्र का सचिव गोपाल प्रसाद सिगदेलले निर्माण कार्यको अनुगमन गर्दै आगामी वर्षभित्र कालोभत्र सहितको काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिनुभएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। केन्यामा एक बोर्डिङ स्कूलमा भएको आगलागीमा 16 विद्यार्थीको मृत्यु भएको छ। आगलागीबाट अन्य 74 विद्यार्थी घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। युटोमिशी गर्ल्स स्कूलको होस्टेलमा विद्यार्थीहरू सुतिरहेका बेला आज बिहान आगलागी भएको केन्या रेड क्रसले जनाएको छ। यता हर्मुजल घाटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाव थप कडा बनाएको छ। अमेरिकी अर्थ मन्त्रालयले इरानको पर्सियन गल्फ स्टेट अथोरिटी विरूद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको हो। यो निकायले हर्मुजल घाटी प्रयोग गर्ने जहाजहरूबाट शुल्क असुल आएको छ। विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने यस जलमार्गसँग सम्बन्धित नयाँ कदमलाई वाशिङटनले इरानमाथिको आर्थिक नियन्त्रण कडा पार्ने रणनीतिका रूपमा प्रस्तुत गरेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार हर्मुज मार्फत यात्रा गर्न शुल्क तिर्ने व्यक्ति वा संस्थाहरू पनि अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिएको छ। अब खेलकुद। नेपाल एएफसी एसियन कप छनौटको समूह आईमा परेको छ। एसियाली फुटबल महासंघ एएफसीले आज सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपालको समूहमा मंगोलिया, गुआम र नर्थ मारियाना आइल्याण्ड परेका छन्। यस समूहका खेलहरू आगामी अगस्त 25 सेप्टेम्बर 6 मंगोलियामा सञ्चालन हुने तय भएको छ। र सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता डडेलधुरामा आजदेखि शुरू भएको छ। शनिबारसम्म जारी रहने प्रतियोगिताको आज सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले शुभारम्भ गरेका हुन्। 6 समावेश प्रतियोगितामा 9 जिल्लाका करिब 900 खेलाड़ी सहभागी छन्। प्रतियोगिता अन्तर्गत पुरूष तथा महिला भलिबल, पुरूष तथा महिला कबड्डी, ओसो, कराते, तेक्वान्दो र एथलेटिक्स खेलमा प्रतिस्पर्धा हुँदैछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। कंग्रेसद्वारा मानव अधिकार आयोगको प्रतिवेदनमाथि सरकारको आधिकारिक धारणा माग। कार्की आयोगको प्रतिवेदन नियोजित रहेको आरोप। कंग्रेस छाडेर राष्ट्रमा प्रवेश गरेका गुल्मीका 2 अध्यक्षको पद रिक्त। सहकारी संकटमा सरकारी संयन्त्र नै मुख्य दोषी रहेको ठहर। कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष। सुकुम्बासीको दोस्रो चरणको लगत संकलन शुरू। पोखरा पृथ्वी चोक बस पार्क क्षेत्रमा अवैध टहरा भत्काइयो। आइतबार विद्यालय बन्द गर्ने निर्णयले स्थानीय तहको अधिकार कुण्ठित गरेको मेयर्स फोरमको आरोप। निर्णय फिर्ता नभए कानूनी प्रक्रियामा जाने चेतावनी। बीपी राजमार्ग पुननिर्माणको कामले लियो गति। समयमै काम सक्न निर्देशन। केन्याको एक विद्यालयमा आगो लागि 16 विद्यार्थीको मृत्यु, 74 जना घाइते। हर्मुज समुद्री आवागमनबाट उठाउने शुल्कमा अमेरिकी प्रतिबन्ध। तेहरानमाथिको आर्थिक दबाव थप कडा। र एएफसी एसियन कप छनौटको खेल तालिका सार्वजनिक। नेपाल समूह आईमा डडेलधुरामा आजदेखि सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरू। विभिन्न विधामा 900 खेलाड़ीले प्रतिस्पर्धा गर्दै। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: TFM 94.2 समुदायको आवाज
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो के हाच हानी होला खै
2: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा
3: हजुर हामी कहाँ सफा छिटो र मिठो पानीपुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
2: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 9826609191 97074 042 34

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560 63

0: 4444 9850
1: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
1: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 9841120740।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोपाइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 9803880384, 9846 37 39।

वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी खोल्सी मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डढेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनु

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058007000,
6: 98460 40 300।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9556043234।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजु भाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739।

0: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोपाइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: धारा तोरी को दिन
1: धेरै भइसक्यो खेल खेलमा छिरेको सबलाई थाहा छ यो कुरा थाहा छ नि थाहा छैन भने सुन
2: सबजना

0: TFM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
1: सम्पर्क 9842641633, 9817150898, 9864603385।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856273119।

नास, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: ठीक छ, कार्यक्रममा आउनु भएको छ अनि जस भालेको डाको चाहिँ मजाले कराइरहेछ कि अरे होइन?
1: हजुर हजुर, यो कुखुराहरू अलिअलि छन् हजुर, अलि हल्ला ज्यादा
0: कतिको कतिको पाल्नु भएको छ, कतिको राम्रो भनौँ न छ तपाईँका कुखुराको कुखुरा पालन व्यवसाय तपाईँको उतातिर?
1: यो व्यवसायिक रूपमा चाहिँ होइन हजुर, आफैलाई हो।
0: ए आफैलाई हो?
1: त्यही 30-35 छ यो लोकल जातको हजुर, त्यो भएर अलिकति हल्ला पनि ज्यादा हुन्छ कुखुराहरू छेउछाउ हुन्छ।
0: त्यही त होइन, कुखुरा अब हल्ला त हुने नै भयो नि, अब कुखुरा हो जे भए नि, जे भए नि कुखुरा हो, कुखुराको हल्ला त हुने नै भयो होइन?
1: हजुर हजुर।
0: हुन्छ, आज कुन किलो दाइमा पार्नुहुन्छ?
1: आज हजुर यो कृष्ण अधिकारी र दिपिका बयम्बु मगरका बोलीमै जाँदै सुनौ न हजुर।
0: हुन्छ, म यो गीत हामी तपाईँको लागि बजाउनेछौँ, कसलाई सम्झिनुहुन्छ?
1: हुन्छ, सम्झिनु पर्दा पुष्प चामलिङ, रातखले मगर, अमिना सुनवार, हरपन्द्र सैनी, सुनिल लिम्बू, शमशेर लिम्बू र सन्तुलाङ, इसाराम चौधरी लगायत सम्पूर्ण मित्रहरूमा सम्झना भन्दै बिदा भयो हजुर, नमस्कार।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। हामी कार्यक्रम लोकसारथीमा छौँ र यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: हजुर दर्शन, नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
2: पाल्पाको सिद्धेश्वर अस्त्रदेखि झविलाल सुनारको नमस्कार है।
0: झविलाल सुनार कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: नेपाली पात्रबाट जलजला एफएमबाट सुन्दैछु, इस्का एफएममा मालरानी बन्द छ है।
0: ए मालरानी एफएम बन्द छ,
2: मालरानी र स्काई एफएम बन्द छ, मैले जलजला एफएममा त नेपाली छात्रबाट सुन्दैछु वीरेन्द्रजी है।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत रोजाइमा पार्नुहुन्छ होला भन्नुहोस्? ए होइन, गीत त साथीले रोजिसक्नु भएको छ क्या, होइन ल गीत भेटेन ल र गीत भेटेन तपाईँले रोज्नुहोस् होला।
2: ल पाल्पा फक्सिङ कोट भन्ने एल्बम है इन्द्रजीको,
0: पाल्पा फक्सिङ कोट
2: हजुर, इन्द्रजीसी र लक्ष्मी नेउपाने,
0: ल पाल्पा फक्सिङ कोट भन्ने गीत हाम्रो प्रारिन मित्रले खोज्दै हुनुहुन्छ, भेटाउनु भयो भने अवश्य पनि बजाउनु हुनेछ है त
2: हजुर, इन्द्रजीसी र लक्ष्मी नेउपाने है पाल्पा फक्सिङ कोट।
0: ओके ल हामी बजाउनेछौँ, कसलाई सम्झिनुहुन्छ ल भन्नुहोस्?
2: विशेष गरी हजुरलाई मनैदेखि सम्झिन चाहन्छु,
0: धन्यवाद,
2: थ्याङ्क यू। त्यसै गरी कन्ट्रोल रुममा बसेर साथ दिने सम्पूर्ण साथीलाई सम्झिन चाहन्छु, विभिन्न एफएमबाट साथ दिनुभएको छ उहाँ साथीलाई धेरै धेरै सम्झिन चाहन्छु। त्यसै गरी मेरो जीवन सङ्गिनी मेनुका सुनालाई सम्झिन चाहन्छु, उनलाई पनि हृदय खोलेर सम्झिन चाहन्छु। अघि आउने साथीहरू, म भन्दा पछि आउने साथीलाई सम्पूर्णलाई हृदय खोलेर सम्झिन चाहन्छु उहाँहरूलाई पनि, र मलाई झविलाल सुनार भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीलाई हृदय खोलेर सम्झिँदै आगामी वर्षमा आउने वाचा।
0: हुन्छ, विदा गर्छौँ। टेलिफोन सम्पर्कमा झविलाल सुनार आउनु भएको थियो पाल्पा सिद्धेश्वरबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 फोन डायल गर्नुहोला, म तपाईँको लागि नम्बर खुला गरेको छु। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? लमजुङबाट गरे साक्या, कुन रेडियोबाट सुन्नु भयो हामीलाई? बन्दीपुर एफएमबाट कार्यक्रम सुन्नुभयो है
3: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, र अब अहिलेको लागि अब साथीहरूलाई सम्झिनुहोस्, हामी एउटा गीत बजाउँदैछौँ।
3: सबभन्दा हजुर यति मिठो स्वरको धनीलाई मिठो माया मिठो सम्झना छ,
0: धन्यवाद।
3: साथीहरू भन्दाखेरि बन्दीपुर रकम सुन्ने सबै साथीभाइ दिदी बहिनीलाई एक मुठामा मिठो माया मिठो सम्झना छ भन्दै बिदा हुन्छु हजुर, नमस्कार।
0: नमस्कार, अब हामी तपाईँको लागि गीत राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ, यो गीत तपाईँको लागि।

0: यो गीत प्रसिद्धबाट फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कान्ति के को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
1: हजुर,
0: आज म राजेन्द्र सहयात्री, के छ हजुर हाल खबर? रेडियो सुन्दै बस्नु भएको, फोन डायल गर्नुभयो, फोन पनि लागिहाल्यो होइन? खुसी हुनुहुन्छ कि दुखी हुनुहुन्छ होला भन्नुहोस्। होइन, खुसीको कुरा हो होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: आज पद्री पङ्गिनीको फोटो फिर्ता ल्याऊ भन्ने सङ सुन्नुपर्छ होला हौ।
0: फोटो फिर्ता ल्याऊ होइन?
1: हजुर हजुर।
0: कसले लग्यो तपाईँको फोटो भन्नुहोस् त?
1: होइन, फोटै चाहिँ लग्यो होइन, सँगसँगै मन परेको,
0: मन परेको, यतिकै मन परेको होइन?
1: हजुर हजुर,
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, फोटो फिर्ता लिऊ। यो गीत हामी तपाईँको लागि राख्नेछौँ, कसलाई सम्झिनुहुन्छ?
1: सर्वप्रथम मिठो वयस्क नानी हाम्रो हजुर लगायत हाम्रो प्राइभेटमा रहनुहुने दुवैजनाले भन्नु छ है। अनि यो समयमा राजेन्द्र सहयात्री नै चिन्ने नचिन्ने सम्पूर्णले भन्दा म बिदा भइसक्छु। बाबाई
0: बाबाई नमस्ते। हामीले बाबाई भन्दा मिल्दैन कि यो लोकगीत सम्बन्धी कार्यक्रममा, यदि यसो सोच्ने हो भने गुड आफ्टरनुन बाबाई भन्ने शब्दहरू प्रयोग गर्न मिल्दैन। त्यसैले मैले के सोचेको छु भन्दाखेरि तपाईँहरूले पनि बरु दिवाकालीन अभिवाद नमस्कार भनौँ न, नमस्कार भनौँ, क्या जति सक्दो नेपाली शब्द प्रयोग गरौँ न साथीहरू, किन इङ्ग्लिस शब्द प्रयोग गर्नु पर्यो? बाबाई, गुड आफ्टरनुन बरु अरू कार्यक्रममा प्रयोग गरौँला क्या, तर लोकसारथी कार्यक्रममा त बाबाई गुड आफ्टरनुन प्रयोग अलि नगरेको राम्रो भन्छु मैले। यति बेला अर्को साथी नमस्कार हजुर। ओहो नमस्कार हजुर, नमस्कार, को बोल्नु भयो कहाँबाट? लमजुङबाट आइटी श्री तामाङ बोल्दै हुनुहुन्छ होइन? के छ लमजुङतिरको हालखबर, के छ, के हुँदैछ आज भोलि?
2: लमजुङतिर अब आसिना पानी हुरी बतास मकै सबै खतम पार्यो, केही छ है नयाँ नौलो भन्ने?
0: असिना पानी सबै सबै आएर खतम पार्यो है?
2: खतम पार्यो, मकै खतम पार्यो।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत रोजाइमा पार्नुहुन्छ भन्दा पनि अब एकजना साथीले रोजाइमा पारिसक्नु भएको छ, साथीहरूले सम्झिनुहोस् ल।
2: हजुर, फर्स्ट अफ अल हजुरको लागि, अनि टेक्निसियनमा जानुहुने मित्रको लागि, अनि आगे आउने पछ्याउने सबै सबैको लागि भन्न चाहन्छु है त।
0: हुन्छ, अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ। अर्को साथी नमस्कार हजुर।
3: नमस्ते हजुर,
0: को बोल्नुभयो कहाँबाट?
3: म त पाँचतर्को कुमाइकबाट पारस शङ्करको आवाज हुनुपर्छ है त।
0: पारस शङ्करको आवाज, के छ पारसजी खबर?
3: पारस
0: होइन हजुर, हजुर के के प्राविधिकमा के भयो भन्नुहोस् त?
3: प्राविधिकमा समस्या आज त अलिक ताराशङ्कर भनेको पाराशङ्कर
0: पाराशङ्कर होइन, पाराशङ्कर होइन, ताराशङ्कर भने हो मैले, तपाईँले पाराशङ्कर सुन्नु भएर भयो होला होइन?
3: हजुर हजुर सर।
0: ल ठिक छ, कुन रेडियोबाट सुन्नु भयो हामीलाई?
3: यो रेडियो मेन साइनबाट।
0: रेडियो मेन साइन अहिले बजिरहेको छ है कार्यक्रम?
3: मजाले बजेको छ सर, एकदम मजाले बजेको छ। यो रेडियो मिचेरी मिचेरी एफएमतिर पनि जोइन गर्नु होला, सल्लाह सुझाव लिएर म त्यहाँको चार बजेको कार्यक्रमहरू छैन, त्यहाँ पनि जोइन गर्नु होला है त सर।
0: रेडियो रेडियो मिचेरीको नम्बर मलाई अन्तिममा तपाईँले पनि कुरा गर्नुहोस्, यस्तो यस्तो कार्यक्रम आउँछ जोड्नु पर्यो भने त्यहाँ पनि कुरा गर्नुहोस्, तपाईँ श्रोताहरूले पनि भन्नु पर्यो क्या।
3: हुन्छ, अब भोलि शुक्रबार तपाईँको यो एक साढे एकबाट चाहिँ तपाईँको 3 बजीसम्म कार्यक्रम आउँछ, त्यो कार्यक्रममा म जानकारी पनि राख्नेवाला छु।
0: ल ठिक छ, राख्नु होला, त्यसपछि मलाई उहाँको उहाँहरूको प्रति त्यो कार्यक्रममै नराख्नु होला कि, अब पर्सनलमा फोन गरेर स्टुडियोमा फोन गरेर यस्तो यस्तो कार्यक्रम छ जोड्नु पर्यो भन्नुहोला होइन हाम्रो एकदमै तपाईँलाई राम्रो लाग्छ भने राम्रो लाग्छ भन्नुहोला त्यो अनुसारको कुराकानी गर्नुहोला
3: होइन सर हजुरको हजुरको कार्यक्रम हजुरको बोलीचाली पनि मलाई एकदम राम्रो पनि लाग्छ मिठो पनि लाग्छ म जे जस्तो हाले मेन्टाइन एफएममा जोडिएपछि एकदम खुसी छु सर म
0: हुन्छ कार्यक्रममा आउनुभयो अब साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्
3: कतिजनाको राख्ने नियम छ सर
0: अब तपाईँले राख्नुहोस् न अब छिटो राख्नुहुन्छ सबै भूमिका नबाढिकन राख्नुहुन्छ भने तपाईँले सात आठवटासम्म पनि राख्न पाउनुहुन्छ भूमिका बाँड्दै राख्नुहुन्छ भने पाँचवटासम्म पनि राख्न अलिक गाह्रै
3: हुन्छ सर हुन्छ सर सर्वप्रथम यति मिठो स्वरमा कार्यक्रम चलाउनु छ हजुर प्रार्थना गर्नुहुन्छ हजुर होल इन्टरटेनमेन्ट सुनेर फिलिङ दे गर्नु होला है त हजुर
0: हुन्छ बिदा गर्छौ नमस्ते अब गीत राख्छौ बद्री पङ्गिनीको आवाजमा रहेको गीत तपाईँको लागि राख्छौ त्यसपछि फेरि आउनेछौँ

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्छौ कार्यक्रम लोकसारथीमा छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ, आज रोजाएको गीत हो, रोजाएको गीत सुन्दैछौ हामी तपाईँको रोजाएको गीत। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। 50 मिनट गइसकेको छ, अन्तिम अन्तिमतिर छौ कार्यक्रमको, अब अन्तिम लहरको साथीहरूसँग म कुराकानी गर्छु। 9868309940 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। नमस्कार हजुर।
1: नमस्ते
0: सर, को अमृत हालखबर तपाईँको?
1: अब बिहान रातभरि पानी पनि हल्का हल्का घाम लाग्यो, हिजो अस्ति घाम लाग्यो
0: है।
1: ट्याक्क तपाईँले टेक्निसियन मित्रको सक्ने बित्तिकैबाट ट्राई गरेको लास्ट लास्ट पर्यो हजुर होइन। अब डाँडामाथि समीरको रुख सम्झे दुःख न सम्झे हाई सुख भन्ने गीत गाइदिनु होला।
0: यो गीतको बोल के हो?
1: डाँडामाथि समीरको रुख हो,
0: डाँडामाथि समीरको रुख होइन। ठिक छ, भेट्यो भने बजाउँछौँ। कसलाई सम्झिनुहुन्छ?
1: हजुरको लागि, टेक्निसियन सिस्टरको लागि, अनि रेडियो लोकसारी सुनेर बस्ने सम्पूर्णको लागि भन्दै दिनुहुन्छु। नमस्ते
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर। अर्को सहभागी हुनुहुन्छ, म स्वागत गरी। नमस्कार हजुर। शिवारु नमस्कार, को बोल्नुभयो कहाँबाट? दीक्षा किराती कहाँबाट हजुर? ला भोजपुरबाट। दीक्षाजीले एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ हजुर? ए गीत भेटेन अरे, ला तपाईँले गीत रोज्ने अवसर पाउनु भयो, ला गीत रोज्नुहोस् त। के भन्नुभयो गीतको नाम? ट्याम्केमा चल्यो बतास होइन। सुनिता फिदिङ र राजेश पायल राईले गाउनु भएको ट्याम्केमा चल्यो बतास होइन। हुन्छ, यो गीत तपाईँको लागि भेट्यो भने बजाउनेछौ, कसलाई सम्झिनुहुन्छ? हुन्छ, बिदाई गर्छौ। नमस्ते। ट्याम्केमा चल्यो बतास भन्ने गीत सुनिता फिदिम र राजेश पायल राईको आवाजमा रहेको गीत रोजाइमा पार्नु भएको छ। अब अर्को अन्तिम साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ अन्तिम साथी? नमस्कार हजुर।
2: हेलो दादा, सेवाहरू।
0: नमस्कार, सेवाहरू कहाँदेखि को बोल्नुभयो? कल्पना याखुम्बा है, के छ कल्पना? कल्पना गर्दै बस्नु भएको छ क्या? एकदम ठिक छ। कुन रेडियोबाट सुन्नुभयो पास्तरमा हामीलाई? रेडियो मेन्सेयामबाट हामीलाई सुन्दै हुनुहुन्छ है। ल, कार्यक्रमको अन्तिम अन्तिमतिर छौ, कसलाई सम्झिनुहुन्छ? हुन्छ, नमस्कार। अब हामी पनि कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ, कार्यक्रमको अन्तिममा छौ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? बीचमा अलिकति रोकिन गयो, त्यसको लागि अलिकति हामी प्राविधिक समस्याका कारण, त्यही त हो प्रकृति र प्राविधिक उपकरणहरूलाई कति बेला के हुन्छ।

अन्ठानब्बे छ सय चौवालिस सत्र दुई सय अन्ठानब्बे मा फोन गर्नुहोला। नम्बर फेरि एकचोटि जानकारी गराउँछु, अन्ठानब्बे छ सय चौवालिस सत्र दुई सय अन्ठानब्बे मा फोन गर्नुहोला भन्छु। यो मेरो मोबाइल नम्बर हो, तपाईँले फोन गरेर जानकारी गराउनुहोला। कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोस्, मन पर्दैन भने कमी कमजोरी भन्नुहोस् है। र कार्यक्रम सुन्न पाउँदा र सुन्न नपाउँदा कस्तो महसुस हुन्छ त्यो पनि जानकारी गराउनुहोला भन्दै आजको लागि धन्यवाद दिन्छौ। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो जलजलाबाट प्रिया मगर, रेडियो अनि सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारको शब्द भावहरू व्यक्त गर्दै के छ उता त्यो अर्को गीत भेटिएन आहा उसो भए अब ल ठिक छ त्यो गीत भेटिएन भन्ने कुरा आयो क्यारे अघि नै भन्नुभएको भए बरु कल्पनाजीलाई रोज्न लगाउँथे। ठिक छ, आजको लागि म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली विगतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन?

0: बेलुकी 5 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। सिंहदरबार परिसर भित्रका अव्यवस्थित अस्थायी कहरामा सञ्चालन भइरहेका चमेना गृहहरू बन्द गर्न पत्राचार गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निर्देशन दिएपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले चमेना गृह बन्द गर्न पत्राचार गरेको हो। यस अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संचार तथा सूचना प्रविधि मन्त्रालय परिसरमा रहेका अस्थायी तहरामा सञ्चालित चमेना गृहहरू जेठ 27 गतेभित्र बन्द गरिसक्न भनिएको हो। नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको कार्यालय परिसरमा रहेको चमेना गृह पनि हटाइदिन्छ। संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले दुवै दलको कार्यालयलाई पत्राचार गरेर चमेना गृह बन्द गर्न भनेको छ। निर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको बाँधमा वेयर गेट जडान तथा परीक्षण सञ्चालन सम्पन्न भएको छ। हाइड्रो मेकानिकल तर्फको महत्वपूर्ण संरचना अन्तर्गत 3 वटा वेयर गेट मध्ये 1 वटाको जडान तथा परीक्षण सञ्चालन सम्पन्न गरिएको हो। कोरियाली कम्पनीको अगुवाईमा प्रत्यक्ष वैदेशिक लगानीतर्फ निर्माणाधीन आयोजनामा पानीको बहावलाई नियन्त्रण गरी विद्युत उत्पादनका लागि सुरुङतर्फ मोड्ने बाँधमा पानीको सतह कायम राख्ने तथा अतिरिक्त पानीलाई सुरक्षित रूपमा नदीमा निकास गर्ने कार्य वेयर गेट मार्फत गरिन्छ। निर्धारित प्राविधिक मापदण्ड अनुसार गेट जडान तथा सञ्चालन सम्पन्न भएसँगै आयोजनाको निर्माण कार्यले थप प्रगति लिने तथा लक्षित समयमै आयोजना सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विक्रमसम्म 2078 पुसदेखि शुरू गरिएको उक्त आयोजनाको मुख्य निर्माण कार्य हाल 9.5 किलोमिटर लामो मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भई कंक्रीट लाइनिङ भइरहेको छ। विद्युत गृहको सिविल संरचना निर्माण सम्पन्न गरी टर्बाइन जेनेरेटर लगायत लेकको मेकानिकल उपकरण जडान कार्य जारी छ। उपकरण जडान 2026 डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको समग्र भौतिक प्रगति हाल 82% पुगेको छ। सन् 2024 र 2025 त्रिशुली नदीमा आएको बाढ़ीका कारण निर्माण कार्य प्रभावित भएको थियो। त्यसपछि सन् 2027 को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य जारी छ। आयोजनाबाट वार्षिक 1,53,31,00,000 युनिट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ। मेटल प्याज पीड़ितहरूले 19 गते धनुषा जिल्ला अदालत घेराउ गर्ने जनाएका छन्। आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मेटल प्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपाल मिथिला कमाण्डले यस्तो जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमाण्डका इन्चार्ज मोहन महत्तोले यही जेठ 19 गते मिथिला कमाण्ड र भोजपुरा कमाण्डको नेतृत्वमा शान्तिपूर्ण रूपमा धनुषा जिल्ला अदालत घेराउ गरिने बताउनुभयो। उहाँले पीड़ितहरू विगत 12 दिनदेखि आन्दोलनरत भए पनि राज्य पक्ष आफूहरूका मागप्रति गम्भीर नभएको आरोप लगाउनु भएको छ। इन्चार्ज महत्तोले धनुषा जिल्ला अदालत घेराउका लागि मध्य प्रदेशबाट 8 देखि 10 हजार पीड़ितहरू सहभागी हुने बताउनुभयो। र कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। अध्यादेश मार्फत प्रदेश खेलकुद विकास बोर्ड सम्बन्धी ऐन संशोधन गर्दै 8 महिनादेखि नेतृत्वविहीन रहेको बोर्डमा नयाँ पदाधिकारी नियुक्त गरेको हो। संशोधित व्यवस्था अनुसार सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेस बीचको भागवण्डाका आधारमा नियुक्ति गरिएको छ। तत्कालीन सदस्य सचिव परशुराम बस्नेतको कार्यकाल समाप्त भएपछि बोर्ड लामो समय नेतृत्वविहीन बनेको थियो। यसकारण प्रदेशका खेलकुद गतिविधि प्रभावित र सुस्त बन्दै गएका थिए। अब क्रमशः सक्रिय हुने अपेक्षा गरिएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु। नमस्कार।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला? आउँदैन आउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ, समयमै बन्छ। म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ।
4: दमोलिया FM 94.2 समुदायको आ

0: Haratoriko Tel.
1: धेरै भइसक्यो खेल खेलमा छिरेको सबलाई थाहा छ यो कुरा थाहा छ नि थाहा छैन भने सुन
2: सबजना

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9842641633, 9817150898, 9464603385।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856703119।

गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: FM 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98563 66656

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452820000।

0: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो। के खाछ हानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704, 0742, 0427।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने

ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आज

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपालभरमा खबर सहयात्री समीसा मोतेसँगै उषा किरणको नमस्कार।
1: सार्वजनिक पदाधिकारी विरूद्ध सम्पत्ति छानबिन आयोगमा उजुरीको ओहिरो, दुई सातामै 250 भन्दा बढी उजुरी दर्ता, दीपक भट्टसँग जोडिएका व्यक्तिमाथिको अनुसन्धान शुरू, 56 लगानीकर्ताको सेयर कारोबार रोक्का।
0: संसदमा प्रतिपक्षी भूमिका थप सशक्त बनाउने कांग्रेसको निर्णय, प्रधानमन्त्री शाह गैर जिम्मेवार बनेको आरोप, बजेटमा स्वास्थ्य र शिक्षामा लगानी बढ़ाउन दबाव, राप्रपाले भोलि सेना दिवस मनाउने, जसपा नेपाल पार्टी एकताको पहलमा वार्ता समिति गठन,
1: विद्यालय पोषण र स्वास्थ्य अरबौं लगानी, भूकम्पले क्षतिग्रस्त 43 विद्यालयको पूर्ण निर्माण हुँदै, वीर अस्पतालमा अत्याधुनिक आकस्मिक सेवा शुरू, आन्दोलन थप सशक्त बनाउँदै मिटर ब्याज पीड़ित, जेठ 19 धनुषा अदालत घेराउ गर्ने।
0: भारतको बिहारमा डुंगा पल्टिँदा 3 मृत्यु, 5 बेपत्ता, शान्ति वार्ता नसिकन्दै गर्दा लेबनानमा इजरायली हवाई हमला, हिजबुल्लासँगको विवादले सीमा क्षेत्रमा तनाव, युक्रेन युद्धमा 5,00,000 रूसी सैनिक मारिएको बेलायती गुप्तचर निकायको दावी।
1: एसियन गेम्स महिला छनौटमा इन्डोनेसियामाथि नेपालको जित, एसियन गेम्स छनौट खेल्न सिंगापुर जाने क्रिकेट टोलीको विधाई, नेपाली फाइटर रविन्द्र ढाँट रोड टू युएफसीको सेमी फाइनलमा।

0: नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: शर्मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन में क्रॉम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भए पुग्स सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं सार्वजनिक पदाधिकारी विरूद्धको उजुरी सम्बन्धी खबरबाट भ्रष्टाचार वा अन्य अपराध गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने सार्वजनिक पदाधिकारी विरूद्ध सम्पत्ति छानबिन आयोगमा उजुरीको ओहिरो लागेको छ आयोगले उजुरी आह्वान गरेको दुई साताको अवधिमा 250 भन्दा बढ़ी उजुरी दर्ता भइसकेका छन् प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा गठन गरेको यस आयोगमा उजुरीसँगै 250 संख्यामा सम्पत्ति विवरणको फारम समेत प्राप्त भइसकेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ आयोगलाई 2062/63 दुई हजार 82/83 चैत मसान्तसम्मको अवधिमा सार्वजनिक पद धारण गरेका राजनैतिक पदाधिकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यका नाममा देश विदेशमा रहेका सम्पत्तिको विवरण संकलन छानबिन गर्ने कार्यादेश छ यस अन्तर्गत पूर्व न्यायाधीश र उच्च पदस्थ सैनिक समेत सम्पत्ति छानबिन गर्ने अधिकार आयोगलाई दिएको छ आयोगका अध्यक्ष भण्डारीका अनुसार उजुरीका लागि कुनै समय सीमा नतोकिएकाले छानबिनको क्रममा जुनसुकै बेला पनि उजुरी दिन सकिनेछ
3: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले व्यवसायी दीपक भट्टसँग जोड़िएका 56 जना लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीको शेयर कारोबार रोक्का राख्न पत्र पठाएको छ भट्टमाथि मुद्दा चलाउन सिफारिश गरेको सीआईबीले धितोपत्र सम्बन्धी ऐन 2063 अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको भन्दै धितोपत्र बोर्डलाई पत्र लेखेको हो सीआईबीले उल्लेखित व्यक्तिहरूको नाममा धितोपत्र बजारमा भएको सम्पूर्ण लगानी विवरण खुलाएर पठाउन निर्देशन दिएको छ साथै अनुसन्धान नसकिदासम्म उनीहरूको शेयर बिक्री वा हस्तान्तरणमा पूर्ण रोक लगाउन समेत भनिएको छ शेयर कारोबार रोक्का राख्न भनिएकाहरूमा हिमालयन रि इन्सुरेन्स नेपाल माइक्रो इन्सुरेन्स हिमालयन सेक्युरिटी ब्याङ्कर क्याप्सर लिमिटेड गार्डियन माइक्रोलाइफ इन्सुरेन्स हिमालयन इन्भेस्टमेन्ट ब्याङ्कर्स प्रोटेक्ट माइक्रो इन्सुरेन्स र हिमालयन लाइफ इन्सुरेन्सका व्यवस्थापक तथा मुख्य शेयरधारीहरू रहेका छन्
2: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संघीय संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी र सशक्त रूपमा अघि बढ़ाउने भएको छ आज बसेको कंग्रेस संसदीय दलको बैठकले संसदमा पार्टीको आगामी रणनीति र भोलि प्रस्तुत हुने नयाँ आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल गरेको हो बैठकको निर्णयबारे जानकारी दिँदै प्रमुख सचेतक वासुना थापाले संसदीय दलको कार्य समितिमा रिक्त रहेका पदहरूलाई पूर्णता दिने र संसदका विषयगत समितिहरूको अध्ययनका लागि पार्टीका तर्फबाट संयोजक तोक्ने विषयमा समेत सहमति भएको जानकारी दिनुभएको छ यसै गरी कंग्रेसले आगामी बजेटमा विगतको जस्तो भौतिक पूर्वाधारमा मात्र केन्द्रित हुने परम्परालाई तोड्दै आम नागरिकको प्रत्यक्ष सरकार रहने स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ बैठकले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी र जिम्मेवार नभएको निष्कर्ष निकाल्दै बहुमतको दम्भमा सत्तापक्ष मनोमानी ढंगले अघि बढ़ेको आरोप लगाएको छ गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको र अनुपस्थितिको कारण समेत नजनाएको भन्दै कंग्रेसले आपत्ति जनाएको छ साथै राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै मीडिया स्टन्ट गर्नुभन्दा सत्य तथ्य छानबिन गरी कानून सम्मत रूपमा अगाडि बढ़न कंग्रेसले सरकारको ध्यान आकर्षण गराएको छ
4: म त यसलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमै लिन्छु किनभने हिजोको अभ्यासमा अहिलेसम्मको अभ्यासमा चाहिँ यो भएको छैन होइन अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिन पर्ने थियो अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै के भने म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो यस्तो व्यस्तता छ भनेर कारण देखाइदिनु भएको भए हुन्थ्यो 23 संलग्न जतिजनालाई उहाँहरूले भन्नुभएको छ 24 पनि त्यति नै हुनुहुन्छ र कानूनसम्म जानुहुन्छ भने कानूनभन्दा माथि कोही पनि हुँदैन नेपाली कङ्ग्रेसले कानूनसम्म जो कोही आउँछ भने पनि यसमा हाम्रो नेपाली कङ्ग्रेसको धारणालाई हामीले स्वीकार गर्नेछौँ किनभने कानूनभन्दा माथि कोही पनि छैन तर कानूनसम्म जान पर्यो
3: सिंहदरबार परिसरभित्रका अव्यवस्थित अस्थायी टहरामा सञ्चालन भइरहेका समेनागिरीहरू हटाइने भएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पहल र निर्देशनपछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले ती चमेना गृह बन्द गर्न पत्राचार गरेको हो। यस अन्तर्गत गृह, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन र संचार मन्त्रालय परिसरमा रहेका अस्थायी चमेना गृहलाई आगामी जेठ 27 गतेभित्र बन्द गरिसक्न निर्देशन दिइएको छ। यसै गरी सिंहदरबारभित्रै रहेका नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको कार्यालय र परिसरका चमेना गृह पनि हटाइने भएको छ। संघीय संसद सचिवालयले पूर्वाधार विकास मन्त्रालयको पत्र अनुसार दुवै दलका कार्यालयलाई पत्र लेख्दै 15 दिनभित्र चमेना गृह हटाउन भनेको छ।
2: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भोलि जेठ 15 गते आफ्नो पार्टी स्थापना दिवस मनाउने भएको छ। भोलिदेखि पार्टी गौरवशाली 36 वर्षमा प्रवेश गर्न लागेको अवसरमा चाभहिली स्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार भोलि बिहान 9 बजे केन्द्रीय कार्यालयमा झण्डोत्तोलन तथा शुभकामना आदान प्रदान कार्यक्रम तय गरिएको छ। स्थापना दिवसको अवसरमा राप्रपाले आफ्ना अग्रज नेता, पदाधिकारी, देशभरका कार्यकर्ता तथा शुभेच्छुकहरूलाई चाभहिल स्थित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। स्थापना कालदेखि हालसम्म पार्टीले बोकेका एजेण्डा र भावी रणनीतिका विषयमा समेत भोलि छलफल हुने पार्टीले जनाएको छ।
3: जनता समाजवादी पार्टी जसपा नेपालले विभिन्न राजनैतिक दलसँग एकता तथा सहकार्यका लागि वार्ता समिति गठन गरेको छ। वार्ताका लागि पार्टीले केन्द्रीय समिति सदस्यहरू रकम चेमजोङ, रेणु यादव र डाक्टर सुरेन्द्र कुमार झालाई जिम्मेवारी दिएको छ। हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बीच एकता सम्पन्न भई समायोजनको प्रक्रिया अगाडि बढ़िसकेको सन्दर्भमा पार्टीले यो नयाँ तदर्थ पहल थालेको हो। समायोजन कार्यलाई व्यवस्थित बनाउन पार्टीले विभिन्न कार्यदल समेत गठन गरेको छ। जसपा नेपालले डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीसँग पनि एकताका लागि छलफल जारी राखेको जनाएको छ। केन्द्रीय सदस्य डाक्टर सुरेन्द्र झाका अनुसार जनमत पार्टीसँगको एकता वार्ता सकारात्मक रूपमा अगाडि बढ़ेको छ।
2: शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष 2082-83 चैत मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार सामुदायिक विद्यालयको प्राथमिक तहका विद्यालयका लागि सञ्चालन गरिएको दिवा खाजा कार्यक्रममा हालसम्म 3,76,68,00,000 रूपियाँ खर्च भएको छ। स्थानीय तह मार्फत सञ्चालन गरिएको यस कार्यक्रमबाट देशभरका 28,24,000 भन्दा बढ़ी बालबालिका लाभान्वित भएका छन्। मन्त्रालयका अनुसार उच्च शिक्षातर्फ विभिन्न विश्वविद्यालयका 787 विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ भने सिटीभीटी मार्फत 1,385 जनालाई औद्योगिक प्रशिक्षार्थी तालिमका लागि छनौट गरिएको छ। यसै गरी भूकम्प प्रभावित जिल्लाहरूमा विद्यालय पुननिर्माणका लागि 43 विद्यालयको भौतिक पूर्वाधार विकास कार्य शुरू गरिएको छ।
3: भारत सरकारको अनुदान सहयोगमा नेपालका विभिन्न 8 जिल्लामा 14 विद्यालय पुननिर्माणका लागि सम्झौता भएको छ। निर्माण सम्बन्धी सम्झौता पत्रमा ठेकेदार कम्पनी र शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाबीच हस्ताक्षर भएको हो। भारतीय राजदूतावासका अनुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौँ, काभ्रे पलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा विद्यालयहरू निर्माण गर्न 56,02,00,000 रूपियाँ बराबरको अनुदान सहयोग उपलब्ध गराइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खरीदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट्स। वाशिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो, आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
3: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
4: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सोर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब बाँकी खबर। सरकारले नसर्ने रोग नियन्त्रण, क्यान्सर परीक्षण तथा विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्दै देशभर स्वास्थ्य पूर्वाधारको काम अगाडि बढ़ाएको छ। स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयको प्रगति विवरण अनुसार 30 वर्षमाथिका नागरिकलाई लक्षित गरी चलाइएको नसर्ने रोग स्क्रिनिङ अभियान अन्तर्गत हालसम्म देशभर 4,16,000 भन्दा बढ़ीको स्वास्थ्य परीक्षण गरिएको छ। यस्तै स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि 54,800 भन्दा बढ़ी महिलाको स्क्रिनिङ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। विशिष्टीकृत स्वास्थ्य सेवातर्फ वीर अस्पतालमा 55 बेडको अत्याधुनिक आकस्मिक सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। यता बाल स्वास्थ्य सेवातर्फ कान्ति बाल अस्पतालमा 1,000 शैया विस्तारका लागि 88 करोड़ रूपियाँ विनियोजन भई परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढ़िसकेको मन्त्रालयले जनाएको छ।
7: विगत 12 दिनदेखि आन्दोलनरत मिटर ब्याज पीड़ितले आगामी मंगलबार धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन्। आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपाल मिथिला कमाण्डले यस्तो घोषणा गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले विगत 12 दिनदेखि शान्तिपूर्ण आन्दोलन र छलफल चलाउँदा पनि राज्यपक्ष र मिटर ब्याज धनीले आफ्ना समस्याप्रति कुनै वास्ता नगरेकाले आन्दोलनलाई थप सशक्त बनाउन लागि बताउनुभयो।
6: केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको उपत्यका मेयर्स फोरमले आरोप लगाएको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले यो निर्णय संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको भन्दै फिर्ता लिन सरकारसँग माग गरेको छ। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्नेमा आइतबार पनि विदा दिँदा 190 दिन पनि पढ़ाई हुन नसक्ने फोरमका अध्यक्ष एवं ललितपुरका मेयर श्री बाबु महर्जनले बताउनु भएको छ। संविधानको अनुसूची 8 ले आधारभूत शिक्षाको अधिकार स्थानीय तहलाई दिएकाले आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत फोरमले दिएको छ।
7: देशका विभिन्न स्थानमा विगत 24 घण्टामा भएका विपदका घटनामा परि 3 जनाको मृत्यु भएको छ भने 7 जना घाइते भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा देशभर 47 विपदका घटना दर्ता भएका हुन्। यी घटनाहरूबाट करिब 3,96,30,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार यो 24 घण्टामा सबैभन्दा बढ़ी हावाहुरीका घटना भएका छन्।
6: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रूपियाँ ठगी गर्ने 6 जनालाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उदयपुरका रामबहादुर आले मगर, सिराहा घर भएका आशिष कार्की, काठमाडौँ टोखा बस्ने लोकबहादुर श्रेष्ठ र तुलसापुन मगर, पाल्पा तानसेनका कृष्ण प्रसाद पोखरेल र चन्द्रागिरी बस्ने प्रवीण श्रेष्ठ रहेका छन्। उनीहरूले क्यानेडा, न्यूजील्याण्ड, यूके, अमेरिका, यूएई र सर्बिया पठाइदिन्छु भन्दै 11 जना पीड़ितहरूबाट 97,58,000 रूपियाँ ठगी गरी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। इन्धन तथा निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिका कारण गम्भीर संकटमा परेका निर्माण व्यवसायीहरूको मागप्रति नेपाल उद्योग वाणिज्य महासंघले एकबद्धता जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै चरम आर्थिक संकट, आर्थिक तथा मानसिक दबावमा परेका व्यवसायीहरूको समस्या समाधानका लागि सरकारसँग मूल्य समायोजनको व्यवस्था गर्न आग्रह गरेको हो। मुलुकको पुँजीगत खर्चको झण्डै 80% हिस्सा ओगट्ने र 20 लाख भन्दा बढ़ीलाई रोजगारी दिने निर्माण उद्योग ठप्प हुँदा समग्र अर्थतन्त्र प्रतिकूल प्रभाव परेको महासंघले जनाएको छ। अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीहरूलाई 10 अर्ब रूपियाँ भन्दा बढ़ी नोक्सानी भइसकेको दावी गरिएको छ।
2: प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको बाँधमा बियरगेट जडान तथा परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ। रसुवाका संघीय सांसद मोहन आचार्य र नेपालका लागि कोरियाली राजदूत पार्क ताएउङ लगायतको उपस्थितिमा आज आयोजित विशेष कार्यक्रममा तीनवटा वियर गेट मध्ये पहिलो गेटको जडान र परीक्षण सम्पन्न भएको हो। कोरियाली कम्पनीको अगुवाईमा र शमा निर्माण भइरहेको यो आयोजना वैदेशिक लगानीमा बनिरहेको देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो।
1: अब विदेशका खबर। भारतको पूर्वी राज्य बिहारमा डुंगा पल्टिँदा 3 जनाको मृत्यु भएको छ, अन्य 5 जना बेपत्ता भएका छन्। पटना नजिकै गंगा नदीको उमानाथ घाट क्षेत्रमा आज यो दुर्घटना भएको हो। अचानक आएको तीव्र हावाहुरीका कारण 15 जना सवार डुंगा पल्टिएको र तीमध्ये अधिकांश महिला रहेको स्थानीय प्रहरीले जनाएको छ। हालसम्म 7 जनाको सकुशल उद्धार गरिएको छ भने बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ।
2: लेबनान र इजरायल बीच अमेरिकी मध्यस्थ सतामा भोलि हुन लागेको शान्तिवार्ता अघि इजरायलले लेबनानमा हवाई आक्रमण तीव्र पारेको छ। दक्षिणी लेबनानको साइडन शहरमा इजरायलले आज गरेको हवाई हमलामा एक आवासीय भवनलाई लक्षित गर्दा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। सैन्य स्तरको यो वार्ता सफल भए जुन महिनाको पहिलो साता कूटनैतिक तहमा वार्ता हुने कार्यतालिका छ। यसैबीच इजरायल लेबनान सीमा क्षेत्रमा हिजबुल्ला समूहको ड्रोन आक्रमणमा परि 20 वर्षीय इजरायली सार्जेन्टको मृत्यु भएको छ। आक्रमणमा अन्य 2 सैनिक घाइते भएका छन्। पढ्दै गएपछि इजरायली सेनाले लेबनानको जाजानी नदीभन्दा दक्षिणका क्षेत्रलाई युद्ध क्षेत्र घोषणा गर्दै स्थानीय बासिन्दालाई तत्काल ठाउँ खाली गर्न चेतावनी दिएको छ।
1: सन् 2022 शुरू भएको युक्रेन युद्धमा अहिलेसम्म रूसका करिब 5 लाख सैनिक मारिएको बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय जीसीएसक्यूले दावी गरेको छ। निकायकी प्रमुख एन क्रिस्ट बटलरले आफ्नो पहिलो सार्वजनिक सम्बोधनका क्रममा युक्रेनमाथिको आक्रमण शुरू भए यता रूसले ठूलो संख्यामा सैन्य क्षति बिहोर्नु परेको तथ्याङ्क सार्वजनिक गरेकी हुन्।
2: अब खेलकुद। एसियन गेम्स महिला क्रिकेट छनौट अन्तर्गत नेपाल समूह बीको विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले पराजित गरेको हो। इण्डोनेसियाले दिएको 114 रनको विजय लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान इन्दु वर्माले अभिजित 42 रनको महत्वपूर्ण पारी खेलिन्। नेपालले अब सेमी फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ। शीर्ष 3 टोली एसियन गेम्सका लागि छनौट हुने प्रतियोगितामा सेमी फाइनल जितेमा वा पराजित भएर पनि तेस्रो स्थान हासिल गरेमा नेपाल एसियन गेम्सका लागि छनौट हुनेछ।
1: नेपाल क्रिकेट संघ क्यानले सिंगापुरमा आयोजना हुने मेन्स एसियन गेम्स क्वालिफायर खेल्न जाने नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको विदाई गरेको छ। आगामी मे 31 जुन 9 सञ्चालन हुने उक्त प्रतियोगिताका लागि 14 सदस्यीय टोलीको विदाई गरिएको हो। यसपटक टोलीको कप्तानीको जिम्मेवारी अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई सुम्पिएको छ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप लामिछाने, सम्पाल खामी र करण केसी लगायतका खेलाड़ीहरू समावेश छन्।
2: नेपाली मिक्स मार्शल आर्ट्स एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको प्रतिष्ठित छनौट प्रतियोगिता रोड टू एफसी सिजन 5 सेमी फाइनलमा प्रवेश गरेका छन्। केभिन अघि भएको क्वार्टर फाइनल भिडन्तमा फिलिपिन्सका फाइटर किम्बर्ट एलिजोन्टो जोलाई पराजित गर्दै रविन्द्रले सेमी फाइनलको यात्रा तय गरेका छन्। प्रतियोगिताको तालिका अनुसार रविन्द्रले शुरूमा म्याटी यानसँग खेल्ने तय भए पनि इयान घाइते भएपछि उनको स्थानमा फिलिपिन्सका आलिन्टोजोन आएका थिए। ब्यान्टम वेट तोल समूहमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले श्रेणीमा विजेता बनेमा यूएफसीको मुख्य स्टेजमा छनौट हुने ऐतिहासिक अवसर प्राप्त गर्नेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
1: सार्वजनिक पदाधिकारी विरूद्ध सम्पत्ति छानबिन आयोगमा उजुरीको ओइरो, दुई सातामै 250 भन्दा बढ़ी उजुरी दर्ता, दीपक भट्टसँग जोड़िएका व्यक्तिमाथिको अनुसन्धान शुरू, 56 लगानीकर्ताको शेयर कारोबार रोक्का,
2: संसदमा प्रतिपक्षी भूमिका थप सशक्त बनाउने कांग्रेसको निर्णय, प्रधानमन्त्री शाह गैर जिम्मेवार बनेको आरोप, बजेटमा स्वास्थ्य र शिक्षामा लगानी बढ़ाउन दवाब, राप्रपाले भोलि स्थापना दिवस मनाउने, जसपा नेपाल पार्टी एकताको पहलमा वार्ता समिति गठन,
1: विद्यालय पोषण र स्वास्थ्यमा अरबौं लगानी, भूकम्पले क्षतिग्रस्त 43 विद्यालयको पुननिर्माण हुँदै, वीर अस्पतालमा अत्याधुनिक आकस्मिक सेवा शुरू, आन्दोलन थप सशक्त बनाउँदै मिटर ब्याज पीड़ित, जेठ 19 धनुषा अदालत घेराउ गर्ने,
2: भारतको बिहारमा डुंगा पल्टिँदा 3 मृत्यु, 5 बेपत्ता, शान्ति वार्ता नजिकै गर्दा लेबनानमा इजरायली हवाई हमला, हिजबुल्लासँगको विवादले सीमा क्षेत्रमा तनाव, युक्रेन युद्धमा 5,00,000 रूसी सैनिक मारिएको बेलायती गुप्तचर निकायको दावी,
1: र एसियन गेम्स महिला छनौटमा इण्डोनेसियामाथि नेपालको जित, सिंगापुर जाने क्रिकेट टोलीको विदाई, नेपाली फाइटर रविन्द्र ढाँट रोड टु यूएफसीको सेमी फाइनलमा।
2: अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: World Inco festivity offer. Our pound host 1 वर्षको 200 Mbps internet TV साथमा dual band router Nokia Beacon 1.1 mesh router र net TV set up box मात्र रु 1200 प्रति महिनामा शर्तहरू लागू हुनेछन्। छिटो भनेकै World Link।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9846011818।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ ल, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
7: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
11: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
10: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
11: ए कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
10: ल त्यसको लागि चिन्तै लिनु पर्दैन, हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
11: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
10: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
12: चलिरहेको सिम कार्ड बिग्रिएमा
2: हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
10: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017013। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन,

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 065 65 0 25।
4: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 58 00 700,
1: 98 460 40 344।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड। भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563363, 98560 9017 र 98560 68067।

राष्ट्रिय स्वतन्त्र पार्टीको व्यासनगर अधिवेशन, दाहाललाई पुनः सभापति बनाउने तयारी। विद्यार्थीहरूसँग महिनावारी स्वच्छता सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न। पृथ्वी चोकका संरचना भत्काइँदै बाइपास सडक बन्ने। र केन्यामा बोर्डिङ स्कुलमा आगलागी 16 जनाको मृत्यु, 74 घाइते।

अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीको व्यास नगर अधिवेशन शुक्रबार हुने भएको छ। तनहुँको सदरमुकाम तमौलीमा आयोजना हुने अधिवेशनले नयाँ नगर कार्य समिति चयन गर्नेछ। अधिवेशनलाई लिएर पार्टीभित्र नेतृत्व चयनबारे व्यापक छलफल र आन्तरिक गृह कार्य तीव्र बनेको छ। अधिवेशनमा नगर सभापतिका लागि वर्तमान सभापति चुडामणि दाहाल, उपसभापति सुशील पौडेल तथा क्षेत्रीय सचिव सूर्यचन्द्र लम्सालले दावेदारी प्रस्तुत गरेको बुझिएको छ। यद्यपि पार्टीभित्र वर्तमान सभापति दाहाललाई पुनः नेतृत्वमा ल्याउने कसरत भइरहेको स्रोतले जनाएको छ। पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूले संगठन विस्तार, कार्यकर्ता बीचको समन्वय र जनतामाझ पार्टीको प्रभाव बढाउन दाहालको भूमिका प्रभावकारी रहेको मूल्याङ्कन गरेका छन्। दाहालले नेतृत्व सम्हालेपछि व्यास नगर क्षेत्रमा पार्टीको संगठन विस्तारले गति लिएको तथा युवा पुस्तामाझ पार्टीप्रतिको आकर्षण बढेको नेताहरूको दावी छ। स्थानीय तहमा सक्रिय रूपमा जनतासँग जोडिँदै आएका दाहाललाई कार्यकर्ता मैत्री तथा समन्वयकारी नेताका रूपमा हेरिने गरिएको छ। पार्टीभित्र देखिएका विभिन्न मतभेदलाई समेत सहमतिमा समाधान गर्न सक्ने क्षमता रहेको भन्दै धेरै कार्यकर्ताले पुनः उनैलाई सभापति बनाउनु पर्नेमा धारणा व्यक्त गरेका छन्। राजनीतिक रूपमा लामो अनुभव हासिल गरेका दाहाल यसअघि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए। काङ्ग्रेस राजनीतिबाट खरिएका उनी पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी मार्फत सक्रिय राजनीतिमा देखिएका हुन्। स्थानीय राजनीतिक वृत्तमा उनको प्रभाव अझै कायम रहेको र चुनावी प्रतिस्पर्धामा गए पनि भारी मतसहित विजयी हुने अनुमान गरिएको छ। यद्यपि पार्टीभित्र सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको एक नेताले बताएका छन्। पार्टीलाई थप मजबुत बनाउन सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण बनाउन छलफल भइरहेको छ। ती नेताले भने अधिवेशन अघि विभिन्न चरणमा छ तथा समन्वय भइरहेको र सकेसम्म निर्वाचन भन्दा सहमतिमै नेतृत्व टुङ्ग्याउने प्रयास जारी रहेको जनाइएको छ। अधिवेशनले सभापति सहित उपसभापति, सचिव, कोषाध्यक्ष तथा विभिन्न सदस्यहरू चयन गर्ने कार्यक्रम रहेको छ। नगर अधिवेशनलाई आगामी राजनीतिक रणनीति निर्माण, संगठन सुदृढीकरण तथा स्थानीय तहमा पार्टीको प्रभाव विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ। व्यास नगर क्षेत्रमा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीप्रति युवाहरूको आकर्षण बढ्दै गएको देखिन्छ। विशेष गरी वैकल्पिक राजनीतिक शक्ति खोजिरहेका मतदाताबीच पार्टीले प्रभाव जमाउँदै गएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ। यही कारणले पनि आजको अधिवेशनलाई चासोका साथ हेरिएको छ। अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले आगामी निर्वाचन, संगठन विस्तार तथा जनसरोकारका मुद्दामा पार्टीलाई कसरी अगाडि बढाउँछ भन्ने विषयलाई लिएर कार्यकर्तादेखि सर्वसाधारणसम्मको ध्यान केन्द्रित भएको छ। महिनावारी स्वच्छता दिवस 2083 को अवसर पारेर महिनावारी मैत्री समाजका लागि सहकार्य भन्ने नारासहित विद्यार्थीहरूसँग महिनावारी स्वच्छता सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजना, व्यास नगरपालिकाको समन्वय तथा सार्वजनिक स्वास्थ्य केन्द्रीय विभाग CDPHIOM जनस्वास्थ्य स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीको सहकार्यमा सञ्चालन गरिएको हो। कार्यक्रम सत्यवती माध्यमिक विद्यालयका कक्षा 8 अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। कार्यक्रममा किशोर अवस्था, महिनावारीको प्रक्रिया, सरसफाई तथा महिनावारीसँग सम्बन्धित सामाजिक फर्म र चुनौतीबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँबाट जनस्वास्थ्य अधिकृत विभूषा थापाको उपस्थिति रहेको थियो भने व्यास नगरपालिका स्वास्थ्य शाखाबाट जनस्वास्थ्य अधिकृत अस्मिता विश्वरालको सहभागिता रहेको थियो। उहाँहरूले महिनावारीलाई प्राकृतिक प्रक्रिया भएको उल्लेख गर्दै यसलाई लाज वा सङ्कोचका विषय नभई स्वास्थ्य र सरसफाइसँग जोडिएको महत्त्वपूर्ण विषयका रूपमा बुझ्नुपर्ने बताउनुभयो। साथै किशोरीहरूलाई महिनावारीका समयमा अप्नाउनु पर्ने सावधानी, व्यक्तिगत सरसफाइ र पोषण सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो। त्यसै गरी सार्वजनिक स्वास्थ्य केन्द्रीय विभाग CDPHIOM मा जनस्वास्थ्य स्नातक तह तेस्रो वर्षमा अध्ययनरत तथा नगर स्वास्थ्य प्रणाली व्यवस्थापन कार्यक्रममा सहभागी विद्यार्थीहरू जेसिका राउत,
शमशाद अन्सारी, रिया सोनी, सृजना कुमारी शाही, लोकेन्द्र जेठारा, सन्देश कुमार सिंह र लक्की बोहराले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा प्रस्तुतिकरण सामग्री मार्फत महिनावारी सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। साथै महिनावारीको प्रक्रिया सम्बन्धी भिडियो सामग्री प्रदर्शन गरी

सुरक्षित व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा व्यावहारिक प्रदर्शन समेत गरिएको थियो। प्रयोग गरिएका प्याडको उचित व्यवस्थापन नगर्दा स्वास्थ्य र वातावरणमा पर्न सक्ने असर बारे जानकारी दिँदै सुरक्षित फोहोर व्यवस्थापनका उपायहरू बारे समेत सचेतना प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले महिनावारी सम्बन्धी धेरै नयाँ जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले महिनावारीका विषयमा खुलेर छलफल गर्ने अवसर पाएको र यसले आफ्नो आत्मविश्वास बढाएको बताएका थिए। आयोजक संस्थाले यस्ता कार्यक्रमले किशोर किशोरीमाथि महिनावारी प्रति सकारात्मक सोच विकास गर्नुका साथै विद्यालय र समुदायलाई महिनावारी मैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको मिलन बिन्दु पृथ्वी चोकमा बिहिबार बिहानदेखि अतिक्रमित संरचना हटाउन थालिएको छ। पृथ्वी चोकबाट नयाँ बजारतर्फ जाने हङकङ बजार अगाडि विभिन्न सङ्घ संस्थाका भवन भत्काउने काम सुरु गरिएको हो। विभिन्न सरकारी संस्थानका जग्गामा नेपाली काङ्ग्रेस र नेकपा एमाले निकट मजदुर सङ्गठनहरूले भवन निर्माण गरी कार्यालय सञ्चालन गर्नुका साथै भाडामा समेत लगाउँदै आएको पाइएको छ। सोही क्षेत्रमा सहारा क्लब, हिमाली सांस्कृतिक परिवार र सामुदायिक प्रहरी सेवाका बहुतले भवन समेत रहेका थिए। बिहिबार बिहान 11 बजेबाट 2 डोजर परिचालन गरी ती संरचना भत्काउन थालिएको हो। महानगर प्रमुख धनराज आचार्यले उक्त क्षेत्रमा सडक फराकिलो बनाइने बताउनुभयो। त्यहाँ बाटोमै भवन बनाइएको थियो, अब डबल लेनको बाइपास सडक निर्माण हुनेछ जसले नयाँ बजारतर्फको आवागमन सहज बनाउनेछ। उहाँले भन्नुभयो, मापदण्ड विपरीत बनेका ती संरचनाका स्थानीय सरकारकै ठूलो रकम लगानी भएको देखिएको छ। सहारा क्लबले बनाएको शौचालयमा महानगरको 17 लाख रुपियाँ र पोखरा महानगरपालिका 9 को 70,000 रुपियाँ लगानी भएको शिलालेखमा उल्लेख छ। ती संरचना हटाउन अन्तिम पटक 35 दिने सूचना दिएकोमा सूचनाको म्याद जेठ 9 गते सकिएको थियो। यसैबीच पोखराको फिर्की खोलाको घर खाली गर्ने अभियान 5 दिन पनि जारी छ। करिब 8 किलोमिटर लामो फिर्के खोलाको बहाव क्षेत्रमै 160 भन्दा बढी संरचना रहेको बताइएको छ। अब विदेशको खबर। केन्याको राजधानी नैरोबीबाट करिब 120 किलोमिटर पश्चिममा रहेको गिलगिलको एक बोर्डिङ स्कुलमा आग लागि हुँदा 16 विद्यार्थीको मृत्यु भएको छ भने अन्य 74 जना घाइते भएका छन्। घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले पत्रकारहरूलाई यो जानकारी दिएका हुन्। आगलागीमा परि घाइते भएका 74 जना विद्यार्थीको अस्पतालमा उपचार भइरहेको ती अधिकारीले बताए। केन्या रेड क्रस र प्रहरीका अनुसार बिहिबार बिहान उतुमिसी गर्ल्स स्कुलमा विद्यार्थीहरू सुतिरहेको बेला आगलागी भएको थियो। प्रहरीले उद्धार र राहत कार्य जारी रहेको बताएको छ। अधिकारीहरूले आगलागीका कारण अझै पत्ता लगाउन नसकेको बताएका छन्। केन्या रेड क्रसले आपतकालीन प्रतिक्रिया टोलीहरू घटनास्थलमा पुगेर सहयोग प्रदान गरिरहेको बताएका छन्। यो एकदमै दुखद र पीडादायी अवस्था हो। प्रहरी कमान्डर मसुद मेभेनीले विद्यालय बाहिर भेला भएका अभिभावक र मानिसहरूलाई सम्बोधन गर्दै भनेका छन्, केन्याली बोर्डिङ स्कुलहरूमा आग लागि असामान्य होइन, हालैका वर्षहरूमा धेरै घातक घटनाहरू भएका छन्। होस्टलमा विद्यार्थीहरूको उच्च संख्या र सुरक्षा निर्देशिकाहरूको पालनाको अभावलाई प्राय उच्च संख्यामा मृत्युको कारण मानिन्छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीको व्यासनगर अधिवेशन, दाहाललाई पुनः सभापति बनाउने तयारी। विद्यार्थीहरूसँग महिनावारी स्वच्छता सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न। पृथ्वी चोकका संरचना भत्काइँदै बाइपास सडक बन्ने। र केन्यामा बोर्डिङ स्कुलमा आग लागि 16 जनाको मृत्यु, 74 घाइते।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ! शेयर गर्दिम कि क्या हो?
10: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
11: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: DFM 94.2 समुदाय को आवाज।
1: भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
2: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।
4: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
5: मुवा। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
9: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
9: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
9: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
9: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563-64444, 98560-60656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

हो बाबा, जब आज आकाशमा कालो बादल मडारिन्छ अनि चम्किन थाल्छन् बिजुलीहरू, त्यति बेला आमा रुँदै रुँदै सुनाउँछिन् हाम्रो कथा, र आमा सुनाउँछिन्, मेरा लागि तपाईँले कयौँ सपना देख्नु भएको थियो, कहाँ हुनुहुन्छ बाबा तपाईँ, कस्तो कर्म रहेछ नि आमा हाम्रो, परेली भौरी आँसु बनाई ओठमा मुस्कान ल्याउने कोसिस गर्यो, पुरा गर्छु आमा म तिम्रो सपना।

हो बाबा, जब आज आकाशमा कालो बादल मडारिन्छ अनि चम्किन थाल्छन् बिजुलीहरू, त्यति बेला आमा रुँदै रुँदै सुनाउँछिन् हाम्रो कथा र आमा सुनाउँछिन्, मेरा लागि तपाईँले कहीँ सपना देख्नु भएको थियो, कहाँ हुनुहुन्छ बाबा तपाईँ, कस्तो कर्म रहेछ नि आमा हाम्रो, परेली भरि आँसु बनाई ओठमा मुस्कान ल्याउने कोसिस गर्यो, पुरा गर्छु आमा म तिम्रो सपना।

डिजिटल म्युजिक प्रालीको अर्को सशक्त प्रस्तुतिमा स्वर्गीय धनी भीमा कुमारी दुरा र पछिल्लो समयमा निकै चर्चा कमाएका उनी गायक तथा लय शब्द संकलक पुष्कल शर्माको सुमधुर आवाजमा पाल्पा भुवन पोखरीमा जन्मनु भएका सर्जक रूपेश ढकाल र गुलमेली उमेश कुँवरको संयुक्त शब्द सिर्जनामा गुलमेली गायक तथा लय संकलक होमनाथ कुँवरको लय सिर्जनामा उनी पाल्पाली रूपेश ढकालको वास्तविक यथार्थ जीवनमा आधारित लोकदोहोरी गीत पुरुष 60-54-20-59 महिला 60-54-20-60 यूटीएल पुरुष 77-32-67-80 महिला 77-32-67-81 विशेष सहयोगी सुंदर खनाल

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
2: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
4: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
4: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066373344।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
9: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुख ज्यू।
9: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नु पर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
10: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
14: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
13: अनि त्यो कहाँ पाइन्छ त?
14: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
15: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
16: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
17: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
16: फर्निचर उद्योग
17: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
18: 9556043234। तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहु सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9811751760
19: दमौली FM 94.2 समुदायको आवाज

0: FM 94.2 समुदायको आवाज
1: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
3: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न, त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856-25-380, 9814-5518 र 9865-15-332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरूमध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: सम्पूर्ण जेन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जेन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीवशास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
0: दमौली FM 94.2 समुदायको आवाज।
7: सूचना।
8: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
7: हाम्रा सेवाहरू:
8: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
7: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
8: स्थान: व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
7: फोन नम्बर 9828280, 9815145।

0: सिबिसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बजेटको पूर्व सन्ध्यामा निजी क्षेत्रका चाहना कस्ता?
1: निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो, करको दायरा बढाउने तर दर घटाउनु पर्यो।
0: गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने उनको शैलीबारे एकजना नागरिक अगुवा भन्छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो। सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो।
0: अनि इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको अमेरिकी सेनाको आरोप। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले कुवेतमा बलिस्टिक क्षेप्यास्त्र आक्रमण गरेर इरानले युद्ध विरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले इरानमा गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा अमेरिकी अखडालाई निशाना बनाइएको तेहरानले बताएको छ। दुवैतर्फबाट भएका पछिल्ला आक्रमणले कमजोर युद्ध विरामलाई चुनौती दिए पनि दिगो शान्तिका लागि वार्ता जारी छ। इरानका सर्वोच्च नेता मुस्तफा अली खामेनेईले अमेरिका र इजरायलले आफ्नो देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन्। बीबीसी संवाददाता योल्यान्ड नेल भन्छन्, युद्ध विराम धर्म रहेको यो एक सातामै दोस्रो पटक हो। इरानको विदेश मन्त्रालयले केही अघि बान्दर अब्बासको आफ्नो बन्दरगाहमा अमेरिकी आक्रमणको निन्दा गरेको थियो। बीबीसी संवाददाताको भनाई, हिजबुल्लामाथि आक्रमण जारी राखेको इजरायली सेनाले लेबननको राजधानी बेरुतमा हमला गरिएको बताएको छ। सहरको उत्तरी भेगमा भवनहरूबाट बाक्लो धुवाँ उडिरहेको तस्विरहरूमा देखिएको छ। इजरायली सञ्चार माध्यमले उक्त आक्रमण हिजबुल्ला र इरानसँग सम्बन्ध भएका एकजना मिलिसिया कमान्डर लक्षित रहेको उल्लेख गरेका छन्। इजरायलले 10,000 मानिसहरूलाई 2 घण्टाभित्र सहर छोड्न चेतावनी दिएर गएराती लेबननको दक्षिणी सहर टायरमा आक्रमण गरेको थियो। लेबननको करिब 14% भूभागका मानिसहरूलाई इजरायलले उक्त स्थान खाली गर्न भनेको छ। अमेरिकामा फेरि मुद्रास्फीति बढेर अप्रिलमा 3.8% पुगेको छ। यसको प्रमुख कारण बढ्दो इन्धनको मूल्य ठानिएको छ। मूल्यवृद्धिका कारण आगामी नोभेम्बरमा हुन लागेको मिडटर्म निर्वाचन अघि केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने सम्भावना कम हुँदै गएको छ। संसदमा हुने मतदान अघि मध्यमार्गी रिपब्लिकनहरू ट्रम्पसँग टाढिन थालेका छन्, जसकारण उनको दललाई दुवै सदनमा नियन्त्रण कायम राखिराख्न चुनौती देखिएको आकलन भएका छन्। पहिलो त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि घटेर 1.6% सीमित देखिएको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो गणतन्त्रमा इबुला नियन्त्रणको प्रयास स्वरूप प्रयोगशालाको क्षमता बढाउन लागि बताएको छ। कङ्गो भ्रमणमा रहेका डब्ल्युएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेससले राष्ट्रिय चिकित्सा अनुसन्धान संस्थासँगको साझेदारीमा इबुला परीक्षणको नतिजा तत्कालै थाहा हुने व्यवस्था गर्न लागि बताए। डब्ल्युएचओले इबोला फैलिएको प्रमुख क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री पठाइएको बताएको छ। यो क्षेत्रमा फैलिएको इबोलाको एउटा दुर्लभ प्रजातिले 200 जनाभन्दा धेरैको ज्यान लिनुका साथै 1,000 जनाभन्दा धेरै बिरामी परेका छन्। र केन्याको एउटा आवासीय विद्यालयको छात्रावासमा आगलागी हुँदा 16 जना बालबालिकाको ज्यान गएको छ। घटनामा अन्य 70 जनाभन्दा धेरै विद्यार्थी घाइते भएका छन्। राष्ट्रपति विलियम रुतोले आगलागीको कारणबारे छानबिन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझपखमा यहाँलाई स्वागत छ। नयाँ सरकारको पहिलो बजेटले आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने निजी क्षेत्रले बताएको छ। अर्थतन्त्रमा 80% योगदान गर्ने भनिएको निजी क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्ने उनीहरूको धारणा छ। सरकारले भोलि जेठ 15 गते सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट पेश गर्दैछ। एक रिपोर्ट। जेएनजी आन्दोलनको उथलपुथलका बेला निशानामा परेको निजी क्षेत्रले त्यस यता भएको चुनावबाट आएको शक्तिशाली नयाँ सरकार समक्ष धेरै आशा राखेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउने गरेका छन्। खास गरी लगानी सुरक्षा, व्यावसायिक सुरक्षा तथा नीतिगत स्पष्टता र स्थिरता आवश्यक भएको उनीहरूले औँल्याएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले खस्कदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न, रोजगारी सृजना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ। त्यस्तै नेपाल उद्योग परिसङ्घले उद्योग उद्योगलाई प्राथमिकता दिँदै कम्तीमा 10 वर्षको नीतिगत स्थिरता दिन सुझाव दिएको छ। दुवै संघले करमा सुधारको माग पनि राखेका छन्। निजी क्षेत्रका अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता 40% सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको तथा विगत 2 दशकमा नेपालको औसत आर्थिक वृद्धिदर 4% मात्र रहँदा करको वृद्धिदर चाहिँ 11% पुगेको र कुल गारहस्थ उत्पादन जिडिपीको अनुपातमा राजस्व 19% नागेर दक्षिण एसियाकै उच्च कर भार मध्ये एक बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। यसै सन्दर्भमा हामीले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग यसपालिको बजेटमा निजी क्षेत्रको चाहनाबारे कुराकानी गरेका छौँ।
1: बजेट चाहिँ अब निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो होइन। अर्को कुरा भनेको अब यो करको दायरा बढाउने तर दर घटाउनु पर्यो, अनि भ्याटले पनि हामीले चाहिँ यो बहुदर प्रणाली हुनु पर्यो। अहिले जुन खाद्यान्नलाई पनि 13% अनि लग्जरीलाई पनि 13% गरिरहेछ होइन। खाद्यान्नलाई चाहिँ अलिकति 5% ब्याट कट्नुपर्ने, व्यक्तिगत आयकरमा अहिले 39% लगाएछ कि सरकारले है। यो चाहिँ संसारकै सबभन्दा महँगो कर जस्तै देखिरहेछ अहिले। त्यसमा पनि 25-30% झर्नुपर्छ भनेर हामीले माग गरिरहेछौँ। निर्यातमा नगद अनुदान राख्नुपर्छ किनभने प्रतिस्पर्धी बन्न सक्दैन भनेर हामीले भनिरहेछौँ।
0: अब जस्तो अहिले मध्य पूर्वमा जुन युद्धको स्थिति छ त्यसले आपूर्ति श्रृङ्खला बिग्रिएको छ, इन्धनको भाउ अरू धेरै चिजको भाउहरू बढिरहेको छ होइन, यसले हाम्रो अर्थतन्त्रमा असर परिरहेको छ, त्यसमा सबभन्दा धेरै त तपाईँहरू निजी क्षेत्रले पनि त्यसको बेहोरिरहेको छ, यो सन्दर्भमा चाहिँ यसलाई सरकारले यहाँ बजेट मार्फत केही सम्बोधन गर्न सक्ने स्थिति हुन्छ?
1: सरकारले चाहिँ यो नीतिगत कुराहरू परिवर्तन गर्नु परेछ के भन्छ, अब इन्धनबाट चाहिँ रेट बढेर 30-70% बढिरहेको छ, तर अहिले जति पनि हाम्रो चाहिँ निर्माण व्यवसायहरूले चाहिँ काम गर्न सक्ने अवस्था छैन होइन। सरकारले चाहिँ के भन्ने, अब राष्ट्र ब्याङ्कको मूल्य वृद्धि अनुसार चाहिँ बढाउनु पर्छ भन्दाखेरि 2-3% मात्र बढेको छ भनेर समग्र अरू वस्तुहरूको एउटैमा बास्केटमा राख्दाखेरि के भन्छ भने त्यो गर्दाखेरि 2-3% मात्र बढ्ने देखिरहेछ। अब निर्माण व्यवसायलाई 2-3% बढाएर काम गर्न सक्दैन होइन। त्यस कारणले गर्दाखेरि परिस्थिति हेरेर चाहिँ मूल्य समायोजन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ माग गरिरहेका छौँ।
0: गएको वर्ष जुन भदौमा जेएनजी आन्दोलन भयो त्यो ताका भएको विध्वंसमा निजी क्षेत्रले पनि अर्बौँको क्षति बेहोरेको थियो होइन, त्यो सन्दर्भमा यो सरकारसँग तपाईँहरूको अपेक्षा के छ?
1: लगानीको सुरक्षा हुनु पर्यो, अब यस्तो किसिमको घटना चाहिँ घट्नु हुँदैन, त्यो घट्यो भने चाहिँ राज्यले पुरा सबै जिम्मेवार लिनु पर्यो कि त्यसको लागि।
0: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा धरपकड भयो, व्यवसायीहरूलाई चाहिँ हतोत्साहित भए भन्ने खालको कुरा निजी क्षेत्रले उठाइराखेको छ होइन, त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ?
1: जुन कारवाही गर्ने तरिका फरक हुनु पर्यो कि, पहिला थुन्ने अनि सुन्ने गर्नु भएन, तर व्यापारीहरूको चाहिँ प्रतिष्ठालाई पनि ध्यानमा राखेर अब यदि उसले चाहिँ गल्ती गरेको थरेपछि मात्र थुन्ने पर्नु पर्यो कि। कारवाही गर्ने तरिकाहरू धेरै छन्, अब उसको चाहिँ खाताहरू बन्द गर्न सकिन्छ होइन, तपाईँको चाहिँ आर्थिक हिनामिना छ भने आर्थिक दण्डहरू गर्न सकिन्छ, अब उसको अरबौँ रुपियाँ खर्बौँ रुपियाँ लगानी छ, ऊ देश छोडेर भाग्दैन नि हो त।
0: उनी थिए नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठ। अब अर्को प्रसङ्ग, भोलि जेठ 15 गते गणतन्त्र दिवसमा साबिकको परम्परा तोड्दै प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने विवरण आएका छन्। नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री बालेन्द्र शाहले न संसदमा न अन्यत्र कतै पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। यसै सन्दर्भमा उनको सो शैलीबारे साथी शरद केसीले नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडीलाई सोधेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा 3 कुराहरूले हामीलाई झस्कायो। एक, उहाँलाई सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो, संसदमा चाहिँ राष्ट्रपतिले बोल्दा बोल्दै या त अधैर्यताको कारणले हो या त साङ्केतिक हो उहाँ उठेर हिँड्नुभयो, उहाँले संसदीय मर्यादाकै उल्लङ्घन गर्नुभयो। दोस्रो, गणतन्त्र दिवसमा म बोल्दिनँ भन्नुभयो। तेस्रो, जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा हो, किनभने संसदमा बोल्न पाउनु भनेको अन्तर्क्रिया गर्नु, सांसदहरूलाई गर्नु भने लोकतान्त्रिक छवि विश्वभरि प्रकट गर्नु हो। जस्तो तत्कालीन राजा महेन्द्रको बारेमा भन्नुहुन्छ भने उहाँ पहिला जङ्गी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्षहरू आउँदा, पछि कसैले के भन्यो उहाँले जङ्गी पोसाक लाउन छोड्नुभयो, दौरा सुरुवालमा भेट्नुभयो। अब यो बालेन शाहजीको पनि कतै जङ्गी मोह जागृत हुन थालेको त होइन भन्ने शङ्का गर्ने ठाउँ ननिसुमा भन्छु म, ननिसुमा उहाँ आफैले दिनुभयो यो ठाउँ। दिया हुनाले हामीले पवित्र दिवस गणतन्त्र दिवसमा के स्मरण गरायौँ भने, खबरदार, सुशासनको म्यान्डेट दिएको, फोहोर धेरै बढार्नु छ, विकृति धेरै हटाउनु छ, विधि सम्मत गर्नुहोस्, अगाडि बढ्नुहोस्।
4: तर प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्दिन भन्ने बित्तिकै गणतन्त्र खतरामा पर्छ अथवा गणतन्त्र चलाउन खोजेको भन्ने अर्थ लगाउन मिल्छ?
2: अपनत्व त देखिएन नि। 46 सालमा बहुदलीय व्यवस्थाको संघर्ष हुँदा उहाँ जन्मिनु नै भएको थिएन। 62 सालमा लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्थ्यो, 16 वर्ष नै पुग्नु भएको थिएन। उहाँलाई त्यो स्वतन्त्रताका लागि जन नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिट्टो भर पनि सम्मान चाहिँ देखिएन। दुःखका साथ मैले यो कुरा भने।
4: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाथियोकै थिएन भने त्यो कालखण्ड हेरेर त्यसप्रतिको आस्थालाई मापन गर्न सकिन्छ र?
2: एउटा कुरा हुन्छ नि, जसले जन्मायो आमा बाउले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छन् नि त, जेसुकै भए पनि बचाउनु पर्छ भन्छन् नि त, माया हुन्छ। म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु, इतिहासले अवसर दिएको छ तपाईँलाई, तपाईँले यो अमृत दिएको छ, यो अमृतलाई नपोख्नुहोस्।
0: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी, साथी शरद केसीसँग कुरा गर्दै। फेरि अर्को प्रसङ्ग, सरकारले सातामा 2 दिन बिदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ। आइतबार पनि स्कुलहरू बिदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ। यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई

0: अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन विधाको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 220 दिन चाहिँ कार्यदिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180को हाराहारी मात्रै आउँछ सबै स्थानीय विधा हप्ताको 3 दिन विधा कार्यरत गर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि ज्यादै नै प्रतिकूल असर पर्ने भयो।
1: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर 2 दिन विधा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट। तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ
0: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ के रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको 2 दिन विधाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि हामीले सुन्नमा आएको छ। स्थानीय पालिकाहरूसँग पनि भलाखुसारी गरेर यसलाई अनुसरण गरेको भएदेखि चाहिँ हुन्थ्यो। त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि त शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ ज्यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको भइदिएको हुन्थ्यो तर अहिले गन्ध आए अनुसार चाहिँ यो चाहिँ पछिसम्म पनि गर्न जस्तो देखिएको हुनाले पनि यो चाहिँ हामीलाई एक्सेप्टेबल छैन भन्ने कुराको चाहिँ ठहर हो।
1: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त?
0: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली लेस फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था भएको हुनाले यसो नगर्नु भनेर हामीले चाहिँ अनुरोध गर्छौँ र त्यो भन्दाखेरि पनि मानेन भने सम्भवतः हामी कानुनी रूपमा चाहिँ उपचार खोज्छौँ।
1: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेपास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकाले गएराती दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना IRGC अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो। बिबिसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: IRGCले आक्रमण गरिएको अखाडाबारे केही नखुलाए पनि अमेरिकी अखाडा राखेको कुवेतले क्षेपास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ। इरानले प्रहार गरेको बलिस्टिक क्षेप्यास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ। तर उक्त क्षेप्यास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन। अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक सहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेप्यास्त्र प्रहार गरेको विवरण आएका छन्। IRGCले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण गरिएको बताएको छ। पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ।
1: यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 8:45 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु।

0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल, सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
4: सूचना।
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
5: सत्यवती निर्मल बाल मन्दिर पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: वर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
2: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्राक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
2: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
2: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880, 0656918880,
2: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: अब वर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्र्याक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
0: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880, 0656918880,
0: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: वर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्राक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
0: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880, 0656918880,
0: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: वर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्राक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
0: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880, 0656918880,
0: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: वर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्राक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
0: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880, 0656918880,
0: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: पर्षद 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
2: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्राक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
2: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
2: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880, 0656918880,
2: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: वर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
2: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्राक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
2: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
2: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880,
2: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।
3: दमौली एफएम 94.2 समुदायको आवाज।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
5: उचित छात्रवृत्तिको व्यवस्था,
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
5: स्वस्थ चमेना गृहको व्यवस्था,
6: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0656464595, मोबाइल नम्बर 98460062803। दमौली कलेज, ब्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
7: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
8: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौँ र पाहुनालाई हार्दिक सत्कार गरौँ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
8: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
13: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
12: अनि त्यो कहाँ पाइन्छ त?
13: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
14: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
15: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
14: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
15: फर्निचर उद्योग
14: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164066683,
13: 98563434.
16: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
17: दाजुभाइको के को गफ गफ हुँदैछ?
16: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
17: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि, विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
16: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
17: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803380384, 9846739131।
18: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
19: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
18: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
19: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
18: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656536715 र 9841120740।
3: दमौली FM 94.2 समुदायको

0: DFM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
4: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली।
6: नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98 58 00 700,
1: 98 460 40 344।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूचना सूचना सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
3: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-51-760।

0: एफएम
1: दमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
2: हवस् त श्रोता, दमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यति नैसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: को अवसर मा क्रम्प्टन ब्रांड का एयर कूलर सिलिंग फैन स्टैंड फैन मिक्सर र आइरन को खरीद मा एक्साइटिंग अफर पाउनु होस् हरेक 15 दिन मा क्रम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर ठूलो अपेक्षाबीच आज नयाँ बजेट सुशासनदेखि आर्थिक सुधारसम्म मुख्य प्राथमिकता शीर्षकमा आर्थिक अभियानमा खबर छ झण्डै दुई तिहाई बहुमतको समर्थन प्राप्त शक्तिशाली सरकारप्रति आम अपेक्षा बढ़ेको बेला सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट शुक्रबार अर्थात आज सार्वजनिक गर्दैछ अर्थमन्त्री डाक्टर सोलिमु वाग्लीले जेठ 15 गते संघीय बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार संघीय संसदको संयुक्त बैठकमा शुक्रबार 4 बजे आगामी वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले प्रस्तुत गर्न लागेको यो पहिलो बजेट हो अघि रासोपाले सार्वजनिक गरेको वाचापत्रलाई मुख्य मार्गचित्र मानेर तयार पारिएको आगामी आर्थिक वर्षको बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा निकै ठूलो हुने बजेट निर्माणमा सहभागी स्रोतहरूले बताएका छन् चालू आर्थिक वर्षका लागि 19.64 अर्ब रूपियाँको बजेट कार्यान्वयनमा रहे पनि अर्थमन्त्री वाग्लेले केही महत्वपूर्ण र महत्वाकांक्षी कार्यक्रमहरू थप गर्दै ठूलो आकारको बजेट ल्याउने तयारी गरेको उनीहरूको भनाइ छ चालू आर्थिक वर्ष 82-83 सरकारको आय व्ययको अवस्था हेर्दा पनि वित्तीय दबाव स्पष्ट देखिन्छ चालू आर्थिक वर्षको 10 महिनामा सरकारले 11.73 अर्ब रूपियाँ खर्च गर्दा राजस्व वैदेशिक अनुदान र अन्य आमदानीबाट जम्मा 10.12 अर्ब रूपियाँ मात्रै संकलन गरेको छ सरकारको खातामा करिब 1.5 खर्ब रूपियाँ बराबरको घाटा देखिएको छ तैपनि नयाँ सरकारप्रति बढ़ेको जनआकांक्षालाई हेरेर सरकारले ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो राजस्व लक्ष्य अनुसार नहुटेको सन्दर्भमा स्रोतको खाडल पूर्ति गर्न सरकारले आन्तरिक ऋण र बाह्य ऋण तथा अनुदान परिचालित गर्नुपर्ने हुन्छ अर्थमन्त्री वाग्लीले ल्याउने बजेटमा 10 वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने दीर्घकालीन लक्ष्य लिइने र 7 वर्षभित्र नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर मा पुर्याउने योजना पनि राख्ने तयारी भएको बताइएको छ रासोपाको घोषणा पत्रमा पनि 100 अर्ब डलरको अर्थतन्त्र बनाउने विषय समेटिएको छ सरकारी मन्त्रीहरूले घोषणा पत्रको वरिपरि रहेर बजेट आउने बताउँदै आएका छन् अर्थमन्त्री वाग्लेले यसअघि नै सुशासन आर्थिक पुनर्संरचना कनेक्टिभिटी सामाजिक क्षेत्रमा लगानी र नेपालको सफ्ट पावर बढाउने 5 विषय नयाँ बजेटको प्राथमिकता हुने बताइसक्नु भएको छ
3: करै करको मारमा मध्यम वर्ग शीर्षकमा मध्याह दैनिक खबर लेख्छ दैनिक उपभोग्य वस्तुमा लाग्ने करका कारण सर्वसाधारणको जीवनयापन महँगिँदै गएको छ खाद्यान्न कपड़ा औषधि बच्चाका सामान साइकल र मोटरसाइकल जस्ता अत्यावश्यक वस्तुमा उच्च भन्सार महसुल मूल्य अभिवृद्धि कर भ्याट तथा अन्य शुल्क लगाइँदा त्यसको मुख्य भार गरीब र मध्यमवर्गीय परिवारले बेहोरिरहेका छन् आयात तथ्याङ्कले नेपालमा दैनिक उपभोग्य वस्तुमा 30%देखि 60%सम्म कर लागिरहेको देखाउँछ तर यति हुँदा पनि सरकारले अपेक्षित राजस्व संकलन गर्न भने सकेको छैन बरू बजार मूल्य वृद्धि करछली र अनौपचारिक कारोबार बढ़िरहेको अर्थविदहरू बताउँछन् संघ प्रदेश र स्थानीय गरी 3 तहका सरकारले विभिन्न प्रकारका कर असूल गर्दै आएका छन् भन्सार महसुल भ्याट अन्तशुल्क सेवा शुल्क

0: आयकर र स्थानीय तहका अतिरिक्त शुल्क समेत जोडिँदा उपभोक्ताले सामान खरिद गर्दा ठूलो मूल्य तिर्नुपर्छ। भन्सार विभागको तथ्याङ्कले गत चैत मसान्तसम्म 14.90 अर्बको वस्तु आयात भएको देखाउँछ। त्यसबाट 3.69 अर्बको बढ़ी राजस्व संकलन भयो। चालू आर्थिक वर्षका लागि 15.33 अर्ब 44 करोड़को राजस्व संकलनको लक्ष्य लिएकोमा बिहिबारसम्म 10 खर्ब संकलन भएको देखिन्छ। अब डेढ़ महीनामा 30% लक्ष्य पूरा हुन मुस्किल छ। चामलमा औसत 11.4% कर लाग्ने गरेको छ भने प्याजमा 11.2% कर छ। अर्थविदहरूका अनुसार कृषि उत्पादनमा भारतले ठूलो सहुलियत दिँदा त्यहाँको बजार मूल्य तुलनात्मक रूपमा सस्तो छ। नेपालमा भने आयात उच्च कर र कमजोर कृषि उत्पादनका कारण उपभोक्ताले महँगो मूल्य तिर्नु परेको छ।
1: मानव अधिकार आयोगको प्रतिवेदनमाथि प्रश्न शीर्षकमा हिमाली टाइम्समा खबर छ। जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदनको प्रतिवेदनमाथि प्रश्न उठेको छ। विशेष गरी प्रतिवेदनको निष्पक्षतालाई लिएर विभिन्न कोणबाट गम्भीर संशय व्यक्त गरिएका छन्। प्रतिवेदनले राजनीतिक, प्रशासनिक र सुरक्षा क्षेत्रको गम्भीर कमजोरी औल्याएको छ, तर यसको निष्कर्ष नियत र निष्पक्षतालाई लिएर चौतर्फी प्रश्न उठेको हो। यसअघि सरकारद्वारा गठित गौरी बहादुर कार्की नेतृत्वको चासबुचाएको प्रतिवेदन भन्दा यसलाई वृहत मानिए पनि प्रतिवेदनभित्रका कतिपय गम्भीर मौनता, त्रुटि र सिफारिश विवादमा तानिएका छन्। जस्तै बालेनको भूमिकामाथि रहस्यमय मौनता, देउवा दम्पतिमाथिको कुटपिट र चर्चित घटना ओझेलमा प्रतिवेदन नै तोडमोड गरिएको, एमालेको आशंका, सेनालाई उन्मुक्ति दिन खोजेको आरोप, रासोपा सांसदहरूको आक्रोश लगायतका त्रुटिहरू प्रतिवेदनमा औल्याइएको छ। सत्तारूढ र प्रतिपक्षी दलका नेताहरू, मानवाधिकार कर्मी र सुरक्षा क्षेत्रका जानकारहरूले आयोगको प्रतिवेदनमाथि विभिन्न कोणबाट प्रश्न उठाएका छन्। आयोगको प्रतिवेदन बुधबार सार्वजनिक भएको थियो, जसमा जेएनजी आन्दोलनका क्रममा राज्य संयन्त्रबाट गम्भीर मानवाधिकार उल्लंघन भएको ठहर गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानवाधिकार हननकर्ताका रूपमा दोषी ठहर गरेको छ। यसै गरी सत्तारूढ रासोपा सभापति रवि लामिछाने सहित डेढ़ दर्जन सांसदहरूलाई पनि कार्यवाही सिफारिश गरेको छ। मानवाधिकार आयोगका सहायक प्रवक्ता श्याम बाबु काफ्रेले 3 महिनाभित्र प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेको बताउनु भएको छ। प्रतिवेदन कार्यान्वयन गर्न सरकार संवैधानिक रूपमा बाध्य रहने उहाँले बताउनुभयो। सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा सरकारले 2 महिनाभित्र कारणसहित आयोगलाई जवाब दिनुपर्ने कानूनी व्यवस्था रहेको उहाँको भनाइ छ। यदि सरकारले कार्यान्वयनमा समस्या भएको जानकारी पठाउँछ भने आयोगले पुनर्विचार गर्न सक्छ। नयाँ तथ्य आएमा त्यसअनुसार निर्णय हुन सक्छ, तर सरकारले कुनै प्रतिक्रिया नपठाए आयोगले सिफारिश कार्यान्वयन प्रक्रियामा गएको ठान्छ, उहाँले भन्नुभयो।
0: सहकारी व्यतिथिमा विभागको पूर्व नेतृत्व समेत जिम्मेवार, कार्यवाही गर्न जाँचबुझ आयोगको सिफारिश शीर्षकमा अभियान दैनिकमा खबर छापिएको छ। सहकारी क्षेत्रमा देखिएका व्यतिथि जाँचबुझ आयोगले सहकारी विभागका 5 जना पूर्व रजिस्ट्रार सहित दर्जनौ कर्मचारीमाथि अनुसन्धान गरी कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ। सहकारी संस्थाको दर्तादेखि कार्यक्षेत्र विस्तार, सेवा केन्द्र सञ्चालन र संस्था एकीकरणसम्मका निर्णयमा गम्भीर लापरवाही भएको औल्याउँदै आयोगले अनुसन्धान गरी आवश्यक कानूनी कार्यवाही अघि बढ़ाउन सिफारिश गरेको हो। आयोगले विभागका पूर्व रजिस्ट्रार डा टोकराज पाण्डे, झलकराम अधिकारी, रूद्रप्रसाद पण्डित, लीला प्रसाद शर्मा र सुदर्शन प्रसाद ढकाललाई कानूनी कार्यवाही गर्न सुझाएको छ। त्यसैगरी पूर्व उपरजिस्ट्रार शशिकुमार लम्साल, सुरेन्द्र प्रसाद पौडेल, खिमानन्द आचार्य, धनगढ़ी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार गोकुल प्रसाद बोहरा सहित विभागका शाखा अधिकृत, कानून अधिकृत र अन्य सम्बन्धित कर्मचारीमाथि पनि अनुसन्धान गर्नुपर्ने आयोगको सुझाव छ। आयोगका अनुसार सहकारी संस्थाको दर्ता गर्दा सम्भाव्यता अध्ययन, आवश्यकता मूल्यांकन, वित्तीय क्षमता परीक्षण र पूर्वाधार तयारीको ठोस विश्लेषण नै नगरी देशभर कार्यक्षेत्र विस्तारको स्वीकृति दिइएको थियो। यसले सहकारीको संख्या न त बढ़ायो तर नियमन र निगरानी कमजोर बन्दा संकट झनै गहिरिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार 44 सहकारीको दर्ता, 35 सहकारीको शाखा कार्यालय तथा सेवा केन्द्र विस्तार, 19 सहकारीको कार्यक्षेत्र विस्तार तथा 10 संस्था एकीकरणका निर्णयमा संलग्न पदाधिकारी तथा कर्मचारीलाई जिम्मेवार ठहर गर्दै कार्यवाही सिफारिश गरिएको हो।
1: उच्च शिक्षाका नाममा पुँजी पलायनको जोखिम शीर्षकमा हिमालय टाइम्समा खबर छ। पछिल्लो समय उच्च शिक्षाका नाममा विदेश पलायन बढ्दै गएको छ। स्वदेशमा शिक्षा झन महँगो हुँदै गएपछि शिक्षाका नाममा विदेशीलाई थप बल पुगेको देखिन्छ। नेपालका निजी शैक्षिक संस्थाहरू सर्वसाधारणको पहुँचमा छैनन्, त्यसैले प्रारम्भिक शिक्षा सकि नसकी पूरा गर्ने र उच्च शिक्षाका लागि विदेशीले लहर नै चलेको देखिन्छ। एकातिर महँगो शिक्षा र अर्कोतिर अध्ययनपछि रोजगारी नपाउने समस्याका कारण उच्च शिक्षा अध्ययन वा रोजगारीका नाममा युवा विदेश पलायन बढेको हो। कारण पनि नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना भएको आरोप लाग्दै आएको छ। सरकारको गलत शिक्षा नीतिका कारण शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्न बाध्य हुनु परेको शिक्षा सेवीहरूले स्वीकार्छन्। एकातिर ठूलो शिक्षित जनशक्ति बेरोजगार छ भने अर्कोतिर रोजगारदाता निजी क्षेत्रले दक्ष जनशक्ति अभाव रहेको भन्दै विदेशी कामदार प्रयोग गरिरहेको अवस्था छ। बढ्दो युवा पलायनले सबै क्षेत्रमा जनशक्ति पनि अभाव हुँदै गएको छ। निजी क्षेत्र मात्र नभए कतिपय सरकारी निकायमा समेत दक्ष जनशक्तिको खडेरी छ। नेपालको कुल कारास्थ उत्पादन जीडीपीमा कृषि उद्योग लगायतको योगदान घट्दै जानुको एउटा कारण सम्बन्धित क्षेत्रको दक्ष जनशक्ति अभाव पनि भएको बताइएको छ। नेपालमा प्रतिवर्ष करिब 5,00,000 व्यक्ति श्रम बजारमा थपिने र उक्त जनशक्ति उच्च शिक्षा वा वैदेशिक रोजगारीका नाममा विदेशिने गरेको विज्ञहरू बताउँछन्। उच्च शिक्षाका नाममा विदेशिनु चिन्ताको विषय नभए पनि उच्च शिक्षाका नाममा विदेशमै स्थायी बसोबासको प्रबन्ध मिलाएर स्वदेशमा रहेको आफ्नो सबै पैतृक सम्पत्ति बिक्री गरेर विदेश लैजाने प्रवृत्तिले नेपालमा ठूलो मात्रामा पुँजी पलायन खतराको संकेत देखाएको छ। घर जग्गा कारोबारमा मन्दी आउनु र नेपालमा लगानी विस्तार हुन नसक्नु पनि सोही पुँजी पलायन नै मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ।
0: सरकारले बहुमत शेयरधनीले अल्पसंख्यक शेयरधनीको हित विपरीत गर्न सक्ने कार्यको नियमन गर्नेदेखि सार्वजनिक कम्पनीहरूमा हुने भ्रष्टाचार, अनियमितता तथा गलत कार्यलाई नियन्त्रण गर्न गोप्य सूचना प्रणाली लागू गर्ने गरी नयाँ कम्पनी ऐन बनाउने तयारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौजूदा कम्पनी ऐन 2063 संशोधन गर्नुपर्ने करिब 1 दर्जन कारण प्रस्तुत गर्दै नयाँ कम्पनी ऐनको विधेयकको अवधारणा पत्र तयार पारी बिहिबार सार्वजनिक गरेको हो। 2063 सालमा बनेको ऐनले हालको बदलिँदो अवस्था, नवप्रवर्तन तथा प्रविधिमा आधारित व्यवसाय, स्टार्टअप र संघीय संरचना अनुरूपको कम्पनी प्रशासनलाई पूर्ण रूपमा संशोधन गर्न नसकेका कारण पनि ऐन संशोधन गर्नुपर्ने अवस्था आएको सरकारले बताएको छ। अवधारणा पत्रमा मन्त्रालयले निष्क्रिय कम्पनीको स्पष्ट परिभाषा गर्ने, आवेदन प्रक्रियालाई सहज बनाउने तथा कम्पनीको अवस्थाबारे संचालकको स्वघोषणालाई मुख्य आधार मान्ने उल्लेख गरेको छ। कम्पनी प्रशासनमा विद्युतीय प्रणाली लागू गरी कम्पनी सम्बन्धी सेवा प्रवाहलाई सरल, सहज र प्रविधि मैत्री बनाई व्यक्तिको भौतिक उपस्थिति बिना नै अनलाइन पद्धतिबाट सेवा प्रवाह गर्ने प्रणालीलाई कानूनी रूपमा थप सरल, सहज र सुदृढ बनाउने, कम्पनी संचालक समितिको उत्तरदायित्व, स्वतन्त्र संचालकको भूमिका, जिम्मेवारी र पारदर्शिता सम्बन्धी व्यवस्थालाई थप स्पष्ट बनाउन ऐन संशोधनको तयारी गरिएको मन्त्रालयले उल्लेख गरेको छ। बहुमत शेयरधनीबाट अल्पसंख्यक शेयरधनीको हित विपरीत हुन सक्ने कार्यको नियमन तथा उपचारात्मक व्यवस्था गर्ने, सार्वजनिक कम्पनीहरूमा नियुक्ति गर्नुपर्ने पदहरूमा उपयुक्त व्यक्तिको नाम र पारिश्रमिक समेत सिफारिश गर्ने समितिको व्यवस्था गर्न नयाँ कानून आवश्यक भएको उल्लेख गरिएको छ। कम्पनी ऐन संशोधनको तयारी शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।